0: वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
3: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
5: रोड सुटी पुकार खोइनी जस्ता सुटी जन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607634 र 0825601638।
17: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
18: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
7: डाक्टरद्वारा दिइने सेवाहरू
15: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
7: बिना टाका प्रभावकारी उपचार
18: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
7: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
18: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
7: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
10: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 0825904110 मोबाइल नम्बर 9478728913 9478826163 र 9095121871।
5: ए
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
22: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
23: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
28: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
29: उपचार हुने रोगहरू:
28: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
29: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
28: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
29: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
28: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
29: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
28: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
30: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
31: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
32: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
31: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
32: ए, ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
33: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
28: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
33: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
34: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी, एमडी, डीएम, दाङको कालिका मेडिकल हल।
0: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
34: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
34: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
0: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
34: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
1: बिरामी जाँच हुने मिति यही असार 27 गते शनिबार।
34: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-560-652।
2: होइन भाइला,
3: लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 27 गते शनिबार, सन 2026 जुलाई 11 तारीक, असार कृष्ण पक्षको एकादशी उपरान्त द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
0: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खड़ा।
1: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता, उत्पादन घट्ने चिन्ता।
0: बेलायती पूर्व मन्त्री एन उइडुकोम आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ, अनुसन्धान चल्दै।
1: र घरेलु मैदानमा नेपाल र भारत ए बीच टी20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले हिजो सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश दोय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले 2 दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपहरूको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना दफा 2 खण्ड ङ बमोजिम छानबिनको दायरा निर्धारण भए मा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदकको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ पेश हुन आएको सम्पत्ति विवरण उप छानबिन गर्ने कार्य स्थितिमा राख्नु र कसै उप पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत निवावली 2074 नियम 49(2) अन्तरिम आदेश समेत जारी भएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल हुन सक्ने आदेश पनि दिएको छ।
3: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले देशभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ? जसको जवाब सामाजिक सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सैयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो, तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले हिजो बिहान गणेशको ज्यान गएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो। उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको उद्धारमा भोगेको हरेक चरणमा राज्य असफल भएको छ, राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन् भनेर त्यति बेला बालेन्द्र शाहले लेख्नु भएको थियो। यति बेला प्रधानमन्त्री बनेका उहाँ नै बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पुखिएको छ। राज्यको कमजोरीका कारण गणेश नेपालीको ले मृत्युवरण गरेको भन्दै आलोचना भइरहेको हो। सड़कमा प्रदर्शन भएको छ भने संसदमा विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो माइतीघर र वीर अस्पताल वरपर प्रदर्शन भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कार्यवाही हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ। अहिले गणेश नेपाली र 3.5 वर्ष अघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिक बीचको दूरी मात्रै होइन समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ। आजका सबै पत्रिकाहरूले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर र नयाँ पत्रिकाबाट लिएका हौं।
3: यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले हिजो विज्ञप्ति मार्फत ज्यान गुमाएका नेपालीको परिवारलाई रोजगारी र शिक्षा दिने बारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको हो। दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
2: कायाकैरनमा आत्महत्या रोकथामको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सम्पत्ति छानबिन यथास्थितिमा राख्न सर्वोच्चको आदेश, सम्पत्ति छानबिन आयोगको वैधानिकता, अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने, राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राती वर्षा, किर्तिपुरको राधास्वामी सत्सङ्ग सेन्टर डुबानमा पर्दा विस्थापितको बिचल्ली लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि आत्महत्या एक गम्भीर चुनौतीका रूपमा देखिएको छ। डाक्टरका अनुसार व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउने जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्। यस्ता संकेतहरू देखिँदा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ। साथी महेश गेवालीले आत्महत्याको कारण र रोक्ने उपायबारे मनोविद डाक्टर वासु कार्कीसँग कुराकानी गर्नुभएको छ।
7: परिजसो उहाँहरूको जुन मानसिक स्वास्थ्यको अवस्था, बायोसाइकोसोसियल भने उहाँहरूको जैविक अवस्था, त्यसपछि भएको उहाँहरूको मनोवैज्ञानिक अवस्था र त्यसलाई प्रभाव पार्ने गरी भएका सामाजिक आर्थिक गतिविधिहरू, यी सम्पूर्ण कुराको एउटा परिणाम भोग्ने वर्ग चाहिँ युवा उमेरमा बढी देखिन्छ। किन भन्दा उसको जेनेटिक भल्नरेबिलिटी हुनसक्छ, मनोवैज्ञानिक अपरिपक्वताको एउटा पृष्ठभूमिमा जुन आर्थिक सामाजिक पक्षहरूले उसलाई जसरी चाहिँ प्रेरित गर्न सक्छ, त्यो उमेरमा चाहिँ बढी देखिएको यो 25-40 वर्षसम्मका जुन उमेर समूह छ त्यो चाहिँ उमेरको औसतमा सबभन्दा बढी आत्महत्या गरेको तथ्याङ्क हाम्रो देशमा विद्यमान छ र अहिलेको घटना पनि त्यसैसँग बढी जोडिएको हुन्छ।
8: अब यसमा पनि यस्ता सोच चाहिँ कसरी आउँछ मान्छेमा?
7: एकै दिनमा पनि फरक फरक धेरै सोचहरू आइरहेका हुन्छन्। त्यो मध्येको कुनै सोच आत्महत्याको जस्तो सोच आउन सक्छ। त्यो सोच आउनेमा चाहिँ हामीले व्यक्ति कति जोखिममा छ भन्ने कुराबाट बढी याद गर्छौँ। त्यस्ता जोखिम भएका व्यक्तिहरूलाई चाहिँ आत्महत्याको सोच आउन सक्छ। त्यो सोचहरू उहाँहरूलाई हामीले बुझिदिने, सुनिदिने खालको वातावरण बनाउनुपर्छ भनेर भनिन्छ। त्यसैले कस्ता व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउँछ भने चाहिँ जोखिममा को बढी छन् ती कुरा बढी गर्नुपर्छ। जस्तो कि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हामी बढी जोखिममा छौँ भनेर भन्छौँ। अनि हिजोका दिनमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू फेरि पनि आत्महत्याको प्रयास गर्न बढी जोखिममा छन्, उनीहरू त्यो सोच बढी आउँछ भन्छौँ। अनि परिवारमा कसैले आत्महत्याको घटनाबाट मृत्यु भएको छ भने आत्महत्याको सोच उनीहरू बढी आउन सक्छ। जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउन सक्छ। यसमा चाहिँ उसको आफ्नो जैविक अवस्था, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था अनि आजको उसको मनोवैज्ञानिक अवस्था र मानसिक स्वास्थ्यको अवस्था चाहिँ बढी जसो जिम्मेवार रहन्छन्।
8: व्यक्ति आफैले पनि यस्तो भनौँ न चरम भावनात्मक दबावमा परेको बेलामा चाहिँ के गर्न सक्नुहुन्छ?
7: व्यक्ति आफूले पनि सुरुवातदेखि नै के कुरा चाहिँ मनन गर्नु पर्यो भन्दा जीवनमा उतार चढ़ावहरू स्वाभाविक छन्, अप्ठ्याराहरू आउन सक्छन् र अप्ठ्यारा आउँदाखेरि विचलित नभइकन सकेसम्म आफूले आफूलाई सम्हाल्ने, सकिएन भने आफ्नो नजिकको व्यक्तिसँग चाहिँ सहयोग लिने। त्यो सहयोग भनेको चाहिँ कतिपय सवालमा आर्थिक सामाजिक सहयोग हुन सक्छ, कतिपय कुरा चाहिँ स्वास्थ्यको सहयोग, मनोवैज्ञानिक परामर्श पनि हुन सक्छ। त्यति बेला आवेगलाई यदि आफूले व्यवस्थापन गर्न सकिएन भने यही आवेगको आधारमा म निर्णय गर्ने होइन कि मैले यसलाई चाहिँ अरूको सहयोगबाट सहजीकरण गर्ने भन्ने चाहिँ हरेक व्यक्तिले बुझ्नु जरुरी छ। जीवनमा कठिनाई जसको जहिले पनि आउन सक्छ, यदि हामीले पृष्ठभूमिमा त्यो खालको सोच राख्न सक्यौँ भने कठिनाई भएका अवस्थामा हामी आफू नै सुरक्षित रहन सक्छौँ र त्यस्तो अवस्थामा परेका अरू व्यक्तिलाई पनि हामी प्रभावकारी सञ्चार सिपको माध्यमबाट जोगाउन सक्छौँ।
8: अरू कोही मान्छे कठिन अवस्थामा रहेको महसुस कसै अरूले गर्नुभयो भने, अरू व्यक्तिले गर्नुभयो भने त्यस्तो बेलामा चाहिँ उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
7: जोखिमपूर्ण व्यवहार देखियो भने हामीले त्यति बेला चाहिँ कतै व्यक्तिले चाहिँ अब आफूलाई नै त्यही अनुसारको व्यवहार गर्न खोजेको भन्ने कुराको पूर्व संकेत हिसाबले बुझ्नुपर्छ। यसरी बुझिसकेपछि चाहिँ हामीले त्यसलाई उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन। अथवा उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसले समय दिएर उसको लागि हामीले त्यति बेला सार्थक बहस अथवा सार्थक छलफल चाहिँ गर्नुपर्छ। यसो गर्न सक्यो भने वास्तवमा यो कठिनाईमा मान्छेले आफूलाई चाहिँ एक्लो नभएको, आफूलाई कसैले सहयोग गर्न सक्ने, आफूलाई कसैले जोगाउन सक्ने र आफूलाई चाहिँ कठिनाईमा साथ दिने संयन्त्र छ भन्ने कुरामा विश्वास गर्न सक्छ, त्यसलाई जोगाउन सकिन्छ भन्ने बारेमा चाहिँ नागरिकको तहबाट नागरिकहरू सचेत रहनुपर्छ। सम्बोधन गर्नको लागि राज्यले जुन खालको अवश्यता लिनुपर्छ त्यसमा हामीले संशय काम गर्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो मनोविद डाक्टर वासु कार्की, आत्महत्याको कारण र रोकथामको उपायबारे कुरा गर्दै। फेरि पनि खबरको सिलसिला, रासायनिक मलको अभावका बीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाईका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीड़ित बनेका हुन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपाई सकिएको छ। सबैभन्दा बढ़ी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेसमा 32.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिम सीमा 57.9% रोपाई सकिएको छ। यो वर्ष 17,70,062 हेक्टरमा रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 6,27,566 हेक्टरमा रोपाई सकिएको छ। किसानले रोपाईको बेला मलको चरम अभाव खेपिरहेको भए पनि कृषि मन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढ़ाउन सक्दो प्रयास गरेको दावी गर्छ।

0: प्रधानमन्त्री शाहले विद्युत व्यापारलाई चासोका साथ लिएको प्रवर्धकहरू बताउँछन्। प्रधानमन्त्री शाहले ऊर्जा उत्पादकहरूको समस्याबारे ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, सचिव सरिता दुवाड़ी, नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतसँग छलफल गरी निकास दिने प्रतिबद्धता समेत गरेको प्रवर्धकहरूले बताएका छन्। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका वरिष्ठ उपाध्यक्ष उत्तम भुलोन लामा, पूर्व अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू सुसन कर्मचार्य, उत्तर कुमार श्रेष्ठ, हिम पाठक र महासचिव टीएन आचार्य सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीसँग छलफलमा समस्या मात्र नभई त्यसका समाधानबारे पनि छलफल गरिएको इपानका वरिष्ठ उपाध्यक्ष लामाले बताउनुभयो। विशेष गरी विद्युत व्यापार गर्दा सरकारलाई थप राजस्व कसरी योगदान गर्न सकिन्छदेखि प्राधिकरणलाई थप प्रभावकारी र समग्र नागरिकलाई कसरी फाइदा हुने गरी काम गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले चासो दिएको लामाले बताउनु भएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालले बाह्य बजारमा 20 अर्ब 41 करोड़ 56 लाख रूपियाँ बराबरको बिजुली बिक्री गरेको छ। त्यही अवधिमा भारतबाट 7 अर्ब 39 करोड़ रूपियाँको बिजुली किनेको छ। अहिलेसम्म देशमा नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको कारोबार गर्दै आएको छ। कान्तिपुर दैनिकले यो खबर छापेको छ।
1: कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा नागरिकको पहुँच बाहिर पर्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण सड़क यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायतका देशका अरू भागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा त्यहाँका नागरिकको लागि पहुँच बाहिर छ। यस्तै लुम्बिनी प्रदेशको राजधानीमा नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि आम नागरिकसम्म हवाई यात्राका लागि भैरव र नेपालगंज विमानस्थल जानुपर्छ। मध्य प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुर धामस्थित विमानस्थलबाट काठमाडौँको लागि दैनिक 8 उडान हुँदै आएको छ। यस्तै कोशी प्रदेशको पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्र भइसकेका छन्। विमानस्थल कालोपत्र र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: होइन हो साथी, आज निकै तापमा छौ त, के भो भने?
3: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
3: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन, कसलाई के भयो?
10: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
9: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
10: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
9: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका

0: सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
0: चलचित्र नत्र भने आँसुको भेल बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ। नेपाली कला संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन्। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारेको छ, दर्शकलाई अब आफ्नै कथा आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्र चलचित्रको दीर्घकालीन प्रभाव छाड्न सक्ने उहाँले बताउनुभयो। राम्रो कथा मेहनत र मनोरञ्जन दिन सक्ने चलचित्र बनाए मात्र दर्शक हलसम्म फर्किने कलाकार दीपक राजगिरीले बताउनुभयो। कलात्मक र व्यावसायिक दुवै कोणबाट अहिले नेपाली चलचित्रले निकै परिपक्व यात्रा तय गरिरहेका छन्। चलचित्र कर्मीहरू अहिले बदलिदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न निकै मेहनत गरिरहेका छन्। पहिले कलात्मक भनिने चलचित्रहरू बोझिला हुन्छन् भन्ने भाष्य थियो, तर अहिले ती चलचित्रले दर्शकलाई बाँधेर राख्ने कला सिकेका छन्। दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो, किनकि एकपटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउनु निकै कठिन हुन्छ। पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शकलाई मनोरञ्जन भन्दा पनि कथ्यको गहिराई खोजिरहेका छन्। लयमा नेपाली चलचित्र क्षेत्र शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 78 वर्षीय एन उइडिकोम आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेभोन र कर्णवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेभोनको डाटमोर घरमा पूर्व मन्त्री उइडिकोमलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। एन उइडिकोम बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेडिस्टो बाट कन्जरभेटिभ पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म यूके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो।
0: अब खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाण्डौ किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपाल र भारत ए बीच 3 खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9-13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकियाबीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो। खेलकै अर्को खबरमा फिफा विश्वकप। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिकको उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। चालू आर्थिक वर्ष 2082-83 भएको 23 र 24 भदौको नवयुवा आन्दोलनपछिको राजनीति परिवर्तनसँगै विकास खर्च समेत प्रभावित भएको छ। खास गरी फागुन 21 को चुनावपछि सरकार परिवर्तनसँगै राजनीतिक कोषमा आएको परिवर्तनपछि पनि विकास निर्माण केन्द्रित पूँजीगत खर्च कमजोर नै देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशी नै क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादन वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्रै टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। घटेन दक्ष जनशक्ति विदेशी नै क्रम शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: र शेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबोनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको,
0: जति धेरै मानिस उति धेरै कुरा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
2: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खड़ा।
0: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ती खेप्नुपर्ने बाध्यता। उत्पादन घट्ने चिन्ता।
2: बेलायती पूर्व मन्त्री एन विनिङको आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ। अनुसन्धान चल्दै।
0: र घरेलु मैदानमा नेपाल र भारत ए बीच T20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्व कप फुटबलको सेमी फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफैले आफैलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था र राज्यको व्यवहारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पेट्रोल छर्केर आत्मदाह भनेर लेखिएको पत्रिकाको खबर पढेपछि उनी भन्दैछन्, हाम्रो शासनमा पेट्रोल किन्न सक्ने पनि गरीब हुन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
3: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल। जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
6: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कोराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
10: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98577146।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5678-1875
14: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डांगी र सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचोलीमा रहेको रेडियो बंगलाचोली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: लुम्बिनी प्रदेशको 32% बजेट खर्च भएन। चालुतर्फ 67.76% र पुँजीगत तर्फ 66.80% मात्रै खर्च।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट करिब 2 महिनाको अवधिमा 21 जनालाई निशुल्क स्वास्थ्य सेवा। तुलसीपुर 12 का वसन्त भण्डारी कृषि व्यवसायबाट राम्रो आमदानी गर्दै
1: र राप्ती बहिरा संघले आफ्नै भवन बनाउँदै राप्ती साहित्य परिषदद्वारा एकल रचना वाचन कार्यक्रम सम्पन्न।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: आज हामीलाई दाङबाट प्रकाशित हुने पत्रिका नागबुद राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, राप्ती पोस्ट राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले खर्च भएन लुम्बिनीको 32% बजेट शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौं।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को असार 25 गतेसम्म कुल बजेटको 67.18% मात्रै खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार 38.91 करोड़ रूपियाँको कुल बजेट मध्ये 26.14 करोड़ 2,79,407 रूपियाँ खर्च भएको छ, जसमा 12.5 अर्ब रूपियाँ यसपालि खर्च हुन सकेन। चालूतर्फ विनियोजन गरिएको 15.43,85,35,000 रूपियाँ मध्ये 10.46,23,14,000 रूपियाँ अर्थात 67.67% खर्च भएको छ। यस्तै पूँजीगत तर्फ विनियोजन गरिएको 23.47,14,65,000 रूपियाँ मध्ये 15.67,79,64,000 रूपियाँ अर्थात 66.80% खर्च भएको छ। मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढ़ी बजेट खर्च गर्ने मन्त्रालय बनेको छ। मन्त्रालयले कुल 4.95,29,73,000 रूपियाँ बजेट मध्ये 3.93,15,66,000 रूपियाँ खर्च गर्दै 79.38% वित्तीय प्रगति हासिल गरेको छ। दोस्रो स्थानमा रहेको वन तथा वातावरण मन्त्रालयले 2.54,74,50,000 रूपियाँ मध्ये 1.81,68,40,000 रूपियाँ खर्च गर्दै 71.32% प्रगति गरेको छ। सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले 9.92,45,00,000 रूपियाँ मध्ये 7.03,44,20,000 रूपियाँ खर्च गरी 70.88% प्रगति हासिल गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 2.68,60,00,000 रूपियाँ मध्ये 1.89,94,77,000 रूपियाँ खर्च गर्दै 70.72% बजेट कार्यान्वयन गरेको छ। प्रदेश लोक सेवा आयोगले 10 करोड़ रूपियाँ मध्ये 6.61,57,000 रूपियाँ खर्च गरी 66.15% प्रगति हासिल गरेको छ। आयोगको पूँजीगत खर्च भने 174.54% पुगेको देखिएको छ। शहरी विकास तथा खानेपानी मन्त्रालयले 5.62,03,80,000 रूपियाँ मध्ये 3.63,19,93,000 रूपियाँ खर्च गरी 64.62% प्रगति गरेको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालयले 1.90,42,11,000 रूपियाँ मध्ये 1.16,49,000 रूपियाँ खर्च गर्दै 61.18% प्रगति हासिल गरेको छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट करिब 2 महिनाको अवधिमा 21 जना विपन्न असहाय र व्यवहारिष्य नागरिकले निशुल्क सेवा पाएका छन्। सरकारले देशभरको अस्पतालमा 10% बेड र उपचार सेवा निशुल्क गर्ने भनेसँगै घोराहीमा रहेको प्रतिष्ठानबाट वैशाख 15 गतेदेखि हालसम्म 21 जनाले निशुल्क सेवा प्राप्त गरेका छन्। प्रतिष्ठानले वैशाख 15 गतेदेखि हालसम्म 30 जना विपन्न असहाय र व्यवहारिष्य नागरिकका लागि बेड छुट्याएर निशुल्क उपचार सेवा प्रदान गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाईलीले जानकारी दिनुभएको छ। 300 बेड रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीका लागि 30 बेड छुट्याएको छ, जसबाट 21 जना विपन्न असहाय र व्यवहारिष्य नागरिकले निशुल्क सेवा पाएको निमित्त निर्देशक रसाईलीले जानकारी दिनुभएको छ। ओडाको प्रमाणका आधारमा विपन्न असहाय र व्यवहारिष्य नागरिकलाई निशुल्क उपचार सेवा दिने गरेको छ। निशुल्क सेवाको प्रचार प्रसार नहुँदा नागरिकले अत्यन्तै न्यून मात्रामा सेवा लिएका छन्। दिनहुँ 700 को हाराहारीमा बिरामी आउने र सेवा लिने गोराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख यता 21 जनाले मात्रै निशुल्क सेवा पाएका छन्। सामाजिक सेवा इकाईबाट पहिले पनि आर्थिक रूपमा विपन्न नागरिकलाई सेवा प्रदान गर्दै आए पनि सरकारले कुल 10% बेड छुट्याएर निशुल्क सेवा प्रदान गर्ने भनेपछि बेड छुट्याएर सेवा दिन थालेको उहाँले बताउनु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले करिब 2 महिनाको अवधिमा 7 जना विपन्न असहाय र व्यवहारिसी नागरिकलाई सेवा प्रदान गरेको छ। 50 बेडको स्वीकृति प्राप्त गरेको राप्ती प्रादेशिक अस्पतालले विपन्न असहाय र व्यवहारिसी नागरिकका लागि 5 बेड सञ्चालन गरेर वैशाखमा 2 जना, जेठमा 4 जना र असारमा 1 जना गरी 7 जनालाई सामाजिक सेवा इकाई मार्फत सेवा दिएको जनाएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा यो खबर प्रकाशित छ।
2: तुलसीपुर उपमहानगरपालिका 12 रजेनामा 6.5 बिघा जमीनमा यतिखेर गोलभेडा, बोडी, काँक्रा र भेडी खुर्सानी निकै राम्रोसँग उत्पादन भइरहेको छ। त्यहाँ उत्पादन भइरहेको तरकारी देखेर आश्चर्य मानेका व्यक्तिको प्रतिक्रिया सुनेर किसान वसन्त भण्डारी भने हर्षित हुनुहुन्छ। उहाँको पसिना र पौरखले बारीभरि बेमौसमी तरकारी खेती लहलह छ, त्यही कारण भण्डारीको पहिचान पनि फेरिएको छ। हिजो प्रहरी सुरक्षाकर्मीको पहिचान बनाउनुभएका उहाँले अहिले व्यावसायिक सफल कृषकको चिनारी पाउनु भएको छ। उहाँको तरकारी खेती त्यस क्षेत्रकै एक नमूना बनेको छ, जसले उपभोक्तालाई मात्र नभई अरू कृषकलाई पनि लोभ्याइरहेको छ। वरपरका जमीनका बीचमा हरियाली रहेको तरकारी खेतीका बीच लटरम्म फलेका र पाकेका गोलभेडा तथा बेमौसमी बोडी, काँक्रा, भेडी खुर्सानी, सिमी, काउली, बन्दा, धनियाँको उत्पादन राम्रो देखिएको छ। कृषक भण्डारीले ती तरकारीका बेडना समेत तयार गरी बिक्री वितरण गर्दै आउनु भएको छ। त्यसबाट पनि उहाँले मनज्ञ आमदानी प्राप्त गर्न सफल हुनुहुन्छ। अहिले जिल्लाका किसानका लागि उहाँ एक सफल कृषकको उदाहरण बन्नु भएको छ। यसअघि भण्डारी नेपाल प्रहरीमा रहँदा विभिन्न ठाउँमा 16 वर्ष सेवा गरी 2079 सालमा सेवानिवृत्त हुनुभएको थियो। यो समाचार हामीले नयाँ युग राष्ट्रिय दैनिकबाट लिएका छौं।
1: दाङमा बहेरा समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित सेवा क्षमता विकास र अधिकार प्रवर्तनका गतिविधिलाई थप प्रभावकारी बनाउन उद्देश्यसहित राप्ती बहेरा संघ दाङको आफ्नै भवन निर्माण कार्य शुरू भएको छ। तुलसीपुर उपमहानगरपालिका 8 बुटोनिया स्थित संघको भवनको शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले शिलान्यास गर्नुभएको हो। तुलसीपुर उपमहानगरपालिकाको 50,79,000 रूपियाँको लगानीमा निर्माण हुन लागेको भवनले आफ्नो लामो समयदेखि भाड़ाको भवन वा सीमित स्रोत साधनमा सेवा सञ्चालन गर्दै आएको संघलाई स्थायी पूर्वाधार उपलब्ध हुनेछ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका नागरिकहरूलाई राज्यको मूल प्रवाहमा जोड्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले राप्ती बहिरा संघले वर्षौंदेखि बहिरा बाल बालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, अधिकार, संरक्षण र क्षमता अभिवृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यसलाई संस्थागत रूपमा थप मजबूत बनाउन आफ्नै भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभएको थियो। राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर छ।
2: राप्ती साहित्य परिषद दाङ शाखाको 85 औं श्रृंखला शुक्रबार साहित्यकार जनक विकले एकल रचना वाचन गर्नुभएको छ। परिषदका जिल्ला अध्यक्ष एम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषदका केन्द्रीय पूर्वाध्यक्ष वरिष्ठ साहित्यकार डाक्टर अमर गिरीको प्रमुख आतिथ्यतामा एकल रचना वाचन कार्यक्रम भएको हो। कविता वाचन सम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने प्रमुख अतिथि डाक्टर गिरीले बताउनुभयो। सृजनात्मक कर्ममा सक्रिय, अध्ययनशील, प्रगतिशील युवक भनेर साहित्यकारलाई विकको प्रशंसा गर्नुभयो। कविमा कविता सम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने प्रमुख अतिथि डाक्टर गिरीले बताउनुभयो। सृजनात्मक काममा सक्रिय, अध्ययनशील, प्रतिभाशाली युवक भनेर साहित्यकार विकको प्रशंसा गर्नुभयो। आफ्ना अनुभूतिलाई प्रभावकारी ढंगले कवितामा व्यक्त गरेको उहाँले बताउनुभयो। समाजका विभिन्न पक्षलाई कविता राम्ररी लेखिएको छ, एउटा कवि गोष्ठी राखौं र दाङका कवितामा कविताका बारेमा छलफल गरौं। डाक्टर गिरीले भन्नुभयो, गतिविधिले मात्रै समृद्ध साहित्य स्तरीय साहित्य बन्दैन। आजको नयाँ युग राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: राप्ती इंजीनियरिंग कलेजले विद्यार्थीको प्राविधिक क्षमतामा नेतृत्व विकास नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आईटी क्लब पुनर्गठन गरेको छ। शनिबार आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले नयाँ कार्य समितिको घोषणा गर्नुभएको हो। कार्यक्रममा शिक्षक कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो। पुनर्गठित कार्य समितिको अध्यक्षमा ज्योति शर्मा, उपाध्यक्षमा सृजना सुवेदी, सचिवमा एलिजा थापा, कोषाध्यक्षमा एनजी लिना डाँगी, सहकोषाध्यक्षमा विवेक चलाउने, पीआर लीडमा समीर थापा, टेक लीडमा रिया केसी तथा कार्यक्रम इन्चार्जमा माधिरेश कुमार र पवित्रा गिरी चयन हुनुभएको छ। यस्तै गरी सदस्यमा सन्तोष घर्ती, आयुष परियार, विमला ओली, नवराज सुवेदी, मनिषा नेपाली, कमला केसी, आशिष कोइराला र विवेक चौधरी रहनु भएको छ। क्लबको एक्जिक्युटिभ लीडमा सन्देश आचार्य चयन हुनुभएको छ। कार्यक्रममा प्रिन्सिपल गिरीले सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान नवप्रवर्तन तथा व्यावहारिक सिकाइलाई प्रवर्धन गर्न आईटी क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
2: दाङमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने आधारभूत तहदेखि स्नातक तहसम्मका विद्यार्थीको पठन पाठन निशुल्क बनाइएको छ। लमई नगरपालिका वडा नम्बर 7 ले शिक्षामा लगानी गरेपछि आर्थिक रूपमा विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग पुगेको छ भने बीचमै पढ़ाई छाड्ने समस्या समाधान हुन थालेको छ। एक रिपोर्ट।
3: दाङको लमही नगरपालिका 7 मा अधिकांश न्यून आय स्तर भएको जनजाति समुदायको बस्ती छ। न्यून आय स्तर भएकै कारण उच्च शिक्षा हासिल गर्नेको संख्या पनि न्यून छ भने बीचमै पढ़ाई छाड्नेको दर पनि उच्च थियो। यही अवस्थालाई बुझेर सामुदायिक विद्यालय, क्याम्पस तथा प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा लाग्ने शुल्क स्थानीय सरकारले बेहोर्न थालेपछि विद्यार्थीहरूलाई ठूलो राहत मिलेको छ।
4: हामीलाई अब भाडाले फ्रीमा पढाउन दिएछ, त्यही पैसा कहाँबाट जुटाउने भन्ने हुन्थ्यो, तर अब वादाले फ्री दिएको हुनाले हामीलाई धेरै सहयोग भएको छ।
5: पीबीएस प्रथम वर्षमा पढ्छु, मलाई चाहिँ मन्थली फीमा वडाले हेल्प गरेको छ। पहिला त भन्नुभयो के भर्ना फी, मन्थली फी भन्नुभयो, अनि पछिबाट चाहिँ मन्थली फी मात्रै भन्नुभयो।
6: यसले तपाईँलाई पढाइमा चाहिँ के सहयोग भएको छ?
5: अलिकति भए पनि सहज भएको छ, आधा पैसा भए पनि।
3: क्याम्पस सञ्चालनका लागि दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले अध्ययनरत विद्यार्थीबाट मासिक तथा भर्ना शुल्क उठाउँदै आएको छ। त्यही शुल्क बुझाउन नसक्दा विद्यार्थीहरूले बीचमै पढाई छाड्नुपर्ने अवस्था थियो। तर लमही नगरपालिका वडा नम्बर 7 ले आफ्नो वार्षिक बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा लाग्दै आएको शुल्क भुक्तानी गर्न थालेपछि यसबाट आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले सहज रूपमा अध्ययन गर्ने अवसर पाएका छन्। पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय सरकारले छात्रवृत्ति वितरण गर्दै आएपछि बीचमै पढ़ाई छाड्ने दरमा कमी आएको र यसले विद्यार्थीको सिकाइ उपलब्धिमा अभिवृद्धिसँगै हौसला बढ़ाएको क्याम्पस प्रशासनको भनाई छ।
7: लमई नगरपालिकाको वडा नम्बर 7 बाट शुरूआत भएको यो छात्रवृत्तिको कुरा अहिले आएर वडा नम्बर 8, 6, 3 र 1 मा पनि यो कुरा कार्यान्वयन भएको छ र वडा नम्बर 7 ले तेस्रो वर्ष, दोस्रो वर्ष र पहिलो वर्ष गरी जम्मा 77 जना विद्यार्थीहरूलाई भर्ना तथा मासिक शुल्कमा पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ र सबै जम्मा वडा नम्बर 7 ले 77 जना, 8 ले 47 जना, 6 ले 31 जना, 3 ले 25 जना, 1 ले 26 जना गरी जम्मा 206 जना लमै नगरपालिका भित्रका वडाहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनु भएको छ।
3: भौतिक पूर्वाधारमा मात्रै लगानी नगरी स्थानीय सरकारले सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै शिक्षामा लगानी बढ़ाएका छन्। ओडाभित्र बसोबास गर्ने कुनै पनि नागरिकले सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययन गर्दा लाग्ने शुल्क ओडा कार्यालय नै भुक्तानी गर्दै आएको छ। यसबाट सबै विद्यार्थी लाभान्वित भएको र सकारात्मक उपलब्धि देखिन थालेको छ भने लमही नगरपालिका वडा नम्बर 7 को सकारात्मक कामको सिको अहिले अन्य ओडाहरूले पनि गरिरहेका छन्।
8: यस वडावासीहरूले कुनै पनि यहाँ वासीहरूले शिक्षाबाट वञ्चित हुनुहुँदैन भनेर अर्जुन माविदेखि लिएर सामुदायिक विद्यालयमा कुनै पनि विद्यालयमा एक क्लासदेखि लिएर तपाईँको उच्च शिक्षासम्म चाहिने हामीले निशुल्क चाहिने पढाइ पढाउँदै आइराखेका छौँ। जस्तै देउखुरी बहुमुखी क्याम्पसमा ब्याचलर लेभलको चाहिने पढाइ हुन्छ भने देउपुरमा चाहिने सब इन्जिनियरको र चाहिने बनगाउँमा हजुरको आइएसिएस एग्रिकल्चर लेभलको र नर्तीमा चाहिने आर्किटेक्चर इन्जिनियरिङ चाहिने पूर्ण रूपमा निशुल्क चाहिने पढाइ भइरहेको छ। अब प्रत्येक यहाँ चाहिने फेरि के हो भने छुट्याएर कसैले पढाउने कसैले नपढाउने होइन, यहाँको बासिन्दा हुनु पर्यो, यहाँको बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ भने हरेकलाई सबैलाई सामुदायिक विद्यालयमा पढाउने चाहिने गरिएको छ।
3: घरको नाजुक आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनका लागि समस्या भोगेका विद्यार्थीका लागि लमही नगरपालिका साथले शिक्षामा गरेको यो नमूना प्रयासका कारण 77 जनाले सामुदायिक क्याम्पसमा शिक्षा तथा व्यवस्थापन संकाय पढ़िरहेका छन् भने 11 जनाले सब ओभरसियर, 10 जनाले एग्रिकल्चर तथा 5 जनाले आर्किटेक्ट इन्जिनियर पढ़िरहेका छन्। स्थानीय सरकार अन्तर्गत ओडा तहबाट शिक्षा क्षेत्रमा गरिएको यो लगानीको अभ्यासले सिकाइको आधार बन्न सक्ने देखिन्छ।
9: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
10: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
11: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
10: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
12: अन्य विशेषज्ञ सेवाहरू,
13: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
14: तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
19: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
20: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-5635-218।
21: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
23: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
24: हारजोडनी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
25: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
26: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
27: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
28: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाइ, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
0: अब बाँकी समाचार। सार्वजनिक विदाका दिन पनि आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सेवा प्रवाह गर्ने भएको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार 28 गते आइतबार सार्वजनिक विदा रहे पनि कार्यालय खुल्ला रहने जनाएको छ। आर्थिक वर्ष 2082-83 को अन्तिम किस्ता आयकर दाखिला, राजस्व दाखिला तथा आर्थिक विधेयक 2083 प्रदान गरेका छूट सुविधाको उपयोग गर्दै बकेता रकम फर फारप गर्नुपर्ने करदातालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय संचालनमा रहने कार्यालय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो। सो दिन करदाताले अन्तिम किस्ता आयकर बुझाउने, राजस्व दाखिला गर्ने, बक्यौता फरफारक गर्ने तथा अन्य आवश्यक राजस्व सम्बन्धी सेवा लिन सक्नेछन्। राजस्व संकलनमा कुनै असस्ता नहोस् भनेर राजस्व संकलन गर्ने बैंक तथा काउन्टर समेत खुल्ला रहने व्यवस्था मिलाइएको छ। आर्थिक वर्षको अन्त्य नजिकै गर्दा करदाताको चाप बढ़ने भएकाले सेवा प्रवाहलाई निरन्तरता दिन सार्वजनिक विदाको दिन पनि कार्यालय संचालन गर्ने निर्णय गरिएको भन्दै करदातालाई समयमा कर दायित्व पूरा गर्न तथा सरकारले उपलब्ध गराएको छूट सुविधाको उपयोग गर्न कार्यालय प्रमुख टण्डनले अनुरोध गर्नुभएको छ। नयाँ युग राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय युवा पुस्ता लागोस दुर्व्यसन, साइबर अपराध तथा विभिन्न सामाजिक विकृतिको जोखिममा पर्दै गएको भन्दै यस्ता अपराध नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र सरकारवाला पक्ष सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। राप्ती 23 मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका 4 रहेको माध्यमिक विद्यालय मोरीघाटमा आयोजना गरेको लागोस दुर्व्यसन, ट्राफिक सचेतना, साइबर अपराध, कानूनी साक्षरता तथा बाल विवाह न्यूनीकरण सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले युवाहरू गलत संगत, अभिभावकीय निगरानीको कमी तथा सामाजिक परिवेशका कारण विभिन्न अपराध जन्य गतिविधि मार्फत आकर्षित भइरहेको उल्लेख गर्नुभएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नुभएको छ। अब पत्रिकामा छापिएका विचार, सम्पादकीय लेख, टिप्पणीहरूको पालो। आजको नयाँ राष्ट्रिय दैनिकमा आपको बहाना, मनको तृष्णा, डाक्टर बालकृष्ण शाहको विचार छापिएको छ। राम भजनको दिनचर्या, पद्म प्रसाद शर्माको यो लघु कथा प्रकाशित छ। मेरो पहाड़ रितियो, बमबहादुर डिसीको कविता प्रकाशित छ। इतिहासको खोज, सतीघाट पर्यटन र भानुभक्तको अन्त्येष्टि, केवी मसालको यो सामग्री प्रकाशित छ। सम्पूर्ण रोगको उपचार अब दाङमै, नारायण प्रसाद शर्माको यो सामग्री प्रकाशित छ। मिखाइल गोर्बा चोप युगले जन्माएका राजनेता तुफान बाबु श्रेष्ठको विचार छापेको छ। त्यो परम र गढवाको साइन बोर्ड लघुकथा, बलबहादुर जीएमको लघुकथा नयाँ बुद्ध राष्ट्रिय दैनिकले प्रकाशन गरेको छ।
0: त्यस्तै आज गोरक्षी राष्ट्रिय दैनिकको शनिबार सरीमा तुफान बाबु श्रेष्ठले प्रेरणाको बिन्दुमा जमीको नदी डरमाथि विजय हासिल गर्ने साहसको कथा शीर्षकमा आफ्नो लेख लेख्नुभएको छ। त्यसै गरी तारा भट्टराईले निबन्ध लेख्नुभएको छ बेसन बेलनेसको भाषा शीर्षकमा। त्यसै गरी गजल रहेको छ स्मृति योगीको, कविता रहेको छ एकराज शर्मा अधिकारी र सपनाको संसारमा जोशीला तामाङ, अनि मेरो देश मेरो गौरव शीर्षकमा पूनम खड्काको कविता रहेको छ। त्यसै गरी सरप्राइज गिफ्ट शीर्षकमा कथा रहेको छ विमल लामिछानेको, भने दिदी बहिनी मात्र शीर्षकमा सदीक्षा सादगीले ब्लग लेख्नु भएको छ।
1: यसै गरी आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा आरुष नेपालीको बाल चित्र प्रकाशित छ। यस्तै प्यारी चरी नन्दलाल आचार्यको बाल कविता प्रकाशित छ। हिराको हार क्रान्ति पाण्डेको बाल कथा प्रकाशित छ भने सुधारको ढोका सम्पादकीय राप्ती पोस्टमा प्रकाशित छ।
0: त्यसै गरी गणतन्त्र साहित्य विशेषमा झनझन पछि गरीब शीर्षकमा खगराज न्यौपानेले कविता लेख्नुभएको छ। नेपालको भूमि र इतिहासमा शरद कामीले आफ्नो कविता लेख्नुभएको छ भने मेरो आमा शीर्षकमा दिपाञ्जली बुढा मगरको कविता रहेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक अमृता डाङ्गी र कार्यक्रम सुन्ने दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुनेछौ। आजका लागि भने म सुशीला ओली
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
1: नमस्कार।
2: यति बेला बिहानको 7 बज्छ।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। घटनालाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न गृहमन्त्री सुधन गुरूङको आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता पहुँच गुमाएको संयुक्त राष्ट्रसंघद्वारा जानकारी। र जारी फिफा विश्वकप फुटबलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश।
1: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-55।
0: प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083-83 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै गृहमन्त्री सुधन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकार मध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
5: हामीले हिजो अथक प्रयास गरेको प्लेन स्वी एयरलाइन्स रेडी गरेको पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डाक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबलली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डाक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डाक्टर्स एक्सपर्ट्सहरू नेपालको विज्ञ डाक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस् स्थानीय सरकार कसको विल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस् त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
0: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङले पुरानो कानूनी व्यवस्थाका कारण जेएनजी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शंका नगर्न पनि आग्रह गर्नुभयो। श्री गुरूङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि शुरूमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्किनु भएको थियो। त्यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड़क बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढ़ाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐन बहादुर महर, गीता गुरूङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सड़कमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरिखान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै हिजोको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली कांग्रेसका सांसद वासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुख दर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी थियो भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीड़ित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिनुहुँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैंगिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिनुहुँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछूतको अन्त्य गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिश कार्यान्वयन गर्न तत्पर रहेको पनि स्पष्ट पार्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाण्डु महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको ह्वील लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 31 गते बुधबार दिउँसो 1 बजे बस्नेछ। काठमाण्डु महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले हिजो प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो। मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार 25 गते त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो। उपचारका क्रममा उहाँको निधन भएको छ। उहाँको निधनमा महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले हिजो जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाछपास खोस्न उद्यत भएको जनाइएको छ। सर्लाहीको गोडैता नगरपालिका 10 सिसौटियामा एक युवकले पनि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। सिसौटियाका 42 वर्षीय विवेक मण्डलले घरदेखि करिब 200 मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, आईबीडीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा 3 दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रूपियाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। बैठकमा सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्य अनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन पनि दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा हिजो भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मशांत भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक संचार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। खुकुरी प्रहारबाट दिप्रुङ चुई चुम्बा गाउँपालिका एक याम्खा स्थित मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा खोटाङका एकै घरका तीनजना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका 57 वर्षीय तिलक बहादुर सार्की, उनकी श्रीमती 52 वर्षीय भोटीमाया सार्की र छोरी 22 वर्षीय सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। अधिकारीको मृत्युपछि तिलक बहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। उनकी श्रीमती र छोरी विरूद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो। मुख्य आरोपी तिलक बहादुरको घरमा मजदूरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। संघीय संसदका उपसभामुख उपाध्यक्ष तथा साथै प्रदेश सभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहित बिर्तामोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेश सभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशन

0: सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा शुरू गरिएको हो। सिनियर अनमी रञ्जना राई
1: पालिका भरि दुईटा सकिएर अनि एउटा त अहिले मैले उता पालकडा जे संस्थाबाट लिएर गएको थिएँ अहिले त्यसैमा छ मेसिन चाहिँ अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइरहेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
0: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
2: सिगास जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ हामी अल्ट्रासाउण्ड राखेर सेवा दिने भएर हामीले कार्यक्रम शुरू गरेको हो। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता त डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न अनि त्यस्तो तालिम प्राप्त खासै गरी भेटिन्न त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
0: गाजरी आसपासमा रहेका सुर्ने गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 0825367775।
5: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
14: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 0825902022।
11: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
18: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
17: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन

0: मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
1: शुद्ध महका लागि कहाँ जाने त?
2: ल, घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
1: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
3: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही सोह्र सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
1: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
3: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
6: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
7: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-286।
8: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
9: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी डिटिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-43-572।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: नमस्कार। रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्तपुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धित जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाईवे एफएम 103.5 MHz लमईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाईवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाईवे एफएम 103.5 MHz लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौ। श्रोताहरू, आजको कार्यक्रममा हामीहरूले मुख्य विषय वस्तुको रूपमा लिएका छौं लागू औषध सम्बन्धी रहेका विभिन्न प्रश्नावलीको संग्रह रहेको छ र यसलाई हामीले यो सामग्री लिएका छौं नेपाल सरकार गृह मन्त्रालयको वेबसाइटबाट। हामीले यसलाई यो सामग्री आज प्रस्तुत गर्न गइरहेका छौं। सर्वप्रथम विभिन्न प्रश्नहरू मध्येमा लागू पदार्थ भनेको के हो भन्ने प्रश्न छ। यसको उत्तरमा मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। कानूनद्वारा निषेधित गाजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागू औषध हो भने लागू औषधहरूकै मध्येमा श्रुतिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागू पदार्थ हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। त्यसै गरी लागू औषध नियन्त्रण ऐन 2033 को दफा 3 मा लागू औषधलाई गाँजा, औषध उपयोगी गाँजा, अफिम तयारी अफिम, औषध उपयोगी अफिम, कोकाको झार र पात र अफिम तथा कोकाको सार तत्व मिश्रण समेत मिलाई तयार गरिने कुनै पदार्थ भनेको छ। त्यसै गरी नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदीपक पदार्थ र तिनको मिश्रण तथा अन्य पदार्थ समेत सम्झनुपर्छ भनी परिभाषित गरिएको छ। त्यसै गरी लागू औषध कति प्रकारका छन् अर्थात कति प्रकारका हुन्छन् भन्ने प्रश्नको उत्तरमा मुख्य गरेर लागू पदार्थहरूलाई 2 भागमा विभाजन गरिएको छ, प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थ। प्राकृतिक लागू पदार्थ भन्नाले प्राकृतिक रूपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तै गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी आदिलाई प्राकृतिक लागू पदार्थ भनिन्छ भने औषधी जन्य लागू पदार्थमा मानव जीवन रक्षाको लागि निर्मित औषधी जन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरीत नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधी जन्य लागू पदार्थ भनिन्छ। जस्तै नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सिभेट, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सिडिल, फेनकोडिन, कोकफ आदि। त्यसै गरी अर्को प्रश्न छ, लागू औषध प्रयोगका कारणहरू के हुन सक्छन् भनेर। त्यसमा लागू औषध नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार लागू औषध दुर्व्यसनका कारणहरू निम्नानुसार छ पाइएको छ भनेर यहाँ उल्लेख गरिएको छ। जसमा लागू औषध प्रयोग गर्नका कारणहरूमा साथी संगीको दबावले, मनोरञ्जनका लागि उत्सुकता, खुशी हुन, मानसिक तनाव कम गर्न, शारीरिक समस्या भएमा, डिप्रेसन भएमा र पढाइमा समस्या भएमा, यी कारणहरू भएले गर्दा धेरै मानिसहरू धेरै जस्तो यिनी कारणहरूले फसेको नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 ले जनाउँछ। त्यसै गरी लागू औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरू देखिन्छन् त भन्ने प्रश्नको उत्तरमा लागू औषध प्रयोगकर्ताहरूमा विशेष गरेर एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्ला हुँदै जाने, पढ्न मन नगर्ने, अपराध क्रममा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने, यस्ता लक्षणहरू देखिन्छन्। लागू औषधका असरहरू के हुन्छन् जसमा यसलाई लागू औषधको असरलाई तीन भागमा यहाँ देखाइएको छ। जसमा शारीरिक असर, मानसिक असर, पारिवारिक तथा सामाजिक असर। लागू पदार्थको सेवनबाट हुने असरमा शारीरिक असरमा एचआईभी एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गर्छ। त्यसै गरी मानसिक असरमा एकोरोपन, फ्रस्ट्रेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने, पारिवारिक तथा सामाजिक असरमा पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने आदि इत्यादि। अर्को प्रश्न रहेको छ यहाँ, नेपालमा हाल कति लागू औषध प्रयोगकर्ता रहेका छन् भन्ने प्रश्नको उत्तरमा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार नेपालमा 130,424 लागू औषध प्रयोगकर्ता रहेको देखिन्छ। यसअघि 2069 गरिएको सर्वेक्षणमा 91,534 प्रयोगकर्ता थिए। 2076 सर्वेक्षण प्रतिवेदन अनुसार लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धि दर 5.06% रहेको देखिन्छ। यसमा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार प्रयोगकर्ताहरू प्रदेशको आधारमा हेर्दाखेरि यहाँ यसलाई 7 प्रदेशमा विभाजन गरेर हेरिएको छ। जसमध्येमा सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्, जसमा 46,480 छन्। त्यसपछि गएर बागमती प्रदेशपछि लुम्बिनी प्रदेश रहेको छ 25,930, त्यसपछि मधेस प्रदेश छ त्योभन्दा अगाडि, एवं क्रमले यो प्रदेश अनुसार पनि विभाजन गरिएको छ, जसलाई नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 ले प्रकाशित गरेको छ। सबैभन्दा धेरै बागमती प्रदेश रहेको देखिन्छ यो सर्वेक्षणमा भने, सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। यसरी हेर्दाखेरि लागू औषध प्रयोगकर्ताले कुन कुन विधिबाट लिन्छन् भन्नेको सन्दर्भमा जो लागू औषध प्रयोगकर्ताहरूले लागू औषध नेपाल लागू औषध सर्वेक्षणकर्ता 2076 नै यो पछिल्लो तथ्याङ्क रहेको छ नेपाल सरकारसँग, जसमा लागू औषध प्रयोग गर्ने तरिकाहरूमा मुखबाट खानेमा 33.7% रहेका छन्। त्यसपछि गएर धुवाबाट हुक्का चुरोटको माध्यमबाट खानेमा 34.9% रहेको छ। त्यसै गरी सुईबाट लिनेमा 29.3% र नाकबाट सुँगिएर लिनेमा 2.1% रहेको यो प्रयोगकर्ताहरूले प्रयोग गर्ने तरिका भनेर यहाँ प्रकाशित भएको छ। यसरी हेर्दाखेरि लागू औषध प्रयोगकर्ताहरूले प्रयोग गर्ने तरिका चारवटा रहेका छन्, मुखबाट, धुवाबाट, सुईबाट र सुँगिएर यसरी रहेको छ। लागू औषध प्रयोगकर्ताले लागू औषध प्राप्तिका स्रोतहरू के हुन सक्छन्, लागू औषध प्रयोग गर्नेले कहाँ कहाँबाट उनीहरूले यो पाएका छन् भन्नेको सन्दर्भमा नेपाल सरकारसँग रहेको सर्वेक्षण 2076 अनुसार सबैभन्दा धेरै 67.7% साथी सङ्गीबाटै पाएका छन्। त्यसपछि 14.1% डुलन्ते विक्रेताहरूबाट पाएका छन्। औषधि पसलबाट पाउने 8.4% छन्। औषधि बाहेक अन्य पसलहरूमा पनि किनेर पाएको भन्ने यो सर्वेक्षणले देखाउँछ, जसमा 7.2% र अहिले यो अनलाइनबाट इन्टरनेटको माध्यमबाट 2.5% रहेको यो लागू औषध प्रयोगकर्ताले प्राप्त गर्ने स्रोत उल्लेख गरिएको छ। त्यसै गरी लागू औषध नियन्त्रणका प्रमुख पक्षहरू आयामहरू के हुन सक्छन्, हामीहरूले के कामहरू गर्यो भने लागू औषध सम्बन्धी नियन्त्रण हुन सक्छ भन्नेको प्रश्नमा नेपालमा लागू औषध नियन्त्रण सम्बन्धी मुख्य मार्गदर्शक दस्तावेजका रूपमा लागू औषध राष्ट्रिय नीति 2063 रहेको छ। सो नीति अनुसार लागू औषध नियन्त्रणका प्रमुख पक्षहरू आपूर्ति नियन्त्रण गर्ने, त्यसपछि माग घटाउने, खानेहरूको संख्या घटाउने, उपचार तथा पुनस्थापना गर्ने खाइसकेकाहरूलाई र उपचार भएर आइसकेकालाई क्षति न्यूनीकरण, अनुसन्धान र विकास, सहकार्य तथा स्रोत साधन उपयोग भनेर रहेका छन्। यसलाई नियन्त्रण गर्ने उपायहरूमा र लागू औषध नियन्त्रणको लागि रहेका कानूनी व्यवस्थाहरू के छन् त, अहिलेसम्म नेपालमा यो लागू औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरूमा लागू औषध नियन्त्रण ऐन 2033 रहेको छ। त्यसै गरी लागू औषध नियन्त्रण राष्ट्रिय नीति 2063, लागू औषध नियन्त्रण रणनीति 2066, लागू औषध नियन्त्रण कार्ययोजना 2075, लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन निर्देशिका 2075, लागू औषधको नियन्त्रण रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन 2076, लागू औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्य सञ्चालन निर्देशिका 2077 र साझेदारीमा लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि 2075 रहेका छन्। यिनीहरू भए नेपालमा लागू औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू। त्यसै गरी अर्को प्रश्न रहेको छ, लागू औषध नियन्त्रणका लागि रहेका संस्थागत व्यवस्थाहरू के छन्। यो नियन्त्रणका लागि लागू औषध नियन्त्रणको प्रमुख केन्द्रीय निकायको रूपमा गृह मन्त्रालय रहेको छ। अहिले नेपालमा नेपाल सरकार कार्य विभाजन नियमावली 2074 अनुसार लागू औषध नियन्त्रण सम्बन्धी कार्य गृह मन्त्रालयको कार्य हो। लागू औषध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय मार्फत रहेका संस्थागत व्यवस्था रहेका छन्। जति पनि गृह मन्त्रालय नेपाल सरकारको व्यवस्था भए अनुसार अहिले पछिल्लो 2074 नियम अनुसार यो लागू औषध नियन्त्रणको लागि मुख्य जिम्मा लिएको निकाय, सरकारी निकाय व्यवस्था भनेको गृह मन्त्रालयलाई यसको जिम्मेवारी रहेको छ र गृह मन्त्रालय अन्तर्गत रहेका जति पनि निकायहरू छ ती सबै निकायहरू लागू औषध नियन्त्रणका लागि निकायहरू हुन्, जसमा माननीय गृह मन्त्रीको अध्यक्षतामा रहेको उच्च स्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति रहेको छ। यो लागू औषध नियन्त्रणका लागि उच्च स्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन गृहमन्त्रीको माननीय गृहमन्त्रीको अध्यक्षतामा यो समिति छ। त्यसै गरी गृह सचिव ज्यूको संयोजकत्वमा लागू औषध नियन्त्रण कार्यकारी समिति रहेको छ। गृह मन्त्रालयले तोकेको सहसचिवले मुख्य लागू औषध नियन्त्रण अधिकारीको रूपमा कार्य गर्ने, लागू औषध नियन्त्रण शाखा, लागू औषध नियन्त्रण ब्यूरो, नेपाल प्रहरीका स्थानीय स्तरमा रहेका कार्यालयहरू, नेपाल अधिराज्यभरि रहेका नेपाल प्रहरीका सबै कार्यालयहरू लागू औषध नियन्त्रणका लागि रहेका संस्थाहरू हुन्। त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय कार्यालयहरू सशस्त्र प्रहरी बलको जति पनि कार्यालयहरू छन् यिनीहरू सबै ती कार्यालयहरू जिम्मेवार कार्यालयहरू हुन्। त्यसपछि जिल्ला प्रशासन कार्यालयहरू नेपालको 77 जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयले लागू औषध नियन्त्रणका लागि रहेको निकाय हो। त्यसै गरी अन्य संस्थाहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, यी चाहिँ नेपालमा रहेका संस्थागत व्यवस्थाहरू रहेका छन्। जस्तो लागू औषध नियन्त्रण सम्बन्धीका रहेका के कानूनी व्यवस्थाहरू रहेका छन् भन्ने प्रश्नमा लागू औषध सम्बन्धी कस्तो अपराधमा कस्तो सजायको व्यवस्था छ भन्नेको प्रश्नको उत्तरमा लागू औषध नियन्त्रण ऐन 2033 DIA अनुसार निषेधित कार्य व्यवस्था गरेको छ। तीमध्ये कानूनले निषेध गरेका कार्यहरू जो गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार सञ्चय गर्न वा सेवन गर्न निषेध गरेको छ। त्यसै गरी अफिम वा कोकाको खेती गर्न वा अफिम वा कोकाको पात वा अन्य लागू औषधको उत्पादन गर्न निषेध छ। लागू औषधको निर्माण वा तयारी गर्न, लागू औषधको बिक्री वितरण गर्न, लागू औषधको निकासी वा पैठारी गर्न, लागू औषध खरिद गर्न, सञ्चय गर्न, राख्न वा ओसार पसार गर्न, गाँजा बाहेक अन्य लागू औषध गाँजा लगायत यिनी सबै लागू औषध सेवन गर्न सबै निषेधित गरिएको छ नेपाल सरकारको कानूनले। र दण्ड सजायको सन्दर्भमा कानूनमा व्यवस्था भए अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई 1 महिनासम्म कैद वा 2,000 रुपियाँसम्मको जरिवाना रहेको छ। त्यसै गरी 25 बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई 3 महिनासम्म कैद वा 3,000 रुपियाँसम्म जरिवाना, 25 बोटभन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना, गाँजा उत्पादन तयारी खरिद बिक्री वितरण निकासी वा पैठारी ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई 50 ग्रामसम्मको भए 3 महिनासम्म कैद वा 3,000 रुपियाँसम्म जरिवाना, 500 ग्रामसम्मको भए 1 महिनादेखि 1 वर्षसम्म कैद र 1,000 रुपियाँदेखि 5,000 रुपियाँसम्म जरिवाना रहेको छ। त्यसै गरी 500 ग्रामदेखि 2 किलोग्रामसम्मको भए 5 महिनादेखि 2 वर्षसम्म कैद र 2,000 रुपियाँदेखि 10,000 रुपियाँसम्म जरिवाना, 2 किलोग्रामदेखि 10 किलोग्रामसम्मको भए 1 महिनादेखि 3 वर्षसम्म कैद र 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना, 10 किलोग्रामदेखि माथि जतिसुकै भए पनि 2 वर्षदेखि 10 वर्षसम्म कैद र 15,000 रुपियाँसम्म 1,00,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना रहेको यो गाँजा सम्बन्धीको कानूनी व्यवस्था रहेको छ दण्ड सजायको। त्यसै गरी अफिम कोका वा सोबाट बनेको लागू औषध सेवन गर्ने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 10,000 रुपियाँसम्म जरिवाना, अफिम वा कोका खेती गर्ने व्यक्तिलाई पनि विभिन्न मात्रामा कति मात्रामा छ र त्यही अनुसारको सजाय रहेको छ। जस्तो अफिम वा कोकाको 25 बोटसम्म भए 1 वर्षदेखि 3 वर्षसम्म कैद र 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना रहेको छ, 25 बोटभन्दा माथि जतिसुकै भए पनि 3 वर्षदेखि 10 वर्षसम्म कैद र 25,000 रुपियाँदेखि 2,00,000 रुपियाँ जरिवाना नेपाल सरकारको नियममा रहेको छ। अफिम कोका वा सोबाट बनेका लागू औषधको सेवन र खेती गर्ने बाहेक कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई 25 ग्रामसम्म कारोबार गर्नेलाई 5 वर्षदेखि 10,000 कैद रहेको छ। त्यसै गरी 25 ग्रामदेखि 100 ग्रामसम्म कारोबार गर्नेलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 75,000 देखि 2,00,000 रुपियाँसम्म जरिवाना, 100 ग्रामदेखि माथि जतिसुकै परिणामको कारोबार गर्नेलाई 15 वर्षदेखि जन्म कैद र 5 लाख रुपियाँदेखि 25 लाख रुपियाँसम्म जरिवाना रहेको छ। नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोद्दीपक पदार्थ र तिनको मिश्रण पदार्थ समेतको दुर्व्यसन गर्ने व्यक्तिलाई 2 महिनासम्म कैद वा 2000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय छ। उसमा यो चाहिँ कानूनी व्यवस्था रहेको छ, जसमा यो लागु औषध सम्बन्धी रहेका विभिन्न प्रश्नहरूको उत्तर प्रश्नावलीलाई आज हामीले मुख्य विषयको रूपमा लियौं। यसमा यो सामग्री हामीले लिएका थियौं नेपाल सरकारको गृह मन्त्रालय को वेबसाइटबाट लागू औषध सम्बन्धी को प्रश्नावली र तिनका उत्तर। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्ते, म वामदेव भण्डारी घोराईबाट। विशेष गरिकन यो लागू पदार्थ दुर्व्यसनसँग सम्बन्धित यसको मुख्य कारण मलाई आफूले लागेको भनेको परिवारबाटै सुरु भयो जस्तो लाग्छ मलाई, किनकि यहाँ घरमा भएको प्रायसो बुवाहरूले सुर्तीहरू, चुरोटहरू अनि विभिन्न यिनी कहिलेकाहीँ रक्सीहरू सेवन गरेको जब त्यो बच्चाले देख्छ अनि त्यसको मस्तिष्कमा लघु पदार्थको दुर्व्यसनको सुरुवात सायद उसकै घरबाट भयो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दाखेरि यसको हामीले लघु पदार्थ सेवन भइसके पछाडि तपाईँको यो पुनर्स्थापन केन्द्रमा गएर छुटाउनु भन्दा पनि सबैभन्दा पहिले हामीले लघु पदार्थको समस्या पहिचान गर्ने भनेको नै घरबाट नै हो, र जसको घरमा अभिभावकले विभिन्न मद्यपान धुम्रपानहरू गर्नुहुन्छ, कृपया उहाँहरूले सायद यो बानी सम्बन्धीमा अलिकति सचेत भएर ख्याल गरिदिने भने पछाडि भोलि कालान्तरमा तपाईँ हाम्रो बच्चाहरू यसमा फस्ने थिएनन् कि भन्ने मलाई लाग्छ। र यसको समाधान भनेको सानैदेखि नै हामीले बच्चाको हरेक क्रियाकलापलाई स्वास्थ्यसँग जोड्न सक्यो भने पछाडि यसको मुख्य समाधान भनेको यही नै जस्तो लाग्छ मलाई, किनकि हामीले चुरोटहरू खान बानी परिसकेको बच्चालाई छुटाउनु भन्दा पनि सानैदेखि नै उसलाई चुरोट ल्याउन जा बाबु भन्नुको साटो ल कुनै सामानलाई फलफुल किन्न जा भन्न सक्यो भनेपछि सायद यस्ता तपाईँका स्वास्थ्यसँग सम्बन्धित हरेक क्रियाकलापहरू बच्चाको क्रियाकलापलाई जोड्न सक्यो भने पछाडि मुख्य समाधान त यही नै लाग्छ मलाई। धन्यवाद।
2: नमस्ते, म वासुदेव नेउपाने, रोटरी क्लब अफ राप्तीको अध्यक्ष। त्यो लागु औषध दुर्व्यसनीमा अलि पछिल्लो पटक अवस्था हेर्ने हो भने स्कूलका जुन विद्यार्थीहरू यो 6 क्लासदेखि माथि 12 क्लाससम्मका विद्यार्थीहरूमा चाहिँ बढी मात्रामा चाहिँ यो लागु औषध दुर्व्यसनीमा फसेको देखिन्छ। जब विद्यार्थीहरू ब्याचलर लेभलमा जान्छ त्यति बेलामा अलिकति सचेत भएर अलिकति बुझ्ने लेभलमा पुगिसकेको हुनाले माथिल्लो क्लासमा गइसकेपछि यसमा फस्ने अवस्था चाहिँ कम छ, तर त्योभन्दा यो स्कूल लेभलमा नै बढी मात्रामा चाहिँ लागु पदार्थमा चाहिँ फसेको देखिन्छ। अब यसको लागि चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ हामीले विशेष गरी चाहिँ विद्यालय शिक्षामा नै जोड दिनुपर्ने अवस्था देखिएको छ। लागु पदार्थ दुर्व्यसनमा फस्नुभन्दा पहिला उनीहरूलाई चाहिँ हामीले करिब करिब 5-6 क्लासदेखि नै त्यसलाई चाहिँ त्यो शिक्षामा चाहिँ समावेश गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ, र साथसाथै अभिभावकले पनि आफ्नो विद्यार्थी विद्यालय पढ्न गएको छ भनेर ढुक्क हुने अवस्था छ त्यो चाहिँ होइन। मेरो विद्यार्थी चाहिँ मेरो छोराछोरी चाहिँ विद्यालयमा गएर अध्ययन गर्दैछ र उसले चाहिँ बाहिरी वातावरणमा चाहिँ कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरालाई पनि अलिकति केयर चाहिँ गर्नुपर्ने अवस्था देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ बढी मात्रामा चाहिँ लागु पदार्थ दुर्व्यसनमा फसेको देखिन्छ। यसको न्यूनीकरण भनेको विशेष गरी नै विद्यालय शिक्षामा अलिकति जोड दिएर 5-6 क्लासदेखि नै यसमा चाहिँ अलिकति जोड दियो भने चाहिँ विद्यार्थीहरूलाई चाहिँ यसमा चाहिँ अलिकति रोक्न चाहिँ नियन्त्रण गर्न चाहिँ सकिन्छ भन्ने चाहिँ लागेको छ मलाई।
0: धन्यवाद। तपाईहरूका पनि लागु औषध सम्बन्धी कुनै जिज्ञासा, समस्या, विचारहरू छन् भने जुनसुकै समयमा 9848131849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागौसा शिक्षा तपाईहरुलाई कस्तो लाग्यो जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com मा पठाउनका लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9809607077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 मा सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरुले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अगरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनको लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्राविधिकमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत बसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हायो एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498 87741
6: मध्यपश्चिम ट्रान्जेक्ट

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। काठमाडौँ महानगरपालिकाले मोगोका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने भएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारका क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दहरूले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति सम्वेदना प्रकट गरिएको छ। साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख गरिएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका 10 सुन्दरी घाट राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचालीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। शस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टियुको स्मृति भवनमा अनि 6 जनालाई होस्टेलमा राखिएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमाने त्यही बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको छ। विस्थापितका सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काएर पनि उनीहरूलाई स्थायी बसोबास व्यवस्था मिलाउन नसक्दा जनै समस्या भएको छ। सर्वोच्च अदालतले पूर्ण न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगको काम कार्यवाही यथास्थितिमा राख्न भनेको छ। संविधानले महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरणहरू हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चबाट रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। दाङको घुराही तुलसीपुर सड़क खण्ड अन्तर्गत हापुर खोलामा निर्माणाधीन 4 लेन पुलको भौतिक प्रगति 30% भएको छ। पुल निर्माणको काम शुरू भएको करिब 6 महिनाको अवधिमा 30% भौतिक प्रगति भएको हो। घुराही र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हापुर खोलामा पुल निर्माणका लागि 2079 असार 29 गते 27,31,31,700 रूपियाँमा शर्मा सगुन जेबी रूपन्देसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2082 पुष महिनामा पुल निर्माणको काम सकिनुपर्ने भए पनि ढिला काम शुरू भएपछि 2 वर्षका लागि म्याद थप गरिएको थियो। पुल रेक्टर कार्यालय नेपालगंजका इन्जिनियर सुरेश चौधरीले पुल निर्माणका लागि म्याद थपपछि शुरू भएको पुलको अहिले करिब 30% भौतिक प्रगति भएको बताउनुभयो। इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले पुलका 4 पिल्लर मध्ये 3 पिल्लरको फाउण्डेशन र अरू संरचना निर्माणको काम सकेको छ। वर्षातको समय शुरू भइसकेकाले बाँकी काम आगामी आर्थिक वर्षमा हुने दावी इन्जिनियर चौधरीको छ। तर म्याद थप अनुसार अब निर्माण कम्पनीले पुल निर्माणको काम 2084 भदौ 28 गतेसम्म सम्पन्न गर्नुपर्ने भएको छ।
राप्ती साहित्य परिषदको 50औं साहित्यिक श्रृंखला अन्तर्गत साहित्यकार जनक विकको एकल रचना वाचन कार्यक्रम घोराहीमा सम्पन्न भएको छ। राप्ती साहित्य परिषदका अध्यक्ष एम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार जनक विकले 12 कविताहरू वाचन गर्नुभएको थियो। कार्यक्रमको समीक्षक प्रगतिशील लेखक संघ दाङका सचिव पूरण शर्माले साहित्यकार जनक विकका कवितामा प्रगतिवादी विचारधारा र समाजवाद उन्मुख रहेको चर्चा गर्दै आगामी दिनका लागि साहित्यिक यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि राप्ते साहित्य परिषदका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ साहित्यकार डाक्टर अमर गिरी, विशिष्ट अतिथि राप्ते साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनाल लगायतका वक्ता साहित्य समाज केना रहेको चर्चा गर्दै साहित्यले समाजलाई अग्रगमनको बाटोमा हिँडाउनु पर्ने बताउनु भएको थियो। राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो। विद्युत सटुँदा तुलसीपुर उपमहानगरपालिका सार मूलगोठमा एक गोठ जलेर नष्ट भएको छ। स्थानीय जीवराज पुनको गोठमा हिजो बिहान बिजुली सट भई आगलागी हुँदा 5 बाख्रा जलेर घाइते भएका छन्। बिहान घरमा कोही नभएको समयमा आगलागी हुँदा मानवीय क्षति भने हुन नपाएको मूलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिनुभएको छ। आगलागीबाट गोठमा रहेका काठपात सँगै पुरानो घर भत्क्याएर राखेका दार समेत जलेर नष्ट भएको छ। हिजो बिहान 9 बजे लागेको आगो स्थानीयको सक्रियतामा दिउँसो 1:30 बजे नियन्त्रणमा आएको थियो। र राप्ती बहिरासंग दाङको भवन निर्माण कार्य शुरू भएको छ। तुलसीपुर उपमहानगरपालिका 8 बुटनिया स्थित संघको भवनको हिजो एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले शिलान्यास गर्नुभएको हो। तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित 50,79,000 रूपियाँको लागतमा भवन निर्माण हुन लागेको भवनको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले अपाङ्गता भएका व्यक्ति तथा बहिरा बाल बालिकाको हक अधिकार र क्षमता विकासका क्षेत्रमा संघले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै संस्थाको आफ्नै भवन निर्माणका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गरेको बताउनु भएको छ। उहाँले गुणस्तरीय तथा सुविधा सम्पन्न भवन निर्माण भई लक्षित समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्रो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना,
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
5: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
6: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
5: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
7: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति असार 27 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि,
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: Hello, from America, Waka Waka, Washington DC, just double bird, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ।
5: 2 लाख
6: ओटी छोडेर अझ
5: त्यति छोडेर।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौड।
8: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने।
7: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
11: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती, दम, निमोनिया, खोकी, छेरो,
12: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
13: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
12: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
13: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
12: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
13: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
12: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: साथै भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

कठैभरि एकलो यो मन उडाएर बस्नु पर्यो आज मैले आस्था चुडाएर हो आशा गरी बस्नु मात्र त्यो रुखको फल झटारोले हाने पनि।

पारि पाख पन्दे रामा बनकेदाको घारी मखमलको चोलियामा तारा निको हारी हो। ओठमाथि टोपी उम्र्यो डाँडा लामा दारी मैले बिहा गरे भने दिउँला।

देब्रे कोखा माटाका हाम्रो दाहिने हातमा लोटा आउँछु मात्र भन्यौ तिमीले मेरै कर्म खोटा हो। सधैँ फुर्की बाजा बजाई आउँला तिमीलाई रोजी आउँछु मात्र भन तिमी आउँला खोजी खोजी अन्त फेरि

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
4: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
8: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
9: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
8: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
9: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
10: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
13: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
15: फेसु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
17: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु र लौ खबर सुने
18: सक्कुजे लौ खबर सुने
17: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
18: आप बिराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनि पर्ना
17: छुटी छुटी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
18: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेरके बा
17: ओपीडी सेवा भर्ना सेवा
18: सक्कु मेरिक अपरेशन सेवा
17: आईसीयू सेवा रेडियोलोजी सेवा
18: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
17: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुआ दाङ। संपर्क फोन नंबर 97090065225
18: 082591101
17: 591102
18: 082591103
17: 591104 ओ 591105
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562 98478617 र 98478635।
10: खुशीको खबर
22: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू
23: आधुनिक प्रयोगशाला
10: अत्याधुनिक सर्वेक्षण उपकरण
23: अनुभवी प्रशिक्षक
10: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
23: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
23: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
10: सम्पर्क फोन नम्बर 082562204
22: सम्पर्क मोबाइल नम्बर 9857303672 र 9869964848।
23: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
24: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। डिभिजन वन कार्यालय दाङ देउखुरीले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्यक्रम उपलब्धि चुनौती र आगामी प्राथमिकताका माथि वार्षिक समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डढ़ेलो नियन्त्रण, मुहान संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष निकालिएको छ। वार्षिक समीक्षा कार्यक्रममा कार्यालयले आर्थिक वर्षभर सम्वर्धन प्रणालीमा आधारित 29 वन कार्ययोजना नवीकरण गरेको, 8 सुधार कटान योजना तयार गरी कार्यान्वयनमा ल्याएको तथा सरकारद्वारा व्यवस्थापित चकला वनको 1 व्यवस्थापन कार्ययोजना तयार गरेको जानकारी दिएको छ। यसैगरी वन डढ़ेलो नियन्त्रण पूर्व तयारी तथा प्रतिकारी योजना तथा वृक्षारोपण योजना पनि तयार गरी कार्यान्वयन गरिएको जनाइएको छ। डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव भट्टराईले सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डढ़ेलो नियन्त्रण र मुहान संरक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरकारवाला बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डु महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारका क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति संवेदना प्रकट गरिएको छ। साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख गरिएको छ। काठमाण्डुको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा डुबानमा परेको छ। किर्तिपुर नगरपालिका 10 सुन्दरी घाट राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टियुको स्मृति भवनमा अनि 6 जनालाई होस्टेलमा राखिएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमाने त्यही बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको छ। विस्थापितको सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। र सर्वोच्च अदालतले पूर्व न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगको काम कार्यवाही यथास्थितिमा राख्न भनेको छ। संविधानले महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक एन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवित रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
10: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-478-27-977
11: र 98-578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
18: भर्ना सम्बन्धी सूचना।
9: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 2 86।
11: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98 4 98 87 741।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार गरेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर 15 वडा सदस्य लेखनाथ बुढाथोकीले घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खनाएर दुर्व्यवहार गरेका हुन्। घोराही स्थित पद्मदै माविमा आज हुन थालेको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गैर कानूनी ढंगबाट गराउन थालेको भन्दै शिक्षा अधिकृत बोहरामाथि कार्यवाही स्वरूप मोबिल खनाएको जनप्रतिनिधि लेखनाथ बुढाथोकीले प्रतिक्रिया दिएका छन्। घोराही 15 वडा सदस्य बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै असार 24 गते घोराही उपमहानगरपालिका र शिक्षा महाशाखामा निवेदन दर्ता गराएका थिए। विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा जानु अघि गणपूरक संख्या पुगेको अभिभावक भेलाले निर्णय गर्नुपर्ने र अभिभावक भेलामा गणपूरक संख्या नपुगेमा 3 पटक अभिभावक भेला गरी जानुपर्ने प्रावधान रहेकोमा विद्यालयले यसो नगरेको र त्यसमा शिक्षा अधिकृत बोहराले स्वीकृति दिएको आरोप जनप्रतिनिधि बुढाथोकीको रहेको छ। शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने घोराही 15 वडा सदस्य लेखनाथ बुढाथोकी फरार रहेको र खोजी कार्य भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी परीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। नेपाल रेडक्रस सोसाइटीले मातहतका शाखाहरूलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्यहरू नगर्न अनुरोध गरेको छ। रेडक्रस सोसाइटीले प्रदेश कार्यालय र जिल्ला शाखाहरूलाई संस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि कार्यहरू नगर्न अनुरोध गरेको हो। संस्था मार्फत प्रदान गरिने नियमित सेवाका कार्यहरू र कार्यक्रम परियोजनासँग सम्बन्धित गतिविधिहरू बाहेक तत्कालका लागि संस्थालाई दीर्घकालीन असर पर्ने अन्य कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन अनुरोध गर्दछौ महामन्त्री ऋषि रमन खनालद्वारा पठाइएको अनुरोध पत्रमा भनिएको छ। सरकारबाट प्राप्त कार्यदेश बमोजिम नवगठित केन्द्रीय तदर्थ समितिले कार्यक्षेत्रगत शर्त बमोजिमका कार्यहरू समयमा नै सम्पन्न गर्न आवश्यक कार्य गरिरहेको पनि पत्रमा उल्लेख छ। मन्त्री परिषदको 26 सेटमा डाक्टर विशाल कुमार भण्डारीको अध्यक्षतामा 9 सदस्यीय नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो। डिभिजन वन कार्यालय दाङ देउखरीले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्यक्रम उपलब्धि चुनौती र आगामी प्राथमिकतामाथि वार्षिक समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन वन डढ़ेलो नियन्त्रण मुहान संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष निकालिएको छ। वार्षिक समीक्षा कार्यक्रममा कार्यालयले आर्थिक वर्षभर सम्वर्धन प्रणालीमा आधारित 29 वन कार्ययोजना नवीकरण गरेको 8 सुधार कटान योजना तयार गरी कार्यान्वयनमा ल्याएको तथा सरकारद्वारा व्यवस्थापन चकला वनको 1 व्यवस्थापन कार्ययोजना तयार गरेको जानकारी दिएको छ। यसैगरी वन डढ़ेलो नियन्त्रण पूर्व तयारी तथा प्रतिकारी योजना तथा वृक्षारोपण योजना पनि तयार गरी कार्यान्वयन गरिएको बताइएको छ। डिभिजन वन कार्यालय दाङ देउखरीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव भट्टराईले सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन वन डढ़ेलो नियन्त्रण र मुहान संरक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरकारवाला बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। र सर्वोच्च अदालतले पूर्व न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको हुँदै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगको काम कार्यवाही यथास्थितिमा राख्न भनिएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847।
6: होइन कसलाई के भयो?
7: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
6: कहाँ नेपालगंज दौड़ाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौड़ेको?
7: ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
6: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
8: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाङ। फोन नम्बर 082-62-23, 98478-18-617 र 98478-35-643।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान।
13: तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498987141।

0: सबै समग्रमा राम्रो छ, अब बज्ने भाका मार्फत साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त तपाईँलाई सम्झिन्छु अनि प्रेरणा बस्नुभएको, अनि ज जसले लालसिंह बोहरा भन्ने चिन्नुहुन्छ सबैलाई सम्झिन्छु, डोटीतिरकालाई पनि एकदमै सम्झेको छु भन्न चाहन्छु। हस्त नमस्कार।
0: हस् धन्यवाद, उहाँसँग पनि हामी छुटेका छौँ, डोटीको मित्र भक्तपुरबाट हुनुहुन्थ्यो। अर्को लाइनमा कोही मित्र हुनुहुन्छ, नमस्ते।
2: हेलो, नमस्ते दाई,
0: को बोल्दै हुनुहुन्छ?
2: म भोसुरबाट चञ्चले।
0: के भन्नुभयो नाम?
2: भोजपुरबाट म वरुण चञ्चले।
0: वरुण चञ्चलेजी, भोजपुरको खबर के छ अहिले, केबाट सुन्दै हुनुहुन्छ?
2: अहिले म अरुणबाट सुनिरहेको छु।
0: भोजपुरको खबर सुनाउनुहोस्।
2: भोजपुरको खबर ठिकै छ दाई, राम्रै छ। अघिसम्म धुम्मिरहेको थियो, अहिले फेरि घाम लाग्न थालिरहेछ।
0: रोपाई सकियो?
2: रोपाई सकियो दाई।
0: ए ल, मकै कत्रा भए?
2: मकै त भाँचिसक्यौँ नि हामीले।
0: ए, कतै धान जमारा लगाएकै छैन, कतै भाँचिसक्यो है? नेपालको भौगोलिक क्षेत्र
2: भएको छ, अनि अब हामीले चाहिँ अब यस्तो हुन्छ, हाम्रो चाहिँ खेतमै हुन्छ क्या खासमा।
0: ए, खेतको भएर छिटो भयो,
2: खेत रोप्न पर्ने, त्यही भएर हामीले भाँचिसक्यो।
0: ए, भाँचिसकेर पनि खेत रोपिसक्यो?
2: हजुर हजुर।
0: ल, काम छिनिसक्नु भएछ, एकदम धेरै धन्यवाद सम्झिनु भएकोमा। अब साथीहरूलाई सम्झिनुहोस् त,
2: विशेष गरी तपाईँलाई नि अब पर्छ गीत, अनि हाम्रो प्राविधिक मित्रको लागि, अनि मेरो बहिनी हिमा राईको चाहिँ जन्मदिन आउँदैछ, बहिनी जन्मदिनको धेरै धेरै शुभकामना एडभान्स चाहिँ भन्न चाहन्छु। अनि मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत, प्रवीण मगर, भाइ निमा शेर्पा, अभागी सुन्ता कुलुङ, सुनु सुनिता, हाम्रो सानु कमला, ढकल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वेली आकाश राई हुनुहुन्छ, अनि सचिन न्याङ पनि हुनुहुन्छ, अनि हाम्रो यता चञ्चली कुलुङ शर्मिला, अनि त्यसै गरी हाम्रो चामिङ निर्मला हुनुहुन्छ, ईश्वरी म्याङ लगायत धेरै साथीहरू हुनुहुन्छ, जो जति साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ, सबै सबैलाई अब बज्ने गीत है त। बाई बाई।
0: हस्, धन्यवाद। वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, यो बेला रेडियो अरुणबाट हामीलाई साथ दिइरहनु भएको छ। अब गन्थन मन्थन गर्दै जाँदा झर्को पनि लाग्न सक्छ, यो बीचमा एउटा संगीतमय सुमधुर संगीत सुनाउँछौ, जुन गीतले तपाईँलाई आनन्दको महसुस हुनेछ, जुन यहाँले रोज्नु भएको छ। एकछिन केही गीत सुनाऊ।

0: खोली सालाला झलीको झालाला राजु ढकाल र देवी गर्ती मगरको युगल स्वरलाई यो बेला प्रस्तुत गर्यौं। कार्यक्रम इन्द्रेणीको साथमा यहाँहरूसँगै छौं। आज तपाईँकै रोजाईको भाकाहरू प्रत्यक्ष रूपमा हामी जोड्दै अघि बढ़िरहेका छौं। यो संगीतमय माहौल असाध्यै रमाइलो छ, उत्कृष्ट छ, यसमा मलाई एकदम विश्वास छ। 4591300 4591400 यो लाइन खुला छ। कोही हुनुहुन्छ? स्वागत गरौं। नमस्ते।
1: हजुर नमस्ते।
0: को बोल्दै हुनुहुन्छ? जीवनजी, प्युठानबाट अहिले रेडियो स्वर्गद्वारीबाट सुन्दै हुनुहुन्छ?
1: मैले रेडियो माण्डवी सुनेको छु।
0: माण्डवीबाट सुन्दै हुनुहुन्छ हामीलाई? माण्डवी प्युठानबाट हो?
1: हजुर,
0: माण्डवी प्युठानबाट सञ्चालन भइरहेको छ।
1: हजुर हजुर।
0: ल, माण्डवी मार्फत हामीलाई प्युठान आसपासका क्षेत्रमा सुन्ने जीवनजी लगायत धेरैजनालाई मिठो सम्झना, मिठो माया छ। हाल खबर के छ त्यहाँतिरको सुनाउनु होला?
1: प्युठानतिर भन्नु पर्यो, यसरी सिमसिम पानी परिरहेछ, अब त रमाइलो छ, ठिकै छ भन्नुभयो है?
0: रमाइलै रह सधैँभरि। रोपाई सकियो?
1: रोपाई भइरहेछ,
0: भइरहेछ। अनि यहाँहरूको घर परिवार सबैलाई राम्रो छ?
1: सबैले आरामै छ, हजुर पनि आरामै सन्चो हुनुहुन्छ?
0: एकदम, अहिलेसम्म राम्रै छ, आरामै छ। अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: लाउन नि भन्ने भाका रोजेछ मैले।
0: साथीलाई सम्झिनुहोस्।
1: कर्म हाउस सम्झान्छु र परिवार दाइले सम्झान्छु र सल्यान दारमा गाउँपालिका नेत्र गर्थी उसले गऱ्यो गाउँपालिका चार बाल्की मगर, मौसम मगर, सुजन ओली, टिपिएस मगर, सुजन मगर, सबैले सम्झने बिरन्छ। नमस्ते।
0: हस्, धन्यवाद। जीवन साङ्गीतिक मगर हुनुहुन्थ्यो यो बेला हामीलाई प्युठानबाट। धेरै धेरै सम्झना, धेरै धेरै माया, धन्यवाद छ यहाँलाई। अर्को लाइनमा जानु जाउँ। कोही हुनुहुन्छ? नमस्ते। कोही हुनुहुन्थ्यो, सम्पर्कबाट जानुभएको छ। मनोज सुन्दासले कार्यक्रम हेर्दैछु भन्नुभएको छ। रामशरण बस्नेतले हामीलाई हेर्दै हुनुहुन्छ। सहकारी वित्तीय क्षेत्रका एकदम विशिष्ट व्यक्तित्व हुनुहुन्छ हाम्रो शुभचिन्तक। यहाँलाई विशेष सम्मान सहित विशेष माया। त्यसै गरेर जानुका सापकोटाले कार्यक्रम हेर्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। सुशान्त श्रेष्ठले नमस्ते, कार्यक्रम सुन्दैछु सर सर भन्नुभएको छ। त्यसै गरी चर्चित एरेन्जर, व्यस्त व्यावसायिक एरेन्जर, सफल एरेन्जर आदरणीय आरके मिलन दाईले पनि कार्यक्रम हेर्दै हुनुहुन्छ। राजकुमार थापाले कार्यक्रमलाई साथ दिइरहनु भएको छ, यहाँप्रति पनि आभार प्रकट गर्दछु। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्ते।
2: नमस्ते हजुर।
0: को बोल्दै हुनुहुन्छ?
2: म विकास थापा मगर।
0: विकास जी कहाँबाट होला?
2: म एउटा चितलाङ।
0: चितलाङबाट बोल्दै हुनुहुन्छ। अहिले केबाट सुन्दै हुनुहुन्छ?
2: रेडियो इन्द्र सरोवर।
0: रेडियो इन्द्र सरोवर मकवानपुरको क्षेत्रबाट हामीलाई सुन्दै हुनुहुन्छ, मकवानपुर हेटौँडा आसपासका क्षेत्रमा। यहाँलाई एकदमै सम्मान सहित स्वागत गर्दछु। सुनाउनुहोस् त्यहाँतिरको खबर के छ?
2: धन्यवाद हजुरलाई पनि। दादा, सिमसिम पानी पर्दैछ
0: हो काठमाडौँमा पनि, हल्का थोरै शीतल भएको महसुस भएको छ, बर्खा लागेको छ है। रोपाई सकियो?
2: हजुर।
0: रोपाई सकियो?
2: रोपाई सकियो भन्नुभयो है।
0: चितलाङ विशेष गरी नेपालको पर्यटन क्षेत्र हो, त्यहाँ धेरै पर्यटकहरू आउँछन् है।
2: हजुर।
0: त्यो एकदमै बस्नका लागि, खानाका लागि त्यहाँको वातावरण निकै राम्रो सुन्दर छ। तपाईँको त्यतै वरिपरि हो कि कतै दायाँ बायाँ पर्छ?
2: मेरो यता चम्पाकेश्वर मन्दिर निर्यो।
0: ए ए ए, ल हस्, धेरै धन्यवाद सम्झिनु भएकोमा। तपाईँ आफ्ना साथीभाइलाई सम्झिनुहोस्।
2: पुलासिरी तपाईँको लागि र रेडियो हेलो काठमाडौँ परिवारको लागि।
0: हजुर।
2: र अनि भर्खर सुन्ने गीत रोजेन्द्रको साथीलाई पनि सम्झिँदै, मेरो घर परिवार यता सुन्दै हुनुहुन्छ होला, सपना खड्कालाई पनि सुनाउन चाहन्छु, मन्जु थापा, दिपिका थापा, श्रीराम दाल, बद्री थापा, अर्जुन थापा, मेघरा कार्की, कृष्ण बलामी, बालकुमार लामाको परिवार, जीवन कार्की, जीवन मन्त्र साथी जीवन कार्की, र यता रमेश कार्कीलाई पनि सम्मान चाहन्छु। यता सुनिन्छ अरे निशा लामा, दुर्गा मगर, उर्मिला थापा मगर, रोशन श्रेष्ठ, मनोज कार्की, सुस्मिता मुक्तानलाई पनि सुनाउँदै भन्दै, म विकास थापा मगर भनेर जसले चिन्नुहुन्छ, जसले माया गर्नुहुन्छ, उहाँलाई सम्पूर्ण देश विदेशमा सर्वेश मेगा दाजुभाइ दिदीबहिनीहरू गीत सुनेर इन्जोय गर्नुहोला भन्दै आजको पक्षबाट म छुट्टिन्छु। हस्, नमस्ते भाइ।
0: हस्, धन्यवाद। विकास थापा मगर यति बेला चितलाङबाट हामीलाई सम्झिँदै हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। अर्को लाइनमा कोही हुनुहुन्छ? नमस्कार। नमस्कार।
3: नमस्कार।
0: शुभ नाम के होला?
3: आशिका पोखरेल।
0: आशिका के भन्नुभयो?
3: आशिका पोखरेल।
0: आशिका पोखरेल कहाँबाट बोल्दै हुनुहुन्छ? मैले भर्खरै कमेन्ट पढ्दै थिएँ तपाईँको।
3: भक्तपुरदेखि।
0: लाइभ पनि हेर्दै हुनुहुन्छ? ल, तपाईँको खबर के छ सुनाउनुहोस्। आज पहिलो पटक इन्द्रेणीमा आउनु भएको छ?
3: हजुर, पहिलो पटक भनेको एकदम ठिक छ। मेरो खबर
0: मेरो पनि सबै ठिक छ, राम्रो छ। अनि तपाईँ कता, नेपालटार, बानियाटार कता बस्नुहुन्थ्यो? भक्तपुर जानुभयो अहिले?
3: हजुर म बनासपाली बस्छु, अहिले चाहिँ त भक्तपुर आएको 3 महिना जस्तो भयो।
0: ए ल, जहाँ भए पनि हामी सँगै रहनु होला, साथमै रहनु होला, हामी तपाईँको सधैँ राम्रो होस् यही चाहन्छौ। मनपर्ने भाका साथीले रोजिसक्नु भएको छ, साथीहरूलाई सम्झिनुहोस्।
3: सर्वप्रथम त हजुरलाई अनि काठमाडौँ नेपाललाई
0: रेडियो
3: काठमाडौँ सँगसँगै मलाई चिने नचिने सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु।
0: हस् धन्यवाद। हासिका पोखरेल भक्तपुरबाट यो बेला फोन लाइनमा हुनुहुन्थ्यो। अर्को लाइनमा जाउँ, कोही हुनुहुन्छ स्वागत गर्नुभन्दा पहिला। जानुका सापकोटाले मनुवाकोट ककनीबाट भन्नुभएको छ, यहाँलाई स्वागत छ। चर्चित गायक सर्जक मेरो आदरणीय मामा, जसले मलाई हरेक कुरामा सफल एक खालको मार्गदर्शन गर्नुहुन्छ, आदरणीय रामकुमार कार्की मामा, म पनि हेर्दैछु भान्जा बाबु भन्नुभएको छ, यहाँलाई पनि मेरो छड्के सलाम। राजकुमार ढकालले कार्यक्रम हेर्दै हुनुहुन्छ, मेरो आदरणीय मामा, यहाँलाई यहाँप्रति पनि मेरो हार्दिक सम्मान छ। अनि त्यस्तै गरेर संगीत सिंगर खगेन्द्रले पनि हेर्दै हुनुहुन्छ, यहाँलाई पनि मेरो हार्दिक सम्मान सहित माया। त्यसै गरी शम्भु बराइली कलाकार गायक सर्जक शम्भु बराइलीले पनि कार्यक्रम हेर्दै हुनुहुन्छ। अनिश मगरले म पनि सुन्दैछु हेर्दैछु दाई भन्नुभएको छ, यहाँलाई पनि मेरो हार्दिक धन्यवाद छ। त्यसै गरी सन्तोष पानिया मेरो एकदमै प्रिय भाइ पत्रकार, जसले हेटौँडाको प्रतिनिधित्व गरेको छ, मकवानपुरको प्रतिनिधित्व गरेको छ, मेरो प्यारो भाइ सन्तोष बानिया, यहाँले पनि हामीलाई साथ दिइरहनु भएको छ। अनि आरके मिलन दाईले पनि कमेन्ट गर्नुभएको छ, म पनि कार्यक्रम हेर्दैछु भनेर लेख्नुभएको थियो, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पुष्कर ढकालले म पनि हेर्दैछु भन्नुभएको छ, मेरो आदरणीय प्रेरणा, जसले मलाई हरेक प्रहरमा माया साथ सहयोग दिनुभएको छ। यो कार्यक्रम हाम्रो मात्र होइन, केवल तपाईँको कार्यक्रम हो, जहाँ निर्धक्कले आफ्नो दुःख बिसाउन पाइन्छ, जहाँ निर्धक्कले आफ्ना पीड़ाहरू व्यक्त गर्न पाइन्छ, बाँचुन्जेल एकअर्कामा आफ्नो भावना साटेर दुःख पीड़ा बिसाएर मन हलुका बनाउने एउटा साझा चौतारीको रूपमा यसलाई लिइन्छ। यहाँ दिनुपर्ने केही छैन, न लिनुपर्ने स्वार्थ केही नै छ, केवल भेट्दाखेरि मिठो बोली र मुस्कानको साथमा हामी अघि बढ़न सक्छौ। यो कार्यक्रम तपाईँकै हो, एउटा संगीतमय प्रस्तुति यहाँको लागि जोड्छौं, त्यसपछि फेरि आउँछौं।

0: तिमी बिना एकछिन बाँच्नै सकिन पछिल्लो समय सामाजिक सञ्जाललाई तताएको टिकटकमा सामाजिक डिजिटल बजारमा उत्तिकै चर्चा बटुलेको एउटा उत्कृष्ट गीत प्रस्तुत गर्यौं अजिता विश्वकर्मा त्यसै गरी साथीहरूको स्वर थियो यो निकै उत्कृष्ट पछिल्लो समय तपाईँले असाध्यै मन पराउनु भएको असाध्यै माया गर्नुभएको गीत तिमी बिना म त बाँच्नै सकिन यहाँको लागि प्रस्तुत गर्यौं लौन नि टाइटलको गीत थियो यो यहाँलाई फेरि पनि स्वागत गर्दछु यो कार्यक्रम तपाईँको हो रेडियो काठमाडौँले उत्पादन गरेको यो कार्यक्रम विगत 10 वर्षदेखि नै यहाँको साथमा छ यहाँको आगात माया प्रेम र विश्वासले मन जित्दै अघि बढ़ेको छ आजभन्दा भोलिभन्दा अझ धेरै नयाँ नयाँ दर्शकहरू नयाँ नयाँ नयाँ श्रोताहरू नयाँ नयाँ शुभचिन्तकहरू र नयाँ नयाँ शुभेच्छुकहरू प्राप्त गर्दै अघि बढ़िरहेको छ आज तपाईसँग छु जसले यो कार्यक्रमलाई यहाँ पुर्याएको छ त्यसको श्रेय तपाईसँग जान्छ जसले आज यहाँसम्म ल्याउनको लागि यहाँहरूले त्यो भूमिका खेल्नु भएको छ यति बेला लाइनमा आउने मित्रलाई स्वागत गरौँ को हुनुहुन्छ नमस्कार
1: नमस्ते
0: को बोल्दै हुनुहुन्छ
1: शङ्खुवा
0: सभाबाट राजकला राई यो बेला रेडियो अरूणबाट कार्यक्रम पूर्वमा गुन्जिरहेको छ
1: हजुर पक्कै पनि दाई
0: अहिले के छ त्यहाँतिरको खबर सुनाउनु होला
1: यतातिरको खबर सबै ठिकै छ पानी परिरहेछ त्यस्तै छ
0: हो खेत रोपी सक्नुभयो
1: छैन नि दाई
0: छैन ए बाँकी छ
1: हजुर बाँकी छ हाम्रोतिर खेती रोप्दिन कोदो चाहिँ दमादम रोपिँदैछ
0: ए कोदो चाहिँ खेतमा रोप्ने हो कि बारीमा
1: बारीमा नि मकै बारीमा
0: होइन अब खेतै नभएको हो कि खेत चाहिँ नरोप्ने हो भनेर सोध्न खोजे
1: ए खेत चाहिँ नरोप्ने हाम्रोतिर चाहिँ लेक पर्छ त्यही भएर
0: खेत हुँदैन है
1: हजुर पक्कै
0: हाम्रोतिर चाहिँ लेक भए पनि टारी खेतहरू हुन्छ जो आकाशको पानीको भरमा चाहिँ खेत रोपिन्छ होइन कतै चाहिँ अब अलि धेरै लेक हुँदाखेरि चाहिँ कतै खेत नहुन सक्छ त्यो चाहिँ मलाई त्यति थाहा छैन ल राजकलाजी तपाईँको व्यक्तिगत रूपमा खबर सुनाउनुहोस् के छ तपाईँलाई तपाईँको घर परिवारलाई के छ
1: मेरो पनि सबै ठिकै छ घर परिवार पनि सबै ठिकै छ दाइ
0: ल सधैँभरि ठिक रहोस् आराम तार कुशलताको कामना गर्छौ अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्
1: हुन्छ मलाई रोजिसकेको छु बजाइदिनुहुन्छ पार्वतिक मित्रले
0: पार्वतिक होइन प्राविधिक मित्र ल सम्झिनुहोस् साथीलाई
1: हुन्छ कसम हजुरको लागि अब बस्ने गीत सुनाउन चाहन्छु
0: हजुर
1: अनि पार्वतिक मित्रको लागि पनि अब बस्ने गीत सुनाउन चाहन्छु अनि दादा चन्द्रमणि गौतम दादाको लागि अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश भरुण चन्दले आशिष नयन बस्नेत आशिष बराल मगर अनि चामलिङ निर्मला अनि युनिसा तामाङको लागि पनि अब बस्ने गीत सुनाउन चाहन्छु रमन मोक्तान तामाङ सुजन थापा धेरैजना साथीहरू हुनुहुन्छ है अनि हिजो जन्मदिन मनाउनु हुने साथी ढिलै भए पनि सुदूरपश्चिमको साथी राजेन्द्र बोहला जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु
0: हस् धन्यवाद नमस्कार यो बेला हुनुहुन्थ्यो हामीलाई सम्झिँदै अर्को लाइनमा जाउँ कोही हुनुहुन्छ नमस्ते
2: हेलो लास्टो फाफुल्ला
0: लास्टो फाफुल्ला जो जोलोपा सेवारो को बोल्दै हुनुहुन्छ
2: म उता हो हजुरको प्यारो मान्छे बिरे तामा
0: बिरेजी कहाँबाट बोल्दै हुनुहुन्छ
2: म अहिले काभ्रे कोसीपारीबाट बोलिरहेको छु
0: कोसीपारीबाट बोल्दै गर्दा अहिले रेडियो काठमाडौँ सुन्दै हुनुहुन्छ कि लाइभ हेर्दै हुनुहुन्छ
2: रेडियो नै बस्छ लाइभतिर पनि सुन्नुहुन्छ
0: आराम कुशल हुनुहुन्छ
2: एकदम दाइलाई
0: मलाई पनि ठिक छ खाना खानुभयो
2: एकदम भयो भन्नुपर्छ दाइ कोदो पानी परिरहेको छ यस्तै छ है
0: काठमाडौँ के ल बाढी पहिरो अलि धेरै हुन सक्छ बर्खाको समय छ ख्याल गर्नु होला है
2: हजुर दाई पनि ख्याल गर्नु होला
0: है हस् हस् हस् ल मनपर्ने साथीहरूलाई सम्झिनु सब बज्ने भाका मार्फत
2: म भन्दा पछि आउने सम्पूर्ण साथीहरूको लागि
0: हस् धन्यवाद नमस्कार बिरे तामाङ काभ्रेको कोसीपारीबाट हुनुहुन्थ्यो उहाँसँग हामी छुटेका छौं अब गीत सुनौ होला एउटा गीत सुनेपछि फेरि गन्थन मन्थन गरौंला नम्बर 4541 9300 4541 9300 छ फुर्सद छ भने फटाफट आउनु होला फुर्सद छैन भने सुनेर साथ दिनुहोला त्यही पनि छैन भने कार्यक्रममा आउँथ्यो अरे भनेर अरूलाई भन्नुहोला खबर गर्दै गर्नुहोला यो होला गीत सुनौ

0: हेरन जोड़ा शीर्षक गीत यहां को लागि प्रस्तुत गर्यौं जुन तपाईले रोज्नु भएको थियो प्रविधि कक्षामा रोज्नु भयो हामीलाई सरप्राइज दिनुभयो यहाँले मन पराउनु भएको टिकटकमा पछिल्लो समय धेरै दर्शकहरूले मन पराउनु भएको छ माया गर्नु भएको छ केही समय हामी यहाँबाट पुश गरिरहेका छौं राम्रा गीतहरू सबैले स्थान पाउनु पर्छ चाहे हामी होस् चाहे अरु जोसुकै होस् राम्रा गीतहरूलाई जहिले पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो राम्रा कसरी हुन्छन् भन्दा राम्रो हरेक सामाजिक शब्दहरूलाई सामाजिक विषयलाई सामाजिक परिस्थितिलाई जोडेका शब्दहरू राम्रा हुन्छन् गायकी शैली शब्द संयोजन अनि मौलिकता बोकेका भाकाहरू अनि प्रस्तुतिकरण मौलिकता झल्केका भयो भने अझ त्यसले अझ धेरैको मन जित्छ त्यसैले अलिकति राम्रा भन्ने बित्तिकै नेपाली मौलिकताको संरक्षण भएका नेपाली मौलिकताको जगेर्ना गर्नका लागि लागेका र सामाजिक विषयलाई उठान गरेका गीतहरूलाई हामीले राम्रा गीतका रूपमा लिएका छौं जसले सामाजिक रूपमा केही न केही सन्देश दिएको होस् भन्ने हामीलाई लाग्छ केही नदिए पनि केही न केही इन्टरटेनमेन्ट केही न केही दिएकै हुन्छ यो संगीतको महत्व संगीतको विशेषता छुट्टै छ कलाकारको समस्या कलाकारको बाध्यताकातिर छँदैछ फेरि किसानहरूको समस्या अर्कोतिर छँदैछ आफ्ना आफ्ना बाध्यता आफ्ना आफ्ना परिस्थिति आफ्ना आफ्ना समस्याहरू नभएका कोही पनि मानिस हुँदैन केही न केही मनमा पीड़ा नभएका केही न केही मनमा चिन्ता नभएका केही न केही मनमा पीर नभएका हर कोही मानिस हुँदैन जो मानिसले दुःखको महसुस गरेको हुन्छ जो मान्छे दुःखमा परेको हुन्छ जसले चरम दुःख चरम पीड़ा र चरम अभावको महसुस गरेको हुन्छ त्यस पछाडि पाएको सुखको बल्ल महत्व हुन्छ बल्ल त्यसको भावना बल्ल त्यसको गहिराई बल्ल त्यसको आवश्यकता र त्यसको विशेषता बुझिन्छ त्यसैले हर कोहीले केही न केही दुःख पाएको हुनुपर्छ दुःख पछिको सुख बल्ल मजा आउँछ यहाँहरू सबैलाई फेरि पनि स्वागत गर्दै लाइनमा आउने मित्रलाई म बोलाउँछु को हुनुहुन्छ नमस्ते को बोल्दै हुनुहुन्छ सुनिताजी आराम हुनुहुन्छ ठिक छ कुन जिल्ला भन्नुभयो शङ्कसभाबाट रेडियो अरुण सुन्दै हुनुहुन्छ ल नयाँ नौलो खबर सुनाउनु होला
1: सबै ठिकै छ राम्रै छ घाम लागिरहेछ बिहानै पानी परेको थियो अहिले गर्मी गर्मी छ भने
0: ए ल आफ्नो ख्याल गर्नु होला गीत कुन सुन्नुहुन्छ
1: हुन्छ मैले पुष्कर शर्माको एक दिन भन्ने रोजेको छु
0: बजाइदिनु साथीहरूलाई सम्झिनुहोस्
1: अन्त फर्स्टमा तपाईँलाई प्राविधिक रेडियो अल इन्टरटेनलाई धेरै माया सम्झना पर्ने भाषा सुन्न चाहन्छु अनि अब साथीहरू धेरै हुन्छ जुन जुन माध्यमदेखि इन्डियन प्रोग्राम सुन्दै सम्पूर्णलाई पर्ने
0: हस् धन्यवाद सुनिरहनुहोस् हामी छोड्छौं ल सुखका कुरा एकातिर दुःखका कुरा अर्कोतिर छँदैछ लाइनमा आउने मित्रलाई स्वागत गरौं पहिला नमस्ते
2: हेलो सर नमस्ते
0: को बोल्दै हुनुहुन्छ बालकुमारजी आराम हुनुहुन्छ
2: हजुर सर हजुर आरामै छौँ भन्नुपर्छ हामीलाई
0: सधैँ यस्तै आराम तार कुशलताको कामना गरे अनि तपाईँको घर परिवार आफन्त छर छिमेकलाई के छ
2: पहिल्यै यो गाउँ फेरि गाउँ बस्ती सबै एकदम राम्रो छ भन्नुपर्छ है सर
0: ल सधैँ राम्रो होस् अब छोटो मिठो कुरा गरौँ साथीहरूलाई
2: हुन्छ हजुर लगायत हजुरको घर परिवार फ्यामिलीलाई पनि सबैलाई सधैँभरि राम्रो रहोस् यही छ मेरो शुभकामना भन्दै सम्झना हजुरलाई प्राधि मित्रलाई र भोजुरबाट आउनुभयो हाम्रो वरुण चन्चलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु दिपिक थापा मन्जु थापा गोन्दनी रोदाई वास्तविक अधिकारी मकनपुरतिर चितलाङतिरबाट आउनुभयो हाम्रो विकास थापालाई पनि धेरै धेरै सम्झना गर्दै बिदा भयो नमस्ते
0: हस् नमस्कार बालकुमार लामा काठमाडौँको गागल फेरीबाट हुनुहुन्थ्यो उहाँसँग हामी छुटेका छौं मित्रहरू दुःखको कुरा भर्खरै मात्रै हिजो एउटा घटना घटेको छ त्रिपुरेश्वर राहदानी विभाग अगाडि जुन मुगुका गणेश नेपालीले आफ्नो ज्यानलाई अथवा आफ्नो जीवनलाई आत्मदाह गर्नुभएको छ समाप्त पार्नुभएको छ यो घटना यहाँहरू सबैलाई अवगत छ सबैलाई जानकारी छ देशको चरम लापरवाही देशको नेताहरूप्रतिको चरम वितृष्णा जनताहरूप्रतिको उत्तरदायी नभएको र देशमै स्वरोजगार नभएको र नियम सिस्टम कानून आफ्नो ठाउँमा छँदैछ तर हरेक नेपाली एउटा सिस्टममा बस्नुपर्छ हरेक नेपाली नियम कानूनमा बस्नुपर्छ हिजोका दिनमा नियम कानून नै नभएको होइन अथवा भएर पनि नमानेको होइन यो एक खालको व्यवस्थापन नमिलेको हो एकले अर्काको मुख हेर्ने नातावाद कृपावाद अनि हरेक गल्लीमा बस्ने एउटा मान्छेको पनि पावर लाग्ने भएका कारणले पनि खासै नियम सिस्टम मान्नुपर्छ पालना गर्नुपर्छ भन्ने पनि सायद कोही नेपालीलाई नहुन सक्छ, किनकि उसको छेउमा कोही आफन्त नेतागरी नेता अथवा दादागिरी गर्ने अथवा गुण्डागर्दी गर्ने अथवा पावरवाला कोही हुँदाखेरि चाहिँ त्यस्ता मान्छेहरूले चाहिँ नियम सिस्टम र कानूनलाई मिचेकै हो। फेरि शक्ति र पावरमा बस्ने मान्छेहरूले खासै सिस्टमलाई मानेको र उनीहरूलाई लागेको अथवा पालना गर्नुपर्ने हामीले खासै देखेका थिएनौं। देशमा नियम छ, कानून छ, सिस्टम छ भने केवल गरीबलाई, केवल तल बस्ने एउटा साधारण नागरिकलाई हो। माथि बस्ने पावर र पहुँच भएका मान्छेहरूलाई भन्दा पनि एउटा साधारण जीवनशैली जीरहेका साधारण नागरिकका लागि मात्रै छ जस्तो अनुभूति हामी हरेक जनतालाई भएकै हो। देशमा धेरै कुराको व्यथिति छ, धेरै कुराको अव्यवस्थापन छ, जसले गर्दा धेरै नेपालीलाई वितृष्णा छ। हिजो गणेश नेपालीले आफ्नो आत्मदाह गर्नु त्यो कुनै एउटा सामान्य कुरा होइन, आफूभित्रको एउटा विद्रोह हो जसले चरम वितृष्णा, आफूप्रतिको एउटा वैकल्पिक त्यो वैकल्पिक अवस्था नदेखेपछि, वैकल्पिक बाटो नदेखेपछि मान्छेले आफूलाई समाप्त पार्छ। त्यो उदाहरण हो गणेश नेपाली, जसले आफूभित्रको एउटा पीड़ा, आफूभित्रको आक्रोश, आफूभित्रको विद्रोहलाई आफ्नो ज्यान समाप्त पारेर आज मृत्युवरण गर्नुभएको छ। हामी गणेश नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। अलिकति व्यक्तिगत रूपमा, हामी राजनीतिक जान्ने मान्छे त होइन, तर व्यक्तिगत रूपमा अलिकति के भन्न मन लाग्छ भने, महानगरीय प्रहरी अथवा ट्राफिक प्रहरी जोसुकै होस्, हरेक ठाउँमा हरेक कुना कन्दरामा राष्ट्र सेवक भन्ने बित्तिकै जनताको सेवा गर्ने भन्ने बुझिन्छ, जनताको सेवक भन्ने बुझिन्छ। तर पनि हरेक राष्ट्र सेवकले हरेक साधारण नागरिकलाई गर्ने बोली व्यवहार र उनीहरूले गरेका ती व्यवहारहरूले गर्दा, जति योभन्दा अगाडि जेएनजी आन्दोलनमा पुलिसलाई अथवा ट्राफिकलाई राष्ट्र सेवकहरूप्रति जति आक्रमण भयो, जति उहाँहरूप्रति वितृष्णा हुनुभयो, सायद यस्तै व्यवहारले गर्दा हो। पुलिस फोर्समा सबै नराम्रा मान्छे छन्, सबै त्यस्तै व्यवहारका छन् भन्ने हाम्रो अथवा मेरो बुझाइ होइन, तर पनि सबै मान्छे त्यस्ता नभए पनि राम्रा मान्छेहरू पनि हुनुहुन्छ। तर केही त्यस्ता राष्ट्र सेवकहरूको अलि अश्लील व्यवहार, अलि अराजक व्यवहार, अलि भल्गर व्यवहार र अलिकति बढी आक्रामक व्यवहार भएका कारण, अलिकति दुर्व्यवहार भएका कारण पनि धेरै जनताको आक्रोश चाहिँ अलिकति प्रशासनप्रति भएकै हो। यो अहिले पनि भइराखेको छ। त्यो घटना थोरै भिडियो क्लिपहरू बाहिरिएको देख्दाखेरि महानगरीय ट्राफिक प्रहरी महिला हुनुहुँदो रहेछ, उहाँले गर्नुभएका र बोल्नुभएको बोली, उहाँको व्यवहारले गर्दा अलिकति बढी आक्रोशमा आएको गणेश नेपाली देखिन्छ। हरेक नेपालीले सिस्टमभित्र बस्नुपर्छ, नियम कानूनलाई मान्नुपर्छ, हामी मान्छौं, तर त्यो सँगसँगै जरिवाना नै तिर्नुपर्छ अथवा सिस्टममा बस्नै पर्छ। त्यो कानून सबैलाई लागू हुन्छ, तर पुलिस प्रशासनको अथवा ट्राफिकको अथवा पुलिसको बोली व्यवहार पनि राम्रो भइदियो भने त्यो हरेक जनताले सिस्टममा बसेर कानूनको सजाय भोग्नका लागि, भागीदार हुनका लागि तत्पर हुन्छ, खुसीले तत्पर हुन्छ। तर कृपया हाम्रा राष्ट्र सेवकहरू, तपाईँहरूलाई नराम्रो भनेको होइन, तपाईँहरूको बोली व्यवहार जनतालाई गर्नु पर्ने तपाईँको जुन एउटा शैली छ, त्यो चाहिँ तपाईँले चेन्ज गर्नै पर्छ, परिवर्तन ल्याउनै पर्छ, अलिकति अनुशासित हुनै पर्छ, यो मेरो आग्रह हो। त्यसले गर्दाखेरि पनि हरेक नेपालीले वैकल्पिक बाटो पाउँदैन र आफूप्रति विद्रोह गर्न थाल्छ। अब अन्तिम चरणमा आएका छौं, 57 भइसकेको छ, कार्यक्रमबाट बिदा लिने बेला भएको छ। फेरि पनि म गणेश नेपालीलाई सम्झिँदै, यस्ता गणेश नेपालीले कहिले पनि आफ्नो ज्यान गुमाउन नपरोस्, राज्य यति निर्मम हुनु हुँदैन, सिस्टम सबैलाई लाग्नुपर्छ, तर व्यवहार पनि राम्रो हुनुपर्छ, बोलीचाली पनि राम्रो हुनुपर्छ। मैले पनि आजसम्म कुनै पनि ट्राफिक प्रहरीले या पुलिसले राम्रो व्यवहार गरेको महसुस गर्न पाएकै छैन, ताकि पुलिस अथवा ट्राफिक भनेकै अराजक हुन् भन्ने त्यो आभास मलाई गराउनु भएको छ। आजसम्म राम्रो व्यवहार नपाएकै कारणले होला म जस्ता धेरै नेपालीहरू पुलिस र ट्राफिक प्रति एकदमै आक्रोशित नै हुनुहुन्छ, यहाँहरूले सुधार्नै पर्छ र सुध्रिनै पर्छ भन्ने म आफ्नो मान्यता राख्दछु। यहाँहरू सबैको जय होस्, आफ्नो भावना व्यक्त गरे, हामीलाई हेर्नु भएकोमा।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
4: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदाङ, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू
5: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
7: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
8: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन्। तीनजना मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा हिजो मृत्यु भएको छ भने अरू दुईजनाको उपचार भइरहेको छ। सर्लाहीको गौडिया नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वन अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ। यस्तै आज बिहान काठमाडौँको बुद्ध नगरमा 45 वर्षीय आश्विन रावतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभएको छ। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती त्रिवे शिक्षण अस्पताल महाराजगंज लगिएको छ। विपद सम्बन्धी घटना गुनासो सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी संचालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यससँगै केन्द्रबाट मात्रै संचालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर संचालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234मा गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा स्वतः हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रभाव अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार गरेका छन्। कुराहीपा महानगरपालिका वडा नम्बर 15 वडा सदस्य लेखनाथ बुढाथोकीले कुराहीपा महानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खनाएर दुर्व्यवहार गरेका हुन्। कोराही स्थित पद्मोदय माविमा आज हुन थालेको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गैर कानूनी ढंगबाट गराउन थालेको भन्दै शिक्षा अधिकृत बोहरामाथि कार्यवाही स्वरूप मोबिल खनाएको जनप्रतिनिधि लेखनाथ बुढाथोकीले प्रतिक्रिया दिएका छन्। कोराही 15 सदस्य बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै असार 24 गते कोराही उपमहानगरपालिका र शिक्षा महाशाखामा निवेदन दर्ता गराएका थिए। विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा जानु अघि गणपूरक संख्या पुगेको अभिभावक भेलाले निर्णय गर्नुपर्ने र अभिभावक भेलामा गणपूरक संख्या नपुगेमा तीन पटक अभिभावक भेला गरी जानुपर्ने प्रावधान रहेकोमा विद्यालयले यसो नगरेको र त्यसमा शिक्षा अधिकृत बोहराले स्वीकृति दिएको आरोप जनप्रतिनिधि बुढाथुकीको रहेको छ। शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने कोराही 15 वडा सदस्य लेखनाथ बुढाथोकी फरार रहेको र खोजी कार्य भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। र सरकारले पर्सी असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभएको छ। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको बताइएको छ। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: राज कस्तो राम्रो जुत्ता लगाएको। मेडम दंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरु पाइने एकमात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
1: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
8: सीता के भयो तिमीलाई घुम्सेर बसेछु
9: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
8: के कुरा गर्थिनिनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
11: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
13: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
14: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
13: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
14: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
13: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
14: छालामा दागहरू आउने कपाल झर्ने
13: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
14: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
13: बारम्बार गर्भपतन भएमा
14: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
13: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
14: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
13: बिना कारण शरीरको तौल घटेमा
14: ढाड दुखेमा कम्मर दुखेमा
13: गाउट तथा युरिक एसिडको समस्या
14: बारम्बार आँखा रातो भएमा
13: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
14: बारम्बार लामो समयसम्म ज्वरो आएमा
13: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
14: लामो समयदेखि छाला कडा भएमा
13: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
14: युवा अवस्थामा पक्षघात भएमा
13: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
14: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
14: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
14: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: फोन नम्बर 0825916770,
4: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
6: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
15: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
6: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
14: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
16: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478240।
16: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन भाइला,
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर पैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला मध्याह्नको 12 बजेको छ।

डीजीआई ड्रोन को नया कीर्तिमान 8861 मीटर को उचाई में उड़ान र 19 वर्ष मुनी को महिला प्रीमियर कप में नेपाल को विजयी शुरूआत विश्वकप फुटबल को क्वार्टर फाइनल में भोलि बिहान नर्वे र इंग्लैंड तथा अर्जेन्टिना र स्विट्जरलैंड खेल्दै नेपाल खबरमा अब पूरा खबर देशभर मनसूनी वायुको प्रभाव रहेको छ। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पनि कतिपय क्षेत्रमा पानी परेको थियो। आज दिउँसो पहाड र तराईका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे गरी चार जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै अरू 29 जिल्ला नुवाकोट ताप्लेजुङ संखुवासभा तेह्रथुम पाँचथर खोटाङ दोलखा रामेछाप सिन्धुली त्यसै गरी मकवानपुर चितवन नवलपरासी कास्की रसुवा धादिङ बारा पर्सा रौतहट कपिलवस्तु रूपन्देही बाँके बर्दिया कैलाली कञ्चनपुर दाङ प्युठान जाँजरकोट जुम्ला दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ। ती नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा नदी खोलामा भेलबाढ़ी आएको थियो। विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकोले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन्। तीनजना मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा हिजो ज्यान गएको छ भने अरू दुईजनाको उपचार भइरहेको छ। सर्लाहीको गौडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले पेट्रोल खनाएर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती तिर्वी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। सरकारले पर्सी असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 82-83 लागि 82 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ। अब विदेशको खबर। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विंग हाइब्रिड ड्रोनले निश्चित तौल अर्थात पेलोड सहित 8,861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब केही खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जीतका लागि 131 रनको लक्ष्य पक्षाएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनुकडायतले 1 विकेट लिए। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ। सिंगापुरसँगको खेल भोलि हुनेछ। र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। आइतबार बिहान पाउने 3 नर्वे र इंल्याण्ड तथा बिहान पाउने 7 साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना 2 उपचार चल्दै गणेश नेपालीको सब तिर्वी शिक्षण अस्पताल महाराजगंज लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8,861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com
2: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5607-734 र 082-5607-138।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
16: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
16: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
16: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847।
20: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्ने खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
13: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
13: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
13: सम्पर्क फोन नम्बर 082-5625-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-32077।
21: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

टेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-6584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हटली थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलइडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082-5627-452
5: 082-5627-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: मध्य पश्चिम ट्राङ च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङ जिल्ला अदालतले गरुवा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको प्रभावकारिता, कार्य सम्पादन तथा सेवा प्रवाहको अनुगमन तथा निरीक्षण गरेको छ। शुक्रबार जिल्ला न्यायाधीश तारा प्रसाद डागीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा अदालतका शाखा अधिकृत गोकर्ण ओली सहभागी हुनुहुन्थ्यो। टोलीले न्यायिक समितिको उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, अभिलेख व्यवस्थापन, निर्णय कार्यान्वयन तथा समग्र न्यायिक सेवा प्रवाहको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। अवलोकनका क्रममा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्लो वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरी कुल 117 विवाद न्यायिक समितिमा दर्ता भएका छन्। उजुरी प्रशासक सुरेश पौडेलका अनुसार विवाह सम्बन्धी 7, जग्गा सम्बन्धी 29, लेनदेन सम्बन्धी 14 तथा विविध प्रकृतिका 14 विवाद पूर्ण रूपमा फर्जुर भएका छन् भने अंश सम्बन्धी 16 मध्ये 13 विवाद समाधान गरिएको छ। प्रगति प्रतिवेदन अनुसार गत र आर्थिक चालू वर्षको संयुक्त तथ्याङ्कमा कुल 70.94% विवाद मेलमिलाप मार्फत समाधान भएका छन्। यस अवधिमा 29 विवाद अन्य निकायमा सिफारिश गरिएको, 42 मेलमिलाप पत्रबाट टुंगिएको तथा 12 मुद्दामा आदेश तथा निर्णय भएको उल्लेख गरिएको छ। गुल्मी जिल्लाको मालिका गाउँपालिकामा चट्याङ लागेर एकजना घाइते भएका छन्। उक्त घटनामा मालिका गाउँपालिका वडा नम्बर 8 उपल्लो हुल्का 65 वर्षीय मनकुमारी बिक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक विश्वकर्माका अनुसार शुक्रबार राति आफ्नै घरको दलानमा बसिराखेको अवस्थामा 81 चट्याङ लागेर मनकुमारी घाइते हुनुभएको हो। चट्याङ लागेर बेहोश अवस्थामा रहनुभएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल तम्खास ल्याइएको थियो। मनकुमारीको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्वामा रिफर गरिएको छ। अहिले मनकुमारीको स्वास्थ्य सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। सरकारले पर्सि असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनु भएको छ। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइरहेको छ। र पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधि भित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायीको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरिएको छ। मन्त्रालयले सोही ऐनको दफा 7 उपदफा 3 बमोजिम स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। मन्त्रालयले सोही ऐनको दफा 7.4 परियोजनाको लागि मन्त्रालयको सचिव स्तरको गत असार 17 गते निर्णय अनुसार सूचना प्रकाशन गरेर जानकारी दिएको हो।
हवस्त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राफल रोड, खोराही दाम,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खोराई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।
15: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
16: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
15: हाम्रा सेवाहरू,
16: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
15: अर्डर अनुसार खाली बोतलको उत्पादन,
16: 20 लिटर जारमा होम डेलिभरी सेवा।
15: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5-63-021 र होटल डाङगारी नजिक, जीवन चौधरी, मोबाइल नम्बर 98-4-78-62-375।
16: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
17: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
18: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
17: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
19: शुद्ध महका लागि कहाँ जाने त?
20: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
19: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
21: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
19: सम्पर्क मोबाइल नम्बर 9558831840 र 9848204640।
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

अनि सांगीतिक अभिवादन तपाई सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूमा आवाजनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र सांगीतिक आवाजको संज्ञालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको प्रखाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र हाम्रो ह्यान्डसम सर प्रदीप अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सांगीतिक आवाजका या गीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता तपाईँ के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ है आजको यो शीतलता छाइराखेको छ बाहिर चाहिँ होइन पानी पर्ला पर्ला जस्तो गरेको छ अलिकति शीतलता चाहिँ महसुस भइराखेको छ तपाईँ के गर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ होइन कहाँ हुनुहुन्छ अवश्य पनि घरमै बस्नु भएको छ रमाइलो मनोरञ्जन लिँदै हुनुहुन्छ बाहिर यताउति हिँडौँ यात्रा गरौँ भने पानी परेको छ क्यारे होइन अवश्य पनि घरमै बसेर होइन मनोरञ्जन लिँदै हुनुहुन्छ ठिकै छ आज शनिबार आइपुगेको छ हामी शनिबार बसाईमा छौं हामी हरेक साता यो शनिबारको दिन दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब दुई बजेसम्म तपाईँहरूका रोजाईका विधाहरू प्रस्तुत गर्दै तपाईँहरूसँग मिठो रमाइलो भलाकुसारी गर्दै यहाँ रहने गर्छौ त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृंखला लिएर उपस्थित भइसकेका छौं आज पनि यो श्रृंखला निकै भन्दा निकै रमाइलो यात्रा हुनेछ रमाइलो हुनेछ आज यति बेला पनि हामी गुनगुनाउँदैछौ 91.4 मेगाहर्जबाट तपाईँहरूमाझ होइन तपाईँहरू पनि सुनेरै साथ दिँदै हुनुहुन्छ अवश्य पनि सुनेर साथ दिनुहुनेछ आज पनि अब हामी तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्छौं रमाइलो गपगाप गर्छौं अनि त्यसपछि भने तपाईँका रोजाइका विधा पनि प्रस्तुत गर्छौं आज भने तपाईँले रोज्नुपर्ने तिनै पुराना लोक पप आधुनिक फिल्म हेरी चारवटा विधा राखेका छौं यिनी चारवटा मध्ये एउटा विधा रोज्न पाउनुहुनेछ तपाईँ भने सुने 82-585 बाटो भएर आउन सक्नुहुनेछ तपाईँको लागि हामीले आजको दिनमा पनि यो बाटो खुला छोडेका छौं सदाको बसाईमा हामीले तपाईँको लागि यो नम्बर नै खुला छोड्ने गर्थ्यौं आज पनि अवश्य पनि आउनुहुनेछ खेतीपातीमा तल्लीन व्यस्त हुनुहुन्छ होला जे जसो अवस्था भए पनि हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने कुरा आशा राखेका छौं आज भने तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ तपाईँ हाम्रो पात्रोमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्न सक्नुहुनेछ त्यहाँ पाउनुहुनेछ अनि रेडियोको वेबसाइट पनि रहेको छ www.radioMPA.org लगइन गरेर पनि संसारभरकै साथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला अनि त्यसपछि भने 91.4 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा एकदम सहज हुनेछ तपाईँहरूलाई सुन्नको लागि तपाईँ भने ठिकै छ सहभागिता जनाउन चाहनुहुन्छ भने पनि आउनुहोला यदि सुनेर मात्रै पनि साथ दिन चाहनुहुन्छ भने सुनेर साथ दिनुहोला अनि त्यसपछि अझै भनौँ भने सामाजिक सञ्जाल फेसबुक पनि रहेको छ है त हामी सँगसँगै तपाईँहरू फेसबुकमा गएर पनि सुन्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम तपाई त्यहाँ जान सक्नुहुनेछ है त त्यहाँ गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरूले कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्टले पनि अवश्य पनि स्थान पाउनेछन् तपाईँहरूका कमेन्ट पनि मैले वाचन गर्नेछु ठिक छ म मात्रै कति बोलौँ र अब तपाईँसँग पनि भलाकुसारी गर्नुपर्ने हुन्छ तपाईँहरूमाझ पनि एउटा गीत राख्छौँ हामी अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न यहाँ उपस्थित हुनेछौ यति बेला भने यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस् अनि त्यसपछि भने तपाईँसँग भलाकुसारी गर्न यहाँ उपस्थित हुनेछौ ल यति बेला यो मिठो गीत तपाईँहरूको लागि

कार्यक्रमको सुरुवातमा हामी जोडी भई सारै सारै मिठो गीत जोडिएका छौँ तपाईँहरूमा। अब भने तपाईँ आउन सक्नुहुनेछ, पालो तपाईँको हो, अब बाँकी साथ भने तपाईँको रहनेछ, अवश्य पनि आउनुहुनेछ। 082-5854-54 तपाईँको लागि यो बाटो खुला छोडेका छौँ। अबको यो बसाईमा भने तपाईँको पालो है दा, आउने पालो तपाईँको, आफूलाई मनपर्ने विधा रोज्ने पालो तपाईँको। आजको दिनमा यो बसाईमा निकै भन्दा निकै रमाइलो हुनेछ अवश्य पनि। तपाईँहरूले सांगीतिक आवाजका गीत संगीतहरू हामीले यहाँ सुनाउँदै सुन्दै यहाँ अगाडि बढ़िराखेका छौं है। आउन सक्नुहुनेछ है दा, कुराकानी गर्नुपर्छ तपाईँ हामी आजको यो बसाई रमाइलो हुनुपर्छ है दा। पक्कै पनि अवश्य पनि तपाईँ सुन्दै हुनुहुन्छ यति बेला हामीलाई 91.4 MHz पनि सुन्न सक्नुहुनेछ। हरि भनौ भने सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ। तपाईँ के को माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई, तपाईँसँग भलाकुसारी त गर्नै पर्यो, यो कुराकानी त गर्नेछौँ अवश्य पनि होइन। आउनुहोला कुराकानी गरौँला। 082-5854-54 तपाईँको लागि आजको यो दिनमा यो बसाईमा भने खुल्ला छोडेका छौँ। तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतहरू हामीले प्रस्तुत गरिराखेका छौँ। तपाईँ भने सामाजिक सञ्जाल फेसबुकमा गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछौ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा, के छ कोही साथी हुनुहुन्न भन्ने कुरा पनि जानकारी गराउनु भएको छ। तपाईँ पनि पक्कै पनि आउने क्रममै हुनुहुन्छ होला। कतिपय साथी भने कतिपय साथी त घरमै तलिन व्यस्त कामकाजमा एकदमै व्यस्त हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि व्यस्त हुनुहुन्छ होला है कामकाज गर्ने क्रममा। कतिपय आजको यो शनिबारको बसाई हो, शनिबारको बसाईमा त अब तपाईँहरूले सुनेरै साथ दिनुहुन्छ, घरमै बसेर होइन। अवश्य पनि मिठा मिठा गीत संगीतहरू सुन्दै सुनाउँदै हामी अगाडि बढ्छौ। तपाईँहरूले पनि यदि कामकाजमा हुनुहुन्छ, खेतबारीमा तल्लीन व्यस्त हुनुहुन्छ भने रेडियोको भलम अलि ठूलो बनाउनु होला है त, तपाईँलाई पनि सुन्न सहज हुनेछ, तपाईँको साथीभाइलाई पनि सुन्न सहज हुनेछ, तपाईँको कामकाजको पनि गति बढाउनेछ एकदमै। किनकि हामीले तपाईँहरूकै तीनै मिठा मिठा पुराना होइन सांगीतिक आवाजका गीत संगीतहरू हामीले लिएर आएका छौँ आजको यो शनिबारको बसाईमा। अवश्य पनि सुनेरै साथ दिनुहोला होइन, अन्तिम अन्तिमसम्म सुन्नुहुनेछ। कोही साथी आउनुहुन्छ, पहिलो सहभागी आउनुभयो भने उहाँले चाहिँ आफूलाई मनपर्ने विधा रोज्न पाउनुहुनेछ, अनि त्यसपछि भने कोही साथी आउनुभयो भने चाहिँ उहाँले विधा रोज्न पाउनुहुने छैन, उहाँले चाहिँ हामीसँग कुराकानी गर्न पाउनुहुनेछ। विधा रोज्नको लागि भने कुनै साथीले रोजेको विधालाई प्रस्तुत गरिसकेपछि मात्रै तपाईँ आउन सक्नुहुनेछ है त। आजको यो बसाईमा हाम्रो कार्यक्रममा आइसके चाहिँ दुई चारवटा कुराकानी गरिने तरिकाले आउनुहोला, टेलिफोनमा जोडिनु होला। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ कि, एउटा गीत प्रस्तुत गरौँ जस्तो लागिराखेको छ मलाई। आज हामी एउटा गीत प्रस्तुत गर्छौँ अब तपाईँहरूमा, अनि त्यसपछि कोही साथी आउनुभयो भने यहाँ सहभागी गराउनेछौँ, कुराकानी गरिनेछौँ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि।

जोडीमाले सारी सारी मिठो गीत तपाईँहरूले आवाज अब भने आउन सक्नुहुन्छ है त सुने भयो 85 68 154 तपाईँको लागि आज विधाहरू चाहिँ पालो तपाईँको है त तपाईँहरूसँग कुराकानी गर्नुपर्छ तपाईँका रोजाइका विधाहरूमा पुरै मिठा मिठा गीत संगीतहरू सुनाउनु पर्छ जति पनि रेडियो प्रेमी श्रोता हुनुहुन्छ यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु होइन आजको दिनमा सुनेर साथ दिनुहुने जति पनि साथी हुनुहुन्छ यहाँहरू सबैजनालाई मिठो माया मिठो सम्झना छ बाहिर चाहिँ बादल बादल पनि गरेको छ होइन असार महिना पनि जान लागिसक्यो अरे अब बिस्तारै साउन महिना पनि लाग्न लागिसक्यो होइन शीतलताको महसुस एकदमै अनि त्यसपछि पानी पनि परिराखेको हुन्छ एकदमै पानी पर्छ यो पानी पर्दा चाहिँ होइन कति अप्ठ्यारो अप्ठ्यारो पनि त हुन्छ यात्रा गर्नलाई कामकाज गर्नलाई पनि यो पानीले साह्रै साह्रै होइन हिलो माटो ढुङ्गासँगै एकदम खेल्नुपर्छ हिँड्नुपर्छ साह्रै साह्रै होइन घाँस दाउरा वनपाखा गर्न पनि अलि अप्ठ्यारो असहज पनि भइराखेको हुन्छ यस्तै हो कहिलेकाहीँ गर्मी त कहिलेकाहीँ अलि चिसो पनि हुने कहिलेकाहीँ पानी पर्ने कहिले घाम कहिले पानी यस्तै यस्तै हो सधैँ होइन कहिलेकाहीँ के हुन्छ कहिलेकाहीँ के हुन्छ यो मौसम चाहिँ भन्न सकिँदैन क्या अरे ठिकै छ आउन सक्नुहुन्छ है त सुने भयो 85 68 154 हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ कुराकानी गर्छौँ अवश्य पनि तपाईँ हामीलाई होइन हाम्रो पात्रबाट पनि सुनेलाई साथ दिँदै हेर्नुहुन्छ भन्ने कुरा आशा राखेको छु यति बेला भने तपाईँ सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा दाङग्राईमा रहेको रेडियो मध्य पश्चिम एफएमको आफ्नै प्रस्तुति यो दीर्घकालीन प्रस्तुति रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृङ्खला अवश्य पनि सुन्नुहोला है त यदि सुन्दै हुनुहुन्छ भने सुन्ने साथीहरूले सुन्दै हुनुहुन्छ यदि सुन्न नपाएको साथीहरूले होइन केही को माध्यमबाट सुन्ने भन्ने साथीहरूले चाहिँ पनि सुन्न सक्नु हुनेछ सुनिराखेको साथीहरूले चाहिँ एकदमै जानकारी गराउनु हुनेछ भन्ने कुरा मैले आशा राखेको छु ठिकै छ आउनु होला है त फेरि पनि अब कोही साथी हुनुहुन्न भन्ने के छ प्रदीपजी कोही साथी हुनुहुन्छ हुनुहुन्न होला अवश्य पनि एउटा मिठो गीत प्रस्तुत गर्छौँ जस्तो लागिराखेको छ मलाई

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मजात नै सिकारी हौ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
0: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, Just Double Bus, Hello, Hello, Hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: खुशीको खबर
3: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
4: आधुनिक प्रयोगशाला,
2: अत्याधुनिक सर्वेक्षण उपकरण,
4: अनुभवी प्रशिक्षक,
2: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
4: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
4: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-204,
3: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
6: मध्यपश्चिम चाइन च्याट, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाँके जिल्लामा हालसम्म 44% धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। गत वर्ष यही अवधिसम्म जिल्लामा 60% रोपाई भइसकेको थियो। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रचार अधिकृत सुजिता शर्माका अनुसार पछिल्ला दिनमा भएको वर्षा र सिक्त सिँचाई आयोजनाका पानीका कारण रोपाईले गति लिएको हो। उहाँले असार 15 गते धान दिवस मनाउँदा जिल्लामा 0.05% मात्र रोपाई भएको भए पनि पछिल्लो 10 दिनमा तीव्र रूपमा रोपाई भएको बताउनुभयो। कृषि ज्ञान केन्द्रका अनुसार बाँके जिल्लाको कुल 55,826 हेक्टर खेतीयोग्य क्षेत्रफल मध्ये धान खेती हुने 33,780 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 14,863.2 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढ़ी राप्ती सुनारी गाउँपालिकामा धान रोपाई भएको छ। यस वर्ष समयमै वर्षा नहुँदा नेपालगंज उपमहानगरपालिका र खजुरा क्षेत्रमा भने रोपाई कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पानीको अभावका कारण असार 2 सातादेखि शुरू भएको रोपाई अझै विभिन्न स्थानमा जारी रहेको छ। रोपाई भएका अधिकांश क्षेत्रमा किसानले सिक्त सिँचाई आयोजना र भूमिगत पानीको प्रयोग गरेको ज्ञान केन्द्रले जनाएको छ। गएको बिहिबार यता 3 दिनमा जलनका 3 वटा घटना भएका छन्। 3 मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा हिजो ज्यान गएको छ भने अरू 2 उपचार भइरहेको छ। सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वन अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन रावतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभएको छ। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती त्रिवी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। दाङ जिल्ला अदालतले गढ़ गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको प्रभावकारिता कार्य सम्पादन तथा सेवा प्रवाहको अनुगमन तथा निरीक्षण गरेको छ। शुक्रबार जिल्ला न्यायाधीश तारा प्रसाद डागीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा अदालतका शाखा अधिकृत गोकर्ण ओली सहभागी हुनुहुन्थ्यो। टोलीले न्यायिक समितिको उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, अभिलेख व्यवस्थापन, निर्णय कार्यान्वयन तथा समग्र न्यायिक सेवा प्रवाहको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्लो वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरी कुल 117 विवाद न्यायिक समितिमा दर्ता भएका छन्। उजुरी प्रशासक सुरेश पौडेलका अनुसार विवाह सम्बन्धी 7, जग्गा सम्बन्धी 29, लेनदेन सम्बन्धी 14 तथा विविध प्रकृतिका 14 विवाद पूर्ण रूपमा फर्चुर भएका छन् भने अंश सम्बन्धी 16 मध्ये 13 विवाद समाधान गरिएको छ। प्रगति प्रतिवेदन अनुसार गत र चालू आर्थिक वर्षको संयुक्त तथ्याङ्कमा कुल 77.94% विवाद मेलमिलाप मार्फत समाधान भएका छन्। यस अवधिमा 29 विवाद अन्य निकायमा सिफारिश गरिएको, 42 मिलाप पत्रबाट टुंगिएको तथा 12 मुद्दामा आदेश तथा निर्णय भएको उल्लेख गरिएको छ। र गुल्मी जिल्लाको मालिका गाउँपालिकामा चट्याङ लागेर 1 घाइते भएका छन्। उक्त घटनामा मालिका गाउँपालिका वडा नम्बर 8 उपल्लो हुल्का 65 वर्षीय मनकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं
प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक विश्वकर्माका अनुसार शुक्रबार राति आफ्नै घरको दलानमा बसिराखेको अवस्थामा एक्कासी चट्याङ लागेर मनकुमारी घाइते हुनुभएको हो। चट्याङ लागेर बेहोश अवस्थामा रहनुभएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। मनकुमारीको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको छ। अहिले मनकुमारीको स्वास्थ्य सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवित रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, कोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9848710030 र 9829954555।
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825900829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 9857853825।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
13: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825860023 9478817 र 9478835643।
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ। बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
13: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
15: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
13: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
15: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
13: छालामा बाघहरू आउने कपाल झर्ने,
15: शरीर फुल्ने र चिलाउने,
16: हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
17: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
16: बारम्बार गर्भ पतन भएमा
17: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
16: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
17: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
16: बिना कारण शरीरको तौल घटेमा
17: ढाड दुखेमा कम्मर दुखेमा
16: गाउट तथा युरिक एसिडको समस्या
17: बारम्बार आँखा रातो भएमा
16: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
17: बारम्बार लामो समयसम्म ज्वरो आएमा
16: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
17: लामो समयदेखि छाला कडा भएमा
16: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
17: युवा अवस्थामा पक्षघात भएमा
16: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
17: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
16: कम उमेरमा हृदयघात मुटु रोग भएमा
17: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
16: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
17: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: फोन नम्बर 0825916770
16: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 98229264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: होइन कसलाई के भयो
7: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
6: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
7: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
6: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नेपाल खबरमा अब पूरा
2: मध्य पश्चिम जाम च्याक यति बेला दिउँसोको 3 बजेको छ।
3: गगनी खोलामा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका नम्बर 9 राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोको कारण भीमफेती गाउँपालिका 5 भर्याङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले 9 नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19.64 खर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्कँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्ने निर्देश दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत 2 प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङको धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रीमिङ सेवामा लागू गर्ने लक्ष्य छ। एप्पल म्युजिकका अनुसार नयाँ अपलोडको 1/3 भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रीमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ़ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333 4935।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसैका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोडेको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। अब विदेशको खबर, भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्यान गुमाउनेको संख्या 4,000 जना नआएको भेनेजुएला सरकारले जनाएको छ। यसार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्य उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी राखेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 5:45 नर्वे र इंल्याण्ड तथा बिहान 7:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा जेनलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनलका फाइनल खेलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै सेमी फाइनलमा पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गगर्णी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध। बीती राजमार्ग काभ्रे खण्डका आवाजावत रोकियो। यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक श्रोतालाई संगीत सूचनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाघ्यो। हराइरहेका हजारौं मानिसको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा

0: ಇದನ್ನು ತುಂಬಲು ಸಾರ್ ಮೇಗ ಅಂತ ಮತ್ತೆ ಪಾರು ಸುಂದರಿಸ ರೇಡಿಯೋ ಮಧ್ಯಪಸ್ಥಿ.
1: नोबेल मेडिकल कलेज विराटनगर अनुभव प्राप्त वरिष्ठ फिजिशियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली घोराही दांग में
0: डाक्टर अभ्यास पोखरेल द्वारा दिने सेवा मेडिकल आईसीयू लगायत सुगर प्रेशर थायराइड को चेकजांच तथा उपचार सेवा
2: छाती मोटू दम क्षयरोग संबंधी बिरामी को चेकजांच तथा उपचार
0: मृगौला र कलेजो संबंधी दीर्घकालीन रोग चेकजांच तथा उपचार
2: डेंगू मलेरिया निमोनिया टाइफाइड साथ ही विभिन्न रोग चेकजांच तथा उपचार सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जांच तथा अपरेशन सेवा
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जांच तथा उपचार सेवा
0: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जांच तथा अपरेशन सेवा
3: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
0: वरिष्ठ हाथ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जांच तथा अपरेशन सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
0: साथ ही इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायत का अत्याधुनिक प्रविधि का सेवा
4: संपर्क द इंटरनेशनल हॉस्पिटल प्राली सड़क विभाग ओरालो घोराई जांच फोन नंबर 082-5562-218
5: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
6: मम्मी मम्मी दाँत दुख्यो
7: मम्मी मेरो दाँत बङ्गो आयो साथीहरू सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
8: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोलाइमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
10: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
11: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
12: सम्पर्क फोन नम्बर
7: 0825902 नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
5: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी
5: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
5: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
13: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
2: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128
10: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
7: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
7: बाङ्गा टिङ्गा दाँत मिलाउने
13: शल्यक्रिया गरेर दाँत निकाल्ने
7: खाली ठाउँमा दाँत भर्ने
13: दुखेको दाँत नदुखाई जरैबाट निकालिने
7: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
12: भर्ना खुलियो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
12: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
12: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
10: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
13: सम्पर्क फोन 081-536-086
12: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

यो मेरो मन तिम्रो मायाले किन बिछ्यो माया कलल पहाड आई छे पनि कलल कलल।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, छोराही
7: दाङ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई हिमपाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, विभिन्न रोड, खोराही दाङ।
12: फोन 562-5221।
9: सम्पर्क मोबाइल
11: 98 5 78 32 819 र 98 5 78 32 223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन, दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आकृति, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-5-63-479,
8: मोबाइल नम्बर 98-4-94-67-487।
15: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
16: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
15: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
16: सम्पर्क मोबाइल नम्बर 98 5 78 44 722, 98 5 78 35 060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी
19: सऊदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
20: मध्यपश्चिम ट्राङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। घोराहीमा विद्यालय व्यवस्थापन समिति गठनका लागि खटिएका एक सरकारी अधिकृतमाथि हातपत्र दुर्व्यवहार भएको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ। पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुर घोराही 15 हुन लागेको निर्वाचनको पूर्व सन्ध्यामा मतदान अधिकृतका रूपमा खटिएका अजय बोहरामाथि सोही ओडाका निर्वाचित जनप्रतिनिधिले मोबिल खन्याएका थिए। जारी गरेको प्रेस विज्ञप्ति अनुसार घोराही उपमहानगरपालिका पालिकाको सामाजिक विकास महाशाखाका अधिकृत बोहरामाथि ओडा नम्बर 15 निर्वाचित ओडा सदस्य लेखराज बुढाथोकी उत्तमले मोबिल खन्याएको भन्दै हदैसम्मको कार्यवाही गर्न जोरदार माग समेत गरेको छ। राष्ट्र सेवक कर्मचारीमाथि हातपात गर्नुका साथै अपमान गर्ने, मोसो दल्ने, मोसो फ्याँक्ने र बोतल ले प्रहार गर्ने जस्ता निन्दनीय र आपराधिक कार्य गरेको संगठनका घोराही नगर समिति अध्यक्ष पोषणराज विष्ट, क्षेत्र नम्बर 2 संयोजक लालमणि खड्का र जिल्ला समिति अध्यक्ष मेनराज शर्माले एक विज्ञप्ति जारी गरी बताउनु भएको छ। विज्ञप्तिमा भनिएको छ, विद्यालय जस्तो शान्ति क्षेत्रको औपचारिक कार्य सम्पन्न गर्न आफ्नो जिम्मेवारीमा खटिएका राष्ट्र सेवक कर्मचारीमाथि आपराधिक मनसायका साथ सार्वजनिक स्थलमा हिंसाजन्य कार्य गर्ने, शान्ति सुरक्षामा खलल पार्ने र त्रास सृजना गर्ने कार्य गरिएको छ। साथै आगामी दिनमा कुनै पनि विद्यालय र शैक्षिक गतिविधिहरूमा पूर्ण शान्ति सुरक्षा कायम गर्न तथा शिक्षक कर्मचारी विद्यार्थी र अभिभावकहरूको सुरक्षाको ग्यारेन्टी गर्न सरकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ। यसैबीच पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचन भइरहेको छ। 4 बजेसम्म जारी रहने निर्वाचनमा जम्मा 2720 मतदाता संख्या रहेकोमा हालसम्म 398 जनाको भोट परिसकेको र निर्वाचनपछि मतगणना शुरू गरिने निर्वाचन अधिकृत अजय बोहराले जानकारी दिनुभएको छ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबरा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्की मोरङलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा काठमाडौँ र गुरूप्रसाद वाग्ले ओखलढुङ्गालाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेको निष्क्रिय खाता न्यून गर्ने कार्य योजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन, एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय गराउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र ब्याङ्कले अनुरोध गरेको छ।
र बाँकी जिल्लामा हालसम्म 44% धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। गत वर्ष यही अवधिसम्म जिल्लामा 60% रोपाई सम्पन्न भइसकेको थियो। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्ला दिनमा भएको वर्षा र शिक्षा सिंचाई आयोजनाको पानीका कारण रोपाईले गति लिएको हो। असार 15 गते धान दिवस मनाउँदासम्म जिल्लामा 0.5% मात्र रोपाई भएको भए पनि पछिल्लो 10 दिनमा तीव्र रूपमा रोपाई भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार बाँके जिल्लाको कुल 55,826 हेक्टर खेतीयोग्य क्षेत्रफल मध्ये धान खेती हुने 33,780 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 14,863.2 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढ़ी राप्तीसुनारी गाउँपालिकामा धान रोपाई भएको छ। यस वर्ष समयमै वर्षा नहुँदा नेपालगंज उपमहानगरपालिका र खजुरा क्षेत्रमा भने रोपाई कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पानीको अभावका कारण असार दोस्रो सातादेखि शुरू भएको रोपाई अझै विभिन्न स्थानमा जारी छ। रोपाई भएका अधिकांश क्षेत्रमा किसानले शिक्षा सिंचाई आयोजना र भूमिगत पानीको प्रयोग गरेको केन्द्रले जनाएको छ। हवस्त, अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: इलम्पी थुप्लू चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: खुसीको खबर खुसीको खबर खुसीको खबर
2: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित जीत तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98979-64848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, विविध जनशक्ति र सफल भविष्यको आधार।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
8: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
7: हाम्रा सेवाहरू:
8: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
7: अर्डर अनुसार खाली बोतलको उत्पादन,
8: 20 लिटर जारमा होम डेलिभरी सेवा।
7: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-377।
8: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: नेपाली जुत्ता घर,
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
12: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
13: सम्पर्क मोबाइल नम्बर 98577146।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: एक हप्ता देखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही जान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
5: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
5: सम्पर्क फोन नम्बर 082-562-601 सम्पर्क मोबाइल नम्बर 98578-35990 98578-31684 र 98578-30270
6: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला

아니, 느끼고만 진덕이 애스통 모르면 아이러 전세에서 너도모 일라이람으로 번호는 이석이라 이곳수 너도 브리스티티 틱설레이서 기노 고소리 아니 기우다이서 아피언니 온주 서마이고 길번이 어쩜 먹고 온자 서바나 유래 느낀 자가 아니 바스타빅다 얼굴이 복노 벌써 진다길이 바람발 쏠띠 이래고서 아저 이노 볼리아 이노 디너를 빗대 이산 성의 아니 바리스티티 아무살 아플레 저티 수기 랄나고 지바니 칼리카이 마니 사리 바리 움서 자해로 보니 아플레 서마나 이사기 라이고 사이나 इसको कारण की हो अनि किन कति प्रश्नहरू मनभित्र उब्जिन्छन् अनि त्यसको उत्तरै भेटाउन गाह्रो हुँदैछ दुःख आफ्नै कारणले भयो भनौँ आफूले आफूलाई दुःख दिन कलाई मन लाग्छ र अरूको कारणले दुःख पायो भनौँ आफूले अधिकार नदिँदासम्म दुःख कसले दिन्छ र परिस्थिति परिवेश आजभोलि यस्तै चल्दैछ समय नै हो चाहना अनि रहरभन्दा पनि बाध्यताले घेरिएको छ चारैतिरको अध्ययारो त्यहीभित्र रुमलिएको म कहिलेकाहीँ साँच्चै निस्सासिन्छु अनि आँखाबाट आँसु वर्षिन्छन् जिन्दगी अलि फरक चल्यो कहिले सोचेको थिएन आज आफ्नै कारणले जिन्दगी यतिसम्म पनि अप्ठ्यारोमा पार्छु सबैभन्दा बढी आफूले आफूलाई माया गर्छु म भन्ने सोचेको थिएँ आज सबैभन्दा आफूले आफूलाई रुवाएको छु अरूलाई रुवाउँदा अरूको मन दुख्छ कि भनेर सोच्ने म आज आफूलाई दिन रात दुखी बनाएको छु थाहा छैन कसरी आफूलाई सम्हालौँ अनि सही गन्तव्यमा लगौँ समय हो उत्तर चढाव चलिरहन्छ सहनुपर्छ अनि परिस्थिति बुझ्नुपर्छ कुनै दिन त सबै ठिक होला नि भन्ने आशाले आज समय बित्दैछ बस यही समयको प्रतीक्षा गरौँ जिन्दगी सरल होस् नमस्कार आवाज सुनका आवाज पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 चार मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम अभिनय तपाईँकोमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागेको तर्फबाट तपाई रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार यस्तो समय अर्थात अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइटकै व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो
मात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। रेडियो कार्यक्रममा अभिनय तपाईँकोमा हामीहरूले हजुरहरूको अभिनय सुन्नेछौ। तपाईँले दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ र एकल अभिनय पनि सुनाउन सक्नुहुनेछ। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय सुनाउने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। 082-5608-5454 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाज़ बाटा।

एकदमै मार्मिक गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। माया, प्रेम, बिछोड, यी शब्दहरू साँच्चै कति धेरै पीड़ादायक हुन्छ है। सो जब सम्बन्ध राम्रो चल्छ जिन्दगी राम्रो नै हुन्छ जस्तो लाग्छ। जब सम्बन्धमा कुनै पनि दरार आउँछ

0: त्यसपछि सबै चीजहरू यस्तो नराम्रो फिल हुन्छ नि है के त्यस्तै भाव बोकेको थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम हामी अभिनय तपाईँकोमा छौं। 082-8654 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर धन्यवाद। नमस्कार।
0: नमस्कार, शुभ नाम।
1: हजुर मलाई चिनि सक्नु भएको छ नि हजुरले?
0: एकदम चिन्छु नि म त, सुमाए गर्नुहुन्छ नचिनेर भए त।
1: घोराई तिनबाट गजरसम्म अलि छत्री
0: गजरजी आउनु भयो है, सन्चै हुनुहुन्छ नि?
1: हजुर हजुर।
0: हाम्रो नास्ता भइसकेको छ हजुरको? भयो
1: हाम्रो पनि भइसक्यो भन्दा हुन्छ।
0: टाइम पनि भयो नि है, अनि के गर्दै हुनुहुन्छ? यतातिर त अधेर अधेर गरेको छ हजुरको।
1: प्रोग्राम सुन्दै गर्दै फोन पनि लगाएको लागिहाल्यो।
0: प्रोग्राम सुनिराख्नु भएको छ, प्लस नास्ता पनि खाँदै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: ओके ल ठिक छ, आज अभिनय गर्नुपर्छ मजाले। ल विषयवस्तु के छ, दोहोरो गर्नुहुन्छ या एकल गर्नुहुन्छ?
1: हजुर घाम हुनुहोस् मधुन।
0: हजुर
1: हजुर घाम हुनुहोस् मधुन।
0: ए म घाम हुनुपर्ने है?
1: हजुर म जुन हुनुपर्ने चन्द्रमा।
0: कस्तो कस्तो टपिकमा गर्ने हो भनिदिनुहोस् त।
1: अब घामले कस्तो कस्तो दिन्छ त्यस्तै त्यस्तै गर्ने नि।
0: निर्जित चिजहरू पो भन्नुभयो त है आज त।
1: हजुर हजुर, जुनले कस्तो कस्तो शीतलता दिन्छ त्यस्तै त्यस्तै म भन्छु।
0: ए ल ल नयाँ टपिक आयो, ल ठिक छ, जुनबाट सुरु गरौँ न है।
1: म गर्छु है म जुन कहिले काहीँ मजुन कहिले काहीँ मेरो तार घट्दै जान्छ। म घट्दै घट्दै गएर औँसीको आखिरी रातमा म अन्धकारमय हुन्छु। कहिले काहीँ म फेरि कुनै पक्ष लायो भनेपछि हँसी आकारको रूपबाट बढ्दै बढ्दै गएर अनि पूर्णिमाको दिन मेरो भरि धुम हुन्छ। त्यसै दिन मैले सारा संसारभरि जे जति जडीबुटी फलफुल मान्छे सबै हुन्छन् पशु प्राणी हुन्छन् सबैलाई शीतलता दिने काम पनि गर्छु। हजुर
0: म घाम हो।
1: हजुर
0: एकदम ताप गरौँ दिन्छु। जाडो सिजनमा एकदम धेरै मेरो महत्व धेरै नै हुन्छ। सो जाडो सिजनमाको त्यो मिठो तापक्रम पाउनु नै साँच्चै भाग्यमानी नै सुन्छन् जस्तो लाग्छ, किनकि सबै ठाउँहरूमा तापक्रम पुग्दैन, किनकि समर्थर ठाउँहरूमा त पुग्छ। अत्याधिक चिसो हुने ठाउँहरूमा भनौँ या पहाडतिर अलिकति भेगतिर हुन्छ, त्यतातिर खासै घाम हुँदैन, अनि पारी गएको घाम पनि घाम सँगसँगै जान पाए हुन्थ्यो नि जस्तो धेरै धेरै महत्वपूर्ण छु। सो घामको महत्व बुझ्नेलाई थाहा हुन्छ कति छ अनि के छ भनेर। सो धेरैजनाले बुझ्नु भएको छ र सबैले बुझ्नु भएको छ, हुन त आफूसँग जे चिज छैन त्यो चिजको महत्व हुन्छ। विशेष त म जाडो सिजनमा एकदम धेरै महत्वपूर्ण छु।
1: हजुर अब मैले भन्छु है फेरि, अनि चन्द्रमाको प्रकाश साँझ अन्त्य अन्त्यतिरबाट अँध्यारो नहुँदैबाट सुरु हुन्छ, अनि हामीले चन्द्रमाले साँझ शीतलता दिन्छ, सबै सबै बोट बिरुवाहरूमा शीत लहर छाइदिन्छ, अनि पौष्टिक चिजहरू पठाइ हालिदिन्छ बोट बिरुवालाई। मान्छेले पनि एकदम चिसोमा चिसै हुन्छ, गर्मीमा पनि शीतलता त दिन प्रयास हुन्छ जुनको, तर सकिँदैन।
0: बिहानको सुनौलो घाम हेर्दै अनि आँखा मिस्दै मान्छेहरू उड्दाखेरिको बेग्लै आनन्द लाग्छ, किनकि ओहो घाम आइसके उठ्नुपर्छ है भनेर। बिहानको त मिठो घाम अनि आफ्नो यात्राहरू सुरु गर्नुको त्यो मेरो गन्तव्य हो जस्तो लाग्छ। समयसँगै आफूलाई परिवर्तन गरिरहेका हुन्छन्। मैले समय पहिले पहिले हो कति भयो भनेर हेर्दाखेरि पनि मलाई नै हेर्थे। हे आज घाम यता गयो, यति बज्यो होला है। त्यो महत्वपूर्ण घाम सधैँभरि उदाउँदा अनि अस्ताउँदा आफ्नै महत्व बोकेको हुन्छ। हस् यति नै है। सो एकदम नयाँ टपिक चाहिँ आइरहेको थियो। धन्यवाद छ गजल सिंह ओली जी, यसो आफ्नो सङ्ग साथीलाई सम्झिनु छ है।
1: हजुर, सर्वप्रथम त मिठो भएको हजुरलाई आज नयाँ नयाँ चाहिँ उसमा अभिनय गर्यौँ, प्रयास मैले पनि गरे जति अरू प्रदीप बाबुले पनि र हल मध्य पश्चिमलाई र साथीहरूमा आर मगर दलबीर घाटी मगर अरू नाम छुटेका सबै साथीहरूलाई सम्झिँदै छुट्यौ नमस्ते।
0: हस् छुट्यौ नमस्कार। सम्झिनु भएको थियो कोचरो सिमा उले छेत्री फुराईबाट फोन देख्नुहुन्थ्यो। अब पालो तपाईँको छ 082-5-8054 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: हजुर दर्शन नमस्ते। नमस्कार, शुभ आशीर्वाद।
0: दर्शन नमस्ते, नमस्कार। हजुरको छ नाम?
2: मेरो नाम भन्दाखेरि घरैचार गोगलीबाट
0: राधा आचार्य आउनुभयो है।
2: राधा आचार्य बैराकी के सुन्नुभयो?
0: ए आज बैराकी हुनुभयो?
2: हजुर हजुर।
0: के भयो त्यस्तो भन्नु न।
2: म त बैराकी भइसकेको थिएँ है, धन्न समयमा आइपुगे, फोन लगाउँदा लाग्यो अनि
0: त्यस्तो बैरागी चाहिँ हुनु भएन कि है। सो यति माया गर्ने साथमा आफ्नो हस्बेन्ड हुनुहुन्छ, सबै फ्यामिली छ, तपाईँ बैरागी हुनुभयो भने त हामी झन् के भन्ने होला है।
2: अब हुन्न है त
0: हुनु भएन। सो तपाईँ जस्तो मान्छे, हँसिलो रसिलो मान्छे बैरागी हुनुभयो भने त सो हेर्दै रोको जस्तो देखिने मान्छेहरू झनै के भन्ने गाह्रै हुन्छ। सो पक्कै पनि तपाईँले भन्नुहुने चाहिँ छैन। अबदेखि चाहिँ के गर्दै हुनुहुन्छ राधाजी?
2: म भर्खर बाख्रालाई घाँस लिएर आएको, हजुर हात खुट्टा धोएर अनि भित्र आएको त तपाईँ बोलिरहेको सुनेर अनि फेरि मोबाइल खोजेर नम्बर खोजेर फोन हान्ने।
0: ओके, सम्झनुहुन्छ, खुसी लाग्छ। सो कस्तो छ मौसम? यतातिर त पानी पर्ला जस्तो छ, उतातिर कस्तो गरिरहेको छ?
2: अलिअलि पर्या छ,
0: बर्खा लागिसके पानी त पर्नै पर्यो नि है। आज कुन टपिकमा अभिनय गर्ने हो राधाजी?
2: शिशिर पानी पर्या छ, पानी पर्ने बानी पर्या छ, हजुरसँग बोल्ने झनै बानी पर्या छ।
0: अब यसो पानी पर्या सम्बन्धी अनि त्यसपछि तपाईँसँगै बोल्ने बानी पर्या छ भन्ने वालाकोमा गर्ने हो के हो खासमा भन्नु है?
2: आज के अभिनय गर्नुपर्छ र म्याम?
0: एउटा विषयवस्तु चाहिँ तपाईँले आफै लिनुपर्ने हुन्छ। कुन विषयवस्तुमा चाहिँ अभिनय गर्छु जस्तो लाग्छ त्यो विषयवस्तु चाहिँ भन्नु न है।
2: अब विषयवस्तु भन्नु पर्दाखेरि के भन्ने होला त, म त केही पनि सम्झेको थिएन है।
0: तपाईँ त झट्ट सम्झिहाल्नुहुन्छ नि है। सो प्रोग्राममा आइसके पछाडि एउटा विषयवस्तु चाहिँ भनेर चाहिँ किनकि अभिनय गरौँ न, तपाईँ खल्लो हुन्छ नि त है।
2: हजुर हुन्छ त, म आमा, हजुर छोरी है त।
0: म छोरी हुनुपर्ने अनि त्यसपछि कस्तो कस्तो विषयवस्तुमा गर्ने हो
2: भनेपछि, अब चाडबाड आउँदैछ, छोरीलाई माइत आउन मन लाग्छ लाग्दैन, आमाले माया गर्छिन् कि गर्दैनन् त्यही सोच्नु पर्यो है त। ल छोरी, अब साउने सङ्क्रान्ति आउँदैछ, माइत आऊ ल।
0: आमा नमस्ते है।
2: भाग्यमानी हुनु है?
0: अब अहिले नै चाहिँ हुँदैन कि जस्तो छ आमा, यतातिर पनि काम धेरै छ, अब पानी पनि ढिला पर्यो नि त, अनि खेतीपाती धानहरू रोप्ने, अब अहिले आउनु नपाए पनि अलि पछि पनि चाडपर्वहरू त निरन्तर आइरहन्, त्यो बेला आउँछु नि है। अहिले चाहिँ खासै भ्यान्न होला, यताको काम पनि छोड्न मिलेन फेरि।
2: नै मिलाएपछि मिल्छ है. सङ्क्रान्तिको दिन एकैछिन आऊ अनि जे पकाउँछ मम्मीले त्यही खाएर अनि फर्केर जाऊ. मम्मीको माया लाग्दैन र कस्तो छोरी पाएको रहेछु हो. म त मम्मीको माया पनि नमान्ने कि कस्तो होला.
0: लाग्छ नि आमा, किन नलाग्ने? राख्न आमाको माया नलाग्ने भन्ने हुन्छ र अब यता घर व्यवहार पनि सबै हेर्नु पर्यो. तपाईँलाई त थाहा छ त म एक्लै छु. अब के भन्छ अरे, सबै चिजहरू मिलाउनु पर्यो, यता खेतीपाती हेर्नु पर्यो, अब यता छोराछोरी पढ्नु पर्यो, पढाउनु पर्यो, सबै कुराहरू मिलाउँदाखेरि कहाँ सजिलो हुन्छ त. अनि आइहाल्छु नि, हामी यसरी फोनमा कुरा गरिराख्या हुन्छौँ. अब भेट त हुन नपाएको हो नि, अब त फेरि नजिकै अलिकति चाडपर्वहरू पनि फेरि निरन्तर आइराख्या हुन्छन्. सो त्यसपछि आउँछु नि. अहिले चाहिँ अलिक खेतीपातीले गर्दाखेरि आउन सकिनँ कि.
2: खेतीपाती अब त्यस्तै त हो, खेतीपाती भन्ने कुरा त है. यस्तो मिलाएर मिल्छ भने सङ्क्रान्ति दिन आउनु अनि खाना साना खाएर जानु है त. अब के भन्ने, धेरै परिवारमा त बिहा गरिदिएको खै त, अनि धेरै परिवारमा बिहा गरिदिएर पनि केही काम भएन है. आमा बुवाको माया छ कि छैन लाग्दो पनि रहेन रहेछ जस्तो लाग्यो मलाई त. अब के भन्ने त, अब
0: आफ्नो जन्मदिने बुवा आमाको पनि माया नलाग्ने भन्ने हुन्छ र आमा, त्यस्तो नसोच्नुहोस् न. अब सबै समय अनि भनेको जस्तो हुँदैन, कामको बेला काम गर्नु पर्यो. अब फुर्सद भएको बेला त आइहाल्छु नि. अब आजभोलि झन् बर्खाको सिजन, पानी पर्छ, यात्रा गर्न त्यति सजिलो हुँदैन. सानसाना बच्चाहरू छन्, तिनीहरूलाई लिएर आउनु पर्यो. अब यस्तो पानी परिरहेको हुन्छ, अलिक झन्झट हुन्छ. अब के आइसकेपछि एक दुई दिन बसौँ न भन्ने हुन्छ. त्यति दिन बस्न अलिकति टाइम नमिल्ने भएको भएर हो. म आइहाल्छु नि, चिन्ता नगर्नु न. हामी यसरी बोलिरहेका हुन्छौँ, आफ्नै आमा बुवाको पनि माया नलाग्ने हुन्छ र.
2: ल ल, अब के भनौँ त खै. अब घर ठुलो भएपछि अब घर ठुलो मानेर बस्ने चेलीबेटीलाई हामीले घर व्यवहार लगाउने भएन. अब के गर्ने त. हस् हुन्छ, अब आउन मन लाग्यो आउनु, मेरो आउन मन नलाग्यो नआउनु. अब के भनिदिउँ त है, घोराईबाट गोगी आउँदा टाढा भइहाल्यो होइन.
0: त्यसो नभन्नु न आमा, त्यसो मन नदुखाउनु न, आइहाल्छु नि. समय सबै मिलाएर एक दिन तपाईँलाई भेट्न अनि घर परिवार मेरो सबै माइतीलाई भेट्नलाई म आइहाल्छु नि. त्यस दिन पो आउन नपाएको त, चिन्ता नगर्नु न. अर्को समय कुनै दिन सबै काम भ्याएर म जरुर आउँछु.
2: हस् हुन्छ, अब हजुरलाई धेरै धेरै धन्यवाद.
0: म त अलिक टाढैको भन्न खोजिरहेको थिएँ, तपाईँ लास्टमा घोराईको भनिदिनु भयो है. ल ठिक छ, केही भएन, एकदम रमाइलो मिठो भयो. हजुरलाई धन्यवाद दिन चाहन्छु भने आफ्नो संसारलाई सम्झिनु छ है.
2: सर्वप्रथम अब हजुरलाई नै मिठो माया सम्झना है. अनि मेरो फोन रिसिभ गर्ने प्रदीप सर हुनुहुन्छ होला, उहाँलाई पनि मिठो माया सम्झना है. अनि मध्यपश्चिम गोयल टिमलाई मिठो माया सम्झना. अघि न आएर जानुभयो हदाईलाई पनि मिठो माया सम्झना. अब पछि आउनेलाई पनि मिठो माया सम्झना है. अब मैले गरेको विषयवस्तु चाहिँ कस्तो भयो अनि अभिनय कस्तो लाग्यो सुन्ने श्रोताहरूले पनि अब है भनिदिनु होला कि यस्तो नराम्रो गरेछिन् राधा सर दिदीले भनेर भन्नु होला. मलाई अब केही छैन, मैले नजानेको कुरा अहिले भर्खरै सिकेको है. अब सबै श्रोताहरूलाई नमस्ते भन्दै छुट्टिन्छु.
0: हस् छुट्यौँ, नमस्कार. सम्झिनु भएको थियो राधा सारी कोक्लीबाट भन्दै हुनुहुन्थ्यो. एकदम हाम्रो नियमित साथी पनि हुनुहुन्छ र रेडियो प्रेमी साथी पनि हुनुहुन्छ है. खुसी लाग्छ, सहभागिताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु. 82562 8059 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ. तपाईँहरू पनि अभिनय गर्न चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुटाएको कार्यक्रम हो अभिनय. तपाईँको दुःख पीड़ा संघर्ष फोकाईहरू चाहिँ अभिनय मार्फत प्रस्तुत चाहिँ गर्न सक्नुहुनेछ. सो मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म. कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ. 82562 8059 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्. यति बेला मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यसपछि आउनु नै छ, सुन्दै गर्नुहोला.

हो एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँकोमा छौ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। तपाईँहरूको माझमा चाहिँ हामी 4 बजेको मध्य पश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ रहनेछौ। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ है। विषयवस्तु हजुरले आफै लिनुपर्ने हुन्छ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ सो 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। अहिलेतिर पानी पर्ला पर्ला जस्तो गरिरहेको छ, थोरै थोरै पानी पनि परिरहेको छ कि जस्तो चाहिँ देखिरहेको छ है, अधेरो चाहिँ गरिरहेको छ। हजुरहरूको दृश्य चाहिँ कस्तो छ है? हुन त यो बर्खाको सिजन हो, सो पक्कै पनि पानी चाहिँ पर्छ, आफ्नो ख्याल गर्नुहोला। कतिपय साथीहरू गोठालतिर गएर पनि हामीलाई सुनिराख्नु भएको छ होला। सो अब त फर्किने टाइम पनि हुन लागिसक्यो है, सो त्यो तयारीमा पनि हजुरहरू जुटिराख्नु भएको छ होला जस्तो लाग्छ कि है। सो कतिपय साथीहरू त घरैसी काम गर्दै पनि हामीलाई सुनिराख्नु भएको छ होला। आज शनिबार श्रृङ्खला अलिकति फुर्सदिलो समय पनि हो, सो त्यो भएको भएर चाहिँ आफ्नो लागि टाइम पनि छुटाउनु भएको छ होला। सो साथीहरू चाहिँ आउनु भयो भने हामी जोडिनेछौँ, यदि आउनु भएन भने तपाईँको माझमा छुटिएर चाहिँ जानेछौँ है, किनकि कार्यक्रमको अन्तिम चरणमा पनि हामी लगभग आइसकेका छौँ। सो अब भने तपाईँको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर सो अभिनय गर्नुहुने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृङ्खला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुला भन्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीहरु सधैं जिस्काइ रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका

0: अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 082-5902-22।
4: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: भर्ना खुल्यो।
6: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
5: हाम्रा विशेषताहरू:
6: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
5: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
6: शान्त तथा पारिवारिक वातावरण भएको,
5: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
6: तिहार सुशासन राम्रो व्यवस्था भएको,
5: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
6: घरको जस्तै माया पाउने,
7: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
8: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
7: सम्पर्क फोन नम्बर 082-5635-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
9: नेपाली जुत्ता घर,
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाम।
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
11: मध्य पश्चिम चाङ च्याट, यति बेला बेलुकीको 5 बजेको छ।

0: बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। विद्यालय व्यवस्थापन समिति गठनका लागि खटिएका एक कर्मचारी अधिकृतमाथि हातपात र दुर्व्यवहार भएको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ। पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुर घोराई 15 हुन लागि भइसकेको निर्वाचनको पूर्व सन्ध्यामा मतदान अधिकृतका रूपमा खटिएका अजय बोहरामाथि सोही ओडाका निर्वाचित जनप्रतिनिधिले मोबिल खन्याएका थिए। जारी गरेको प्रेस विज्ञप्ति अनुसार घोराई उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत बोहरामाथि ओडा नम्बर 15 निर्वाचित ओडा सदस्य लेखराज बुढाथोकी उत्तमले मोबिल खन्याएको भन्दै हदैसम्मको कार्यवाही गर्न जोरदार माग समेत गरिएको छ। राष्ट्र सेवक कर्मचारीमाथि हातपात गर्नुका साथै अपमान गर्ने, मोसो दल्ने, मोसो फ्याँक्ने र बोतलले प्रहार गर्ने जस्ता निन्दनीय र आपराधिक कार्य गरेको संगठनका घोराई नगर समिति अध्यक्ष पोषणराज विष्ट, क्षेत्र नम्बर 2 संयोजक लालमणि खड्का र जिल्ला समिति अध्यक्ष मेनराज शर्माले एक विज्ञप्ति जारी गरी बताउनु भएको छ। साथै आगामी दिनमा कुनै पनि विद्यालय र शैक्षिक गतिविधिमा पूर्ण शान्ति सुरक्षा कायम गर्न तथा शिक्षक कर्मचारी विद्यार्थी र अभिभावकहरूको सुरक्षाको ग्यारेन्टी गर्न सरकारवाला निकायको ध्यान आकर्षण गराएको छ। यसैबीच पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ। 4 बजेसम्म भएको निर्वाचन 5 बजेपछि मतगणना शुरू गरिने पनि निर्वाचन अधिकृत अजय बोहराले जानकारी दिनुभएको छ। दाङ जिल्ला अदालतले गढ़वा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको प्रभावकारिता, कार्य सम्पादन तथा सेवा प्रवाहको अनुगमन तथा निरीक्षण गरेको छ। शुक्रबार जिल्ला न्यायाधीश तारा प्रसाद डाँगीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा अदालतका शाखा अधिकृत गोकर्ण ओली सहभागी हुनुहुन्थ्यो। टोलीले न्यायिक समितिको उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, अभिलेख व्यवस्थापन, निर्णय कार्यान्वयन तथा समग्र न्यायिक सेवा प्रवाहको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्ला वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरी कुल 117 विवाद न्यायिक समितिमा दर्ता भएका छन्। उजुरी प्रशासक सुरेशको पौडेलका अनुसार विवाह सम्बन्धी 7, जग्गा सम्बन्धी 39, विवाह जग्गा सम्बन्धी 29, लेनदेन सम्बन्धी 14 तथा विविध प्रकृतिका 14 विवाद पूर्ण रूपमा फर्चियत भएका छन् भने अंश सम्बन्धी 16 मध्ये 13 विवाद समाधान गरिएको छ। प्रगति प्रतिवेदन अनुसार गत र चालू आर्थिक वर्षको संयुक्त तथ्याङ्कमा कुल 77.94% विवाद मेलमिलाप मार्फत समाधान भएका छन्। यस अवधिमा 29 विवाद अन्य निकायमा सिफारिश गरिएको, 42 मिलापत्रबाट टुङ्गिएको र 12 मुद्दा आदेश तथा निर्णय भएको उल्लेख गरिएको छ। डिभिजन वन कार्यालय देवखरीले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी प्राथमिकतामाथि वार्षिक समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन दढ़िलो नियन्त्रण, मुहान संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष निकालिएको छ। वार्षिक समीक्षा कार्यक्रममा कार्यालयले आर्थिक वर्षभर सम्वर्धन प्रणालीमा आधारित 29 वन कार्ययोजना, नवीकरण गरेको 8 सुधार कटान योजना तयार गरी कार्यान्वयनमा ल्याएको तथा सरकारद्वारा व्यवस्थित चक्ला वनको 1 व्यवस्थापन कार्ययोजना तयार गरेको जानकारी दिएको छ। र बाँके जिल्लामा हालसम्म 44% धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। गत वर्ष यही अवधिसम्म जिल्लामा 60% रोपाई सम्पन्न भइसकेको थियो। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रचार अधिकृत सुजिता शर्माका अनुसार पछिल्ला दिनमा भएको वर्षा र सिक्टा सिंचाई आयोजनाको पानीका कारणले रोपाईले गति लिएको हो। असार 15 धान दिवस मनाउँदा जिल्लामा 0.5% मात्रै रोपाई भएको भए पनि पछिल्लो 10 दिनमा तीव्र रूपमा रोपाई भएको जनाइएको छ। हवस् त बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टर द्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
3: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
4: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916077
2: मोबाइल नम्बर 98578343
0: परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: तर्फमा गोर्खा पब्लिक हस्पिटल प्रालीको राई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जन

0: पटना द्वारा सेवा दिदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हिराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू:
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
15: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
14: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर SN यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
19: सीता के भो तिमलाई घुम्छ र बसेछौ
20: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
19: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
20: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
21: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
22: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
21: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
23: खुशीको खबर
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
25: होइन कसलाई के भयो
26: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
25: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
26: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुबाको ज्यान समय र पैसा बर्बाद भएको
25: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
26: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-595-191 र मोबाइल नम्बर 97-090-65-255
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
27: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
25: होइन माइला लखर लखर कहाँ हिँडिस्
29: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
25: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
29: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
29: ल ल काका गइहाले म
30: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
27: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
3: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
30: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
30: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
30: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
3: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्तकुमार बुढामगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचन सम्पन्न। निर्वाचनमा खटिएका अधिकृतमाथि हातपात्र दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको आपत्ति।
1: गढुवा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको अनुगमन। अघिल्लो 39 र चालू आर्थिक वर्षमा 78 गरी कुल 117 मुद्दा दर्ता।
0: डिभिजन वन कार्यालय दाङ देउखुरीको वार्षिक समीक्षा सम्पन्न। वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष।
1: र लुम्बिनी प्रदेश सरकारले 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान।
0: अब खबर विस्तारमा।
1: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचन सम्पन्न भएको छ। 4 बजेसम्म भएको निर्वाचनमा जम्मा 415 मत खसेको छ। 2720 मतदाता रहेको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा 15.26% मतदान भएको हो। मतगणना पाँच बजेदेखि शुरू गरिने निर्वाचन अधिकृत अजय बोहराले जानकारी दिनुभएको छ। यसैबीच विद्यालय व्यवस्थापन समिति गठनका लागि खटिएका एक सरकारी अधिकृतमाथि हातपात्र दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ। निर्वाचनको पूर्व सन्ध्यामा मतदान अधिकृतका रूपमा खटिएका अजय बोहरामाथि सोही ओडाका निर्वाचित जनप्रतिनिधिले मोबिल खन्याएका थिए। जारी गरेको प्रेस विज्ञप्ति अनुसार घोराई उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत बोहरामाथि ओडा नम्बर 15 निर्वाचित ओडा सदस्य लेखराज बुढाथोकी उत्तमले मोबिल खन्याएको भन्दै हदैसम्मको कार्यवाही गर्न जोरदार माग समेत गरेको छ। राष्ट्र सेवक कर्मचारीमाथि हातपात गर्नुका साथै अपमान गर्ने, मोसो दल्ने, मोसो फ्याँक्ने र बोतलले प्रहार गर्ने जस्ता निन्दनीय र अपराधिक कार्य गरेको संगठनका घोराई नगर समिति अध्यक्ष पोषण राज विष्ट, क्षेत्र नम्बर 2 संयोजक लालमणि खड्का र जिल्ला समिति अध्यक्ष मिनराज शर्माले एक विज्ञप्ति जारी गरी बताउनु भएको छ। विज्ञप्तिमा भनिएको छ, विद्यालय जस्तो शान्ति क्षेत्रको औपचारिक कार्य सम्पन्न गर्न आफ्नो जिम्मेवारीमा खटिएका राष्ट्र सेवक कर्मचारीमाथि अपराधिक मनसायका साथ सार्वजनिक स्थलमा हिंसाजन्य कार्य गर्ने, शान्ति सुरक्षामा खलल पार्ने र त्रास सृजना गर्ने कार्य गरिएको छ। साथै आगामी दिनमा कुनै पनि विद्यालय र शैक्षिक गतिविधिहरूमा पूर्ण शान्ति सुरक्षा कायम गर्न तथा शिक्षक कर्मचारी विद्यार्थी र अभिभावकहरूको सुरक्षाको ग्यारेन्टी गर्न सरकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ। आज हामीले पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा भएको विद्यालय व्यवस्थापन समितिका उम्मेद्वारसँग तपाईको भावी योजना के छ र मतदातासँग कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ भनेर सोधेका छौं।
2: मेरो नाम बुद्धिराम पुन मगर, व्यवस्थापन समितिको सदस्यको उम्मेद्वार। मैले यदि चुनाव जिते भने पद्मोदय पब्लिक नमूना मावि विद्यालयको जो सम्भावना बोकेको स्कूल हो त्यसको जो शैक्षिक गुणस्तरहरू खस्किदो अवस्थामा छ त्यसलाई मैले चाहिँ व्यवस्थित र परिमार्जित गरेर अगाडि लग्ने कुरो छ। मेरो पहिलो कुरा शैक्षिक गुणस्तरलाई कसरी बनाउने भन्ने कुरा हुन्छ। दोस्रो कुरा चाहिँ त्यहाँ भौतिक संरचनाहरू जो पुराना काम नलाग्ने खालका छन् तिनीहरूलाई व्यवस्थित गर्ने कुरा हुन्छ। गर्नुपर्ने धेरै छ।
3: पूर्ण राज चौधरी, म विवेश सदस्यको उम्मेद्वार। म विद्यालयमा भएका समस्याहरू त्रुटिहरू हल गर्छु भन्ने आशा छ। केही म योभन्दा अगाडि पनि 6-7 वर्ष अगाडि पनि एकपटक एक कार्यकाल सदस्यको रूपमा काम गरेको हुँ, त्यही भएर धेरै अनुभव छ। त्यही कारणले म यो विद्यालयमा सदस्यको रूपमा आएको हुँ। यहाँको सरसफाई त्यसपछि म्यानेजमेन्ट भनेपछि सबै अब भौतिक भयो शैक्षिक भयो गुणस्तरहरू त्यसमा धेरै ध्यान दिन्छ। व्यतिथि छ भन्ने कुरा त अब भित्र गइसकेपछि म धेरै समय भइसक्यो बाहिर भएको, अहिले भित्र छिर्ने हो भने बल्ल थाहा हुन्छ।
4: मेरो नाम चाहिँ कुमारी मल्ल, म गोठालमा आएको एकदम राम्रो आएपछि राम्रो हुनु त्यहाँ अब जिताए अनुसार राम्रो गरे हुनु यो स्कुललाई एकदम राम्रो गराए हुनु भन्ने चाहना छ मलाई। सबै व्यवस्थापन अब स्कुलदेखि सबै कुरामा बच्चाहरू विद्यार्थी पढानेदेखि सबै कुरा राम्रो होस् भन्न चाहन्छु मैले।
5: मेरो नाम ललिता गिरी, गोठालमा आएको। हामीलाई राम्रो स्कुलमा राम्रो व्यवस्थापन गर्ने मान्छेहरू भएको, स्कुलहरूमा बच्चाहरूलाई राम्रो शिक्षा दिने, अनि घरहरू भवनहरू टोयलेटहरू अनि खाने पानीको व्यवस्था राम्रो हुनु पर्यो, अनि टोयलेटहरू सरसफाइ हुनु पर्यो, फोहोरहरू छन् टोयलेटहरू।
0: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारले 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा आज आयोजित कार्यक्रममा स्वर्ण रजत र काँस्य पदक विजेता खेलाड़ी प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरिएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतमको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजत पदक विजेतालाई 9,000 र काँस्य पदक विजेतालाई 6,000 रूपियाँका दरले पुरस्कार प्रदान गरिएको थियो। सम्मानित सबैलाई खादा अबिर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले खेलाड़ीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवर्धन गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतमले राष्ट्रपति रनिङ शील्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापक प्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न परिषदले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताउनुभयो। गत जेठ 20 गतेदेखि 23 गतेसम्म काठमाडौँमा सम्पन्न 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाड़ीले 12 स्वर्ण, 15 रजत र 18 काँस्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसु लगायत विभिन्न विधाका लुम्बिनीका खेलाड़ीले उत्कृष्ट प्रदर्शन गरेका थिए।
1: दाङ जिल्ला अदालतले गढुवा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको प्रभावकारिता, कार्य सम्पादन तथा सेवा प्रवाहको अनुगमन तथा निरीक्षण गरेको छ। जिल्ला न्यायाधीश तारा प्रसाद डाँगीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा अदालतका शाखा अधिकृत गोकर्ण ओली सहभागी हुनुहुन्थ्यो। टोलीले न्यायिक समितिको उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, अभिलेख व्यवस्थापन, निर्णय कार्यान्वयन तथा समग्र न्यायिक सेवा प्रवाहको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्लो वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरी कुल अघिल्लो वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरी कुल 117 विवाद न्यायिक समितिमा दर्ता भएका छन्। उजुरी प्रशासक सुरेश पौडेलका अनुसार विवाह सम्बन्धी 7, जग्गा सम्बन्धी 29, लेनदेन सम्बन्धी 14 तथा विविध प्रकृतिका 14 विवाद पूर्ण रूपमा फर्चोट भएका छन् भने अंश सम्बन्धी 16 मध्ये 13 विवाद समाधान गरिएको छ। प्रगति प्रतिवेदन अनुसार गत र चालू आर्थिक वर्षको संयुक्त तथ्याङ्कमा कुल 70.94% विवाद मेलमिलाप मार्फत समाधान भएका छन्। यस अवधिमा 29 विवाद अन्य निकायमा सिफारिश गरिएको, 42 मिलाप पत्रबाट टुङ्गिएको तथा 12 मुद्दामा आदेश तथा निर्णय भएको उल्लेख गरिएको छ।
0: डिभिजन वन कार्यालय दाङ देउकरीले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्यक्रम उपलब्धि चुनौती र आगामी प्राथमिकतामाथि वार्षिक समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, मुहान संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष निकालिएको छ। वार्षिक समीक्षा कार्यक्रममा कार्यालयले आर्थिक वर्षभर सम्वर्धन प्रणालीमा आधारित 29 वन कार्ययोजना नवीकरण गरेको, 8 सुधार कटान योजना तयार गरी कार्यान्वयनमा ल्याएको तथा सरकारद्वारा व्यवस्थापित चकला वनको 1 व्यवस्थापन कार्ययोजना तयार गरेको जानकारी दिएको छ। यसै गरी वन डढेलो नियन्त्रण पूर्व तयारी तथा प्रति कार्य योजना तथा वृक्षारोपण योजना पनि तयारी गरी कार्यान्वयन गरिएको जनाएको छ। डिभिजन वन कार्यालय दाङ देउखरीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव भट्टराईले सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डढेलो नियन्त्रण र मुहान संरक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरकारवालाबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ।
1: बजाङमा बोलेरो जीप दुर्घटना भएको छ। केदारसिउ गाउँपालिका 7 सुंगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टेक बहादुर जोराले जीप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिँडेको जानकारी दिनुभएको हो। तर घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइ नसकेको जोराले बताउनु भएको छ। उहाँका अनुसार जीपमा 15-16 जना सवार भएको प्रारम्भिक जानकारी आए पनि यकिन हुन बाँकी रहेको छ। केदासिउ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले दुर्घटनामा ठूलो हात्ताहाती भएको खबर आएको जानकारी दिनुभएको छ। जीप सड़कबाट करिब 300 मिटर तल खसेको छ। अहिले घाइतेको उद्धारका लागि स्थानीयहरू घटनास्थलतर्फ गइरहेको अध्यक्ष बोहराले बताउनु भएको छ। घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको पनि उहाँले बताउनु भएको छ।
0: असार 18 गते कर्णाली नदीमा बेपत्ता भएको गाड़ीमा सवार अर्का एकजनाको शव पनि फेला परेको छ। अछाम तुर्मा खाँद गाउँपालिका 2 जमगढ़ा स्थित कर्णाली नदीको किनारमा बेबारिस्ती अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। उक्त शव दुर्घटनामा परि बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ। सुर्खेतको पञ्चपुरी गाउँपालिका माझी गाउँ बस्ने तुलाराम सुविदी रहेको प्रहरीले बताएको छ। यसअघि पाचाल झरना गाउँपालिका 9 कालीकोटका मेखे तिवारको शव फेला परेको थियो। उक्त मृतक सुवेदी र मेखे सहित उक्त गाड़ीमा रास्को नगरपालिका 2 खड्का गाउँका सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी सवार थिए। असार 18 गते सुर्खेतबाट कालीकोट तर्फ गइरहेको K/02/001/10-55 नम्बरको गाड़ी दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका 7 साङ्गेटाँडामा दुर्घटना भएको थियो। सड़कबाट उक्त गाड़ी कर्णाली नदीमा खसेर यात्रुहरू बेपत्ता भएका थिए।
1: कालीकोटको खाँडाचक्र नगरपालिका 2 हुल्मभीर नजिकै माथिको खसेको ढुंगाले 33 केभी विद्युतको तार काटिँदा गैरातीदेखि 3 जिल्लाको विद्युत सेवा अवरूद्ध भएको छ। तार काटिँदा कालीकोट सहित जुम्ला र मोगुको राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका वरिष्ठ प्राविधिक जयप्रसाद पाण्डेले अवरूद्ध प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली खटिसकेको जानकारी दिनुभयो। असमको कमल बजार हुँदै आएको राष्ट्रिय प्रसारण लाइन कर्णाली राजमार्ग हुँदै मुगुसम्म पुगेको छ। विद्युत अवरूद्ध हुँदा 3 जिल्लाका नागरिक अध्ययारोमा बस्न बाध्य भएका छन्। विद्युत सुचारू नभएका कारण जिल्लामा संचालित एफएम रेडियोहरू पूर्ण रूपमा बन्द भएका छन् भने बैंकिङ तथा दैनिक कार्यालयका कर्मचारी काम कारवाही समेत ठप्प भएका छन्। विद्युत नहुँदा अनलाइनबाटै हुने सरकारी कामकाजमा पूर्ण रूपमा अवरोध पुगेको स्थानीयवासीले बताएका छन्।
0: सरकारले पर्सि असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ।
1: विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका भित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार सामान्य र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
0: बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन्। ती मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको हिजो र काठमाडौँको बुद्ध नगरमा 45 वर्षीय आस्पिन राउत उपचारको क्रममा ज्यान गएको छ भने एकजनाको उपचार भइरहेको छ। सर्लाहीको गोडौता नगरपालिका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले शरीरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यस्तै आज बिहान काठमाडौँको बुद्ध नगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
1: काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका द सुन्दरी घाट र राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू विसल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टीयूको स्मृति भवनमा अनि 6 जनालाई होस्टेलमा राखिएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको छ। विस्थापितका सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। अल्मेरियाको लोस गाडाडोल्स क्षेत्रमा फैलिएको यो डढेलोमा थप 23 जना बेपत्ता रहेका छन्। स्पेन अहिले इतिहासकै एक भीषण डढेलोको सामना गरिरहेको छ। अत्याधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र रूपमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भुइँमा खसेर आगलागी भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। संयौं अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोपमा विश्व औसत भन्दा दोब्बर गतिमा तापक्रम बढ़िरहेको र यसले डढेलो
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हराएको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाउनुभयो। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमै 25 रनमा लग आउट भयो। रचना चौधरी र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिएको हो। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्ने भएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 1.9 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 87% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: धनमोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचन सम्पन्न। निर्वाचनमा खटिएका अधिकृतमाथि हातपात्र दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको आपत्ति।
1: गढवा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको अनुगमन अघिल्लो 39 र चालू आर्थिक वर्षमा 78 गरी कुल 117 मुद्दा दर्ता।
0: डिभिजन वन कार्यालय दाङ देउखुरीको वार्षिक समीक्षा सम्पन्न। वनको दिगो व्यवस्थापनलाई आगामी कार्य दिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष।
1: र लुम्बिनी प्रदेश सरकारले 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
1: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जार इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जार इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ।
6: 2 लाख
7: ओटी छोडेर अझ
6: केटी छोडेर
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौडको
9: पैसा आइसक्यो हैन मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने
8: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल 4
10: सिंह के खजाने काट रहे जरा जोर से बोले बे।

0: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँधिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578935990, 98578131684 र 98578332077।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज इनको आवाज पश्चिम नेपाल को आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियो बाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबली बाट हामी बोलिरहेका छौं। हाम्रा साझेदारी रेडियोमा रेडियो नया युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5

0: मेगाहर्ज रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचोली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्ज बाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्यपश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हामी आज 2083 को 13 श्रृंखलामा छौ भने सिंगो कार्यक्रमको 1000 श्रृंखलामा रहेका छौ। आज हामी हाम्रो एउटा निजी विद्यालय लुम्बिनी प्रदेश घोराई उप महानगरपालिका वडा नम्बर 15 रतनपुर भन्ने ठाउँमा रहेको र यो क्षेत्रको नाम चलेको एउटा विद्यालय सिद्धार्थ एकेडेमी नामक विद्यालयमा हामी आज आइपुगेका छौ र मलाई यति बेला प्राविधिक कक्षमा रहेर प्राविधिक मित्र शालिग्राम चौधरीले सघाउ पुर्याइराख्नु भएको छ र हामी आज खास गरेर यो विद्यालयमा आइपुग्यौं। यहाँ आउँदा यस विद्यालयका संस्थापक अध्यक्ष नारायण प्रताल सरसँग संयोगले सुरुमै सम्पर्क भयो, भेट भयो, उहाँसँग हामीले कुरा राख्यौं यो विद्यालयको बारेमा। केही कुराहरू सन्देशहरू हाम्रा श्रोताका माझमा पुर्याउन आवश्यक छ भन्ने कुरा राख्यौं, उहाँले सहस्र रूपमा स्वीकार गर्नुभयो र हामी अहिले प्रिन्सिपल अर्थात प्रधान अध्यापकको कार्यकक्षमा रहेका छौं र हाम्रो सामुमा प्रधान अध्यापक अर्थात प्रिन्सिपल तारा पौडेल सर पनि हाम्रो साथमा हुनुहुन्छ र एकजना महिला शिक्षक शारदा बहकरी म्याडम पनि हाम्रो साथमा हुनुहुन्छ र विद्यार्थीका भावना लिने विचारले विद्यार्थी अर्थात प्रतिबिम्ब पन्थी भाइ हुनुहुन्छ र यसै गरी अंशु पौडेल बहिनी पनि हाम्रो साथमा हुनुहुन्छ। आज हामीले उहाँहरूका विचारहरू यहाँहरूको माझमा पस गर्नेछौ र म समग्रमा भन्न पर्दाखेरि यो विद्यालय परिवारलाई शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु र त्यो स्वागत नारायण प्रताल सर मार्फत स्वागत गर्न चाहन्छु। सर स्वागत छ।
1: नमस्कार मित्र पदमजी, तपाईँ प्रश्नसँग सोध्न सक्नुहुन्छ मसँग यो स्कुलको बारेमा र सिद्धार्थ एकेडेमी 2061 साल असार 6 गते हामीले स्थापना गरेका हौ। त्योभन्दा पहिला यो मेरीगोल्ड स्कूलका नामले निकै यो जिल्लाकै पहिलो स्कूल मेरीगोल्ड स्कूल हामीले लिएर यसलाई सिद्धार्थ एकेडेमीको नामाकरणबाट सञ्चालन गर्न थालेका हौ र सुरुमा न्यून संख्यामा यहाँ हामीले के गर्ने चलायौं र अहिले पीजी कक्षादेखि प्ले ग्रुपदेखि 12 कक्षासम्म यो सञ्चालित छ। साइन्स फ्याकल्टी म्यानेजमेन्ट फ्याकल्टी 11-12 छन् र समग्रमा खुसी छु।
0: मैले प्रधान सरलाई धन्यवाद टक्राएँ स्थापना कालदेखिका र अहिलेसम्मका कुराहरू राखिदिनु भयो। म एकैछिन पन्थी भाइ विद्यार्थी भाइसँग केही कुरा जानकारी लिन खोज्दैछु। तपाईँ कति कक्षामा पढ्नुहुन्छ?
2: म चाहिँ अहिले कक्षा 10 पढ्छु।
0: कति टाढाबाट आउनुहुन्छ यहाँ?
2: मेरो घर धेरै टाढा त होइन, अलिकति माथि लुवासुरमा हो।
0: अनि तपाईँ पैदल आउनुहुन्छ अथवा कुनै गाडी प्रयोग गर्नुहुन्छ, कसरी आउनुहुन्छ?
2: म पैदल आउने गर्छु।
0: पैदल आउनुहुन्छ? हो, झोला बोकेर हिँड्दै आउने बेला धुँदैन
2: खासै धुन्न
0: भने
2: सानैदेखि बोकेर बानी पर्यो।
0: गजब, कति राम्रो कुरा गरिदिनु भयो। अनि भाइ भन्नुहोस् त, तपाईँ यहाँ 10 कक्षामा पढ्नुहुन्छ, के विषयहरू पढ्नुहुन्छ अनि कुन सरले कसरी पढाउनुहुन्छ?
2: यहाँ हामीले अनिवार्य विषयहरू सबै पढ्छौँ र त्यसबाहेक अप्सनल म्याथ र कम्प्युटर पढ्छौँ। सरहरूले पनि सबैले राम्रै पढाउनुहुन्छ।
0: हो
2: हजुर।
0: अनि यहाँको खाने पानी शौचालयको व्यवस्था के कस्तो छ?
2: शौचालयको व्यवस्था त ठिकै छ, खाने पानी चाहिँ कहिले काहीँ अभाव हुन्छ, कहिले काहीँ चाहिँ पुग्दैन, सब त ठिकै छ।
0: सबै विद्यार्थीलाई अलिक कम हुन्छ?
2: हजुर।
0: ल, अब तपाईँका कुरा प्रिन्सिपल सरले हाम्रो संस्थापक अध्यक्ष सरले सुनिराख्नु भएको छ।

0: यसको व्यवस्था उहाँहरूले निश्चय पनि गर्नुहुनेछ। तपाईँसँग म एकैछिन पछि केही कुरा राखुला, म बहिनीसँग केही जिज्ञासा राख्न चाहन्छु। बहिनी यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद सर।
0: तपाईँ कति टाढादेखि आउनुहुन्छ?
1: नजिकै हो सर।
0: कति कक्षामा पढ्नुहुन्छ?
1: अहिले 10 कक्षामा।
0: यहाँ अनि पन्थी भाइले भने जस्तै के विषय एकै हो कि अथवा फरक फरक?
1: एउटै विषय हो सर हाम्रो।
0: एउटै विषय हो
1: हजुर।
0: अनि पन्थी भाइले भने जस्तै खाँची भन्दा खाने पानीको समस्या हो तपाईँहरूलाई कहिले काहीँ?
1: अब सर विद्यालय व्यवस्थापन समितिले सबै पुर्याउन चाहँदा चाहँदै कहिले काहीँ केही त्रुटि हुनु स्वाभाविक हो। सकेसम्म मैले देखे अनुसार चाहिँ धेरै जस्तो पानी वा शौचालयको त्यस्तो अप्ठ्यारो हामीलाई छैन। कहिले काहीँ केही कारणवश नआउने हुन सक्छ।
0: बत्ती गयो भने होइन?
1: हजुर।
0: अनि भन्नुहोस् त तपाईँहरूको यहाँ अब महिलाको निम्ति प्याडको समस्या हुन्छ, प्याड विसर्जनको समस्या हुन्छ, अर्थात् शौचालय अथवा प्याड चेन्ज गर्ने ठाउँ, त्यस्तो ठाउँ छ कि छैन? त्यस्तो सुरक्षित ठाउँ के छ यहाँ व्यवस्था?
1: त्यो व्यवस्था राम्रै छ सर। हामीसँग एउटा हेल्थ रुम पनि छ, नर्स म्याम हुनुहुन्छ, त्यहाँबाट चाहिँ हामीलाई मेडिकलका सामानहरू के आवश्यकता पर्यो भने, प्याड आवश्यकता पर्यो भने सजिलै 24 हामी जति बेर यहाँ विद्यालयमा हुन्छौँ त्यति बेला सजिलै मजाले उपलब्ध हुन्छ। प्लस शौचालयको व्यवस्था पनि राम्रो छ। प्रत्येक तलामा धेरै जस्तो तलाहरूमा शौचालय छ अनि त्यसको चाहिँ केही अप्ठ्यारो छैन।
0: अप्ठ्यारो छैन। अनि तपाईँहरूको यहाँ खेलकुदका सामग्रीहरू केही होला? के गेमहरू खेल्ने गर्नुहुन्छ विद्यालयमा?
1: हाम्रो विद्यालयमा खेलकुदका सामग्रीहरू छन्, एउटा ग्राउन्ड पनि छ, अनि अतिरिक्त क्रियाकलापका धेरै कक्षाहरू पनि सञ्चालनमा आइरहेका छन्। त्यस अन्तर्गत यसो गेमहरूको पनि राम्रो व्यवस्था चाहिँ म चाहिँ खेल्ने गरेको छैन, त्यसैले यस बारेमा चाहिँ मलाई जानकारी छैन।
0: तपाईँलाई खेल्न मन लाग्दैन हो?
1: हजुर सर, खास रुचि छैन त्यो क्षेत्रमा।
0: अनि तपाईँ साहित्यमा कतिको रुचि राख्नुहुन्छ?
1: वास्तवमा मेरो क्षेत्र नै यो छ। हाम्रो यता अतिरिक्त क्रियाकलापको कक्षाहरूमा पनि म साहित्य क्लब, लिटरेचर क्लबमै जान्थे, 2 वर्ष जति पढेको हुँ त्यहाँ। अनि धेरै शिक्षकहरूले त्यहाँ मलाई धेरै नयाँ कुराहरू सिकाउनु भयो र आज मैले जति साहित्यिक कुराहरू जानेको छु सबै हाम्रो शिक्षकहरूले गर्दा नै हो। विशेष गरी तर्ताल सर मलाई धेरै छन्द सिकाउनमा उहाँले सहयोग गर्नुभएको हो।
0: तर्ताल सरलाई के भन्न चाहनुहुन्छ? तपाईँलाई यसरी साहित्यमा रुचि जगाइदिनु भयो, के भन्न चाहनुहुन्छ?
1: उहाँलाई त विशेष धेरै धन्यवाद छ। मलाई सुरुबाटै लोक छन्द वा वार्णिक छन्द, छन्दप्रति मलाई लेख्न चाहिँ एकदम डर लाग्ने छन्दमा, अब रस्व दीर्घ लघु गुरु यताउता मिलाउनु पर्ने, सरले चाहिँ सहज ढङ्गले मलाई सूत्रहरू लक्षणहरू सिकाउने गर्नुहुन्थ्यो अनि त्यो कारणले चाहिँ अप्ठ्यारो भन्दा अप्ठ्यारो छन्दमा पनि लेख्न अलिकति आँट आउँथ्यो कि, त्यसैले सरलाई चाहिँ निकै विशेष धन्यवाद।
0: तपाईँले यसको मतलब धेरै

0: तहमा इङ्ग्लिस टिचर हुनुहुन्छ। अनि कहिलेदेखि यहाँ सेवारत हुनुहुन्छ?
1: म गएको दुई वर्षदेखि, 81 साल वैशाख 14 गतेदेखि यहाँ छु सर।
0: पढाइराख्नु भएको छ। तपाईँ भाग्यमानी हुनुहुँदैछ, एउटा नाम चलेको विद्यालयमा आइपुग्नु भएको छ। कस्तो अनुभूति गरिराख्नु भएको छ यहाँ?
1: एकदमै सर भाग्यमानी भन्दा पनि यो भाग्य जुलाउने अवसर चाहिँ हाम्रो प्रिन्सिपल सर तारा पौडेलले गर्नुभएको सर, उहाँकै अनुरोधमा र मेरो चाहनाले यहाँसम्म जोडिएको छु।
0: अनि म्याडम भन्नुहोस् न, तपाईँहरू यहाँ धेरैजना स्टाफ हुनुहुन्छ है, तह तहको कार्यक्रम पनि चलिरहेको छ, अनि यो स्टाफ मिटिङ हुन्छ कि हुँदैन तपाईँहरूको यहाँ?
1: अवश्य पनि सर, स्टाफ मिटिङ हाम्रो क्यालेन्डरको सेड्युल अनुसार महिनाको अन्तिम शुक्रबार हामीले चाहिँ स्टाफ मिटिङ गर्ने गर्छौँ सर रेगुलर रूपमा। हाम्रो अब लेभल इन्चार्ज मिटिङ विथ प्रिन्सिपल त हाम्रो भइ नै रहन्छ, आवश्यक परेको खण्डमा अब जति बेला आवश्यकता हुन्छ त्यही बेलामा हुन्छ। स्टाफ मिटिङ चाहिँ सेड्युल अनुसार भ्याए पुगेसम्म विद्यालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार चाहिँ मिटिङ राखिराखेको हुन्छ सर।
0: अनि म्याडम यो गत वर्षहरूमा, गतागत वर्ष भनौँ न, योभन्दा अगाडिका वर्षहरूमा सबै विद्यालयमा अतिरिक्त क्रियाकलापहरू हुने गर्थे, तर अहिले जसरी नयाँ सरकार आयो र एउटा समय सारी नै बदलिदियो उसले, किनभने आइतबार र शनिबार र आइतबार दुई दिन बिदा गरिदियो, शुक्रबार दिन फुल टाइम पढाउने भनेर निर्देश गरेका छ। त्यो अनुसार कतिपय विद्यालयमा अहिले अतिरिक्त क्रियाकलापहरू भइराखेका छैनन्। तपाईँहरूले यहाँ कसरी चलाउनु भएको छ, केही छ कि छैन त्यस्तो?
1: एकदमै सर, अब हाम्रो यो शुक्रबार फुल टाइम पढाउने जुन हजुरले भन्नुभयो त्यो त हामीले सरकारले नभन्दैदेखि नै पहिलेदेखि नै शुक्रबार फुल पिरियड क्लास त हामीले लगि नै राख्छौँ सर। सँगसँगै हाम्रो इसिएका क्लासेसहरू पनि हाम्रो विद्यालयमा चाहिँ इसिए क्लब भनेर हामीले विभिन्न क्लबहरू छुट्याएका छौँ। त्यसमा हाम्रो डान्स क्लास भइराखेको छ, गएको कन्टिन्यू दुई वर्षदेखि लगातार रूपमा सेड्युल बनाएरै हामीले इसिए क्लास तर्फको डान्स क्लास अनि म्युजिक क्लास चलिराखेको छ, क्विज क्लास चलिराखेको छ, एङ्करिङ क्लास चलिराखेको छ, ड्रइङ क्लास पनि चलिराखेको छ, जसमा हामीले एज अ पिरियड नै बच्चालाई फर्स्ट पिरियडदेखि लास्ट पिरियडसम्म हामीले पिरियड वाइज लगिराखेका छौँ, र जसमा एउटा छुट्टै फेरि ह्यान्ड राइटिङ क्लास पनि हामीले चलाइराखेका छौँ, र हरेक लेभलमा जुन क्लबहरू छ त्यसमा चाहिँ टिचरहरू पनि छुट्टा छुट्टै हुनुहुन्छ सर।
0: अनि अभिभावकबाट नयाँ अतिरिक्त क्रियाकलाप केही थप गरिदिन पर्यो भन्ने माग आएको छ कि छैन?
1: त्यस्तो खास चाहिँ माग भनेर त छैन सर, किनकि हामीले लगभग इसिएमा हुनुपर्ने क्लबहरू चाहिँ चलाइ नै रह हुनाले अब त्यसमा अभिभावकको भन्दा पनि बच्चाहरूको चाहिँ खेल्न पाए हुन्थ्यो भन्ने बाहिरको एक्टिभिटिजहरू बढी चाहना चाहिँ बच्चाहरूमा हुन्छ अभिभावक भन्दा पनि। अब बाहिर त हामीले मौसमको कारणले अहिले बाहिरको एक्टिभिटिजहरू गराउन त सकिरहेको छैनौँ, तर सेड्युलमा चाहिँ त्यो पनि छ सर। केही समय भन्दा पनि हाम्रो फ्राइडे बेसिस प्रोग्राममा टर्न वाइज कहिले कुन कहिले कुनमा, कहिले फुटबल, कहिले भलिबल, कहिले क्रिकेट, कहिले क्विजहरू पनि आइराखेको हुन्छ सर।
0: हस् म्याडम, मैले म्याडमलाई धन्यवाद गरेँ। म अब प्रिन्सिपल सरसँग केही चाहना राख्दै र उहाँसँग खास गरेर हामी केही कक्षाहरू हेर्नेछौँ। सरताल सरलाई हामीले प्रिन्सिपल सरकै कार्यकक्षमा यही विश्रामका निम्ति अनुरोध गर्यौँ। केही समय पछाडि हामी यहाँ आइपुग्नेछौँ। प्रिन्सिपल सर, म यो विद्यालयमा आइपुग्दा यहाँसँग जसरी सम्पर्क भयो यहाँले वेलकम गर्नुभयो, खुसी लाग्यो, र यो विद्यालयको बारेमा हामीले केही कुरा प्रसारण गर्न आवश्यक छ भन्ने लागेर हामी यहाँसँग सम्पर्क गर्यौँ। अनि प्रिन्सिपल सर, यो अहिले हाम्रो कुल विद्यार्थी गत वर्षको भन्दा घटी छ अथवा बढी छ, के छ, कति जति होला मोटामोटी संख्या?
2: अहिले हाम्रो मोटामोटी संख्या 1975 आसपासमा छ सर।
0: हजुर,
2: त्यो संख्या पूर्वको भन्दा केही बढी नै हो, तर हाम्रो क्षमताले, हाम्रो क्लासले त्योभन्दा बढी धान्न सक्ने अवस्था छैन। करिब हाम्रो संख्या भने त्यतिमै हामीले अडाउनुपर्छ भन्ने विचारले त्यहीमै राखिरहेछौँ अहिलेसम्म।
0: हामी अब पुस्तकालयतिर लाग्नेछौँ यहाँबाट, र त्यसपछि थोरै समय हामी कम्प्युटर कक्षतिर पनि बिताउनेछौँ। प्रिन्सिपल सरसँग हामी कुराकानी गर्दै जानेछौँ। अनि सर, यो अहिले हाम्रो शिक्षक संख्या निश्चय पनि अब निजी विद्यालय भए हुनाले दरबन्दीको कुरा गर्न परेन हामीलाई, के छ, पुग्दो मात्रामा छ शिक्षक संख्या?
2: प्रशस्त मात्रामा छ सर।

0: हामी छ अहिले 122 शिक्षक कर्मचारी लगायत 122 को संख्या छ। हामी पूर्णकालीन शिक्षक मात्रै 95 जना यो संस्थामा कार्यरत छ। त्यसले गर्दाखेरि पेड भार पनि पुगेको छ, क्लासहरू पनि पुगेको छ। त्यस्तो अभाव भन्ने चाहिँ कुनै पनि विषयमा हामीलाई खट्ने अवस्था छैन।
1: अनि जस्तो अहिले भर्खरै हामीले विद्यार्थी भाइ बहिनीसँग कुरा गर्दाखेरि उहाँहरूले विद्यार्थी भाइ बहिनीहरूले पानीको अभाव हुन्छ कहिले काहीँ भनेर भन्ने कुरा राख्नुभयो, के छ यहाँको भनाइ त्यो विषयमा?
0: त्यो भाइ बहिनीले भनेको कुरा ठिक पनि हो। त्यो कस्तो कस्तो बेलामा समस्या पर्छ भने सर, जति बेला विद्युत हुँदा हामीले पानीको पानी सकिन्छ त्यति बेलामा चाहिँ अप्ठ्यारो भएको छ। अघि पछि त त्यस्तो अप्ठ्यारो छैन, सहज छ त्यसको लागि।
2: हजुर,
0: बिजुलीको कारणले चाहिँ पानीको अप्ठ्यारो त्यति बेला खटिन्छ र विद्यार्थीहरूले उठाएको कुरा पनि केही नै हो।
1: श्रोता, हामी यति बेला यो विद्यालयको पुस्तकालयमा आइपुगेका छौँ। पुस्तकालय भव्य छ, असाध्यै राम्रोसँग किताबहरू मिलाएर राखिएको छ। एकजना मिस यही हुनुहुन्छ, म उहाँसँग पुस्तकालयको बारेमा केही कुरा जानकारी लिनका निम्ति उहाँलाई अनुरोध गर्नेछु। हजुरको नाम के हो?
3: नमस्कार, मेरो नाम दीक्षा बस्नेत।
1: दीक्षा बस्नेत, अनि कहिलेदेखि तपाईँ यहाँ सेवारत हुनुहुन्छ?
3: म 2021 सालदेखि।
1: अनि यो कति बजेदेखि कति बजेसम्म यहाँ सेवा गर्नुहुन्छ?
3: हामी चाहिँ अब मर्निङमा चाहिँ हाम्रो कलेज छ 11 को। हामी मेरो चाहिँ म चाहिँ यहाँ ठ्याक्क 9:45 आइपुग्छु सर।
1: अनि कति बजेसम्म यहाँ हुनुहुन्छ?
3: 5:10।
1: नियमित बस्नुपर्छ?
3: हजुर।
1: ठिक छ। अनि मिस भन्नुहोस् त, तपाईँ यहाँ लामो समय बस्नुहुँदैछ, यहाँ जस्तो विद्यार्थीहरू शिक्षकहरू पुस्तकका निम्ति आउने हुन्छ अथवा कोर्सका किताब हेर्न मात्रै आउनुहुन्छ, के छ, कस्तो छ व्यवस्था?
3: होइन, हाम्रो पुस्तकहरू हेर्न आउनुहुन्छ सर। हाम्रो सबै किसिमको पुस्तकहरू छ।
1: हजुर,
3: अब यतातिर साइडमा हाम्रो स्कुलहरूको कोर्सहरू छ।
1: हजुर,
3: किताबहरू यतातिर चाहिँ सामान्य ज्ञानहरूदेखि लिएर हरेक किसिमको पुस्तकहरू बच्चाहरूले अब साहित्यहरूको देखि लिएर सबै कुराको छ सर।
1: अनि के विषयका पुस्तकहरू राख्नु भएको छ यहाँ?
3: यहाँ अब सब्जेक्ट वाइज पनि पुस्तकहरू छ।
1: हजुर,
3: अनि सामान्य ज्ञानहरूदेखि लिएर सबै सबै किसिमको छ सर।
1: अनि विद्यार्थी यही बसेर पढ्ने व्यवस्था छ कि छैन?
3: छ, पढ्न यतातिर बेक्सहरू बेन्चहरू राखिदिनुहुन्छ सरले। तपाईँ हाम्रो उता क्विज क्लासहरू छ, उतातिर पनि बुकहरू लगेर पढ्नुहुन्छ। अब इन्ट्रेस्ट भएको बच्चाहरूले घरमा लगेर पनि पढ्न सक्नुहुन्छ, व्यवस्था छ।
1: अनि कति दिनको लागि किताब दिने गर्नुहुन्छ र कस्ता खालका किताबहरू विद्यार्थीले लगेर जानुहुन्छ?
3: अब उहाँहरूको कुनमा रुचि छ, अब साइन्स पढ्नुहुन्छ भने उहाँले त्यही अनुसारको खोजेर आफूलाई उहाँको इन्ट्रेस्ट अनुसारको किताबहरू लगेर जानुहुन्छ।
1: अनि सरहरू यहीँ बसेर पढ्ने ओर्ने गर्नुहुन्छ कि गर्नुहुन्न?
3: उहाँहरूको अब खालि लिजर पिरियडमा चाहिँ अब सरहरूले आफ्नो केही कपी चेकिङहरू गर्नुपर्ने छ भने गर्नुहुन्छ, आएर बस्नुहुन्छ। अब अन्यथा त्यो टाइम बनायो कि आफ्नो लिजर पिरियडमा कपी चेकिङको लागि अब केही कुरा बच्चाहरूलाई चाहिएको छ भने उनीहरूलाई गाइड गर्नुपर्ने छ भने आएर उहाँहरूले नै उहाँहरूकै उसमा नेतृत्वमा गर्नुहुन्छ बच्चाहरूको लागि।
1: हजुर। अनि तपाईँ यहाँ लामो समयदेखि सेवारत हुनुहुन्छ, दिनभरि खटेर काम गर्नुहुन्छ, भोक लाग्दो हो, प्यास लाग्दो हो, केही सेवा सुविधा थप्न पाए हुन्थ्यो भन्ने लागेको छ कि तपाईँ एकदम चित्त बुझाएर बस्नु भएको छ?
3: अब हाम्रो स्कुलले अब अरू स्कुल हेरेर त हामीलाई सरहरूले नास्ताको व्यवस्था पनि गरिदिनु भएको छ।
1: हजुर,
3: अब त्योभन्दा त हामीलाई पनि स्यालेरी पनि राम्रै छ अरूको तुलनामा। हाम्रो सिद्धार्थमा बच्चाहरूको पढाइदेखि लिएर सबै कुराको म चाहिँ एकदम सेटिस्फाइड छु।
1: ल, धन्यवाद हजुरलाई, सेवा दिइराख्नु होला। फेरि भोलिका दिनमा पनि हामी आयौँ भनेपछि थप केही आवश्यक कुराहरू रहेछ भने यहाँसँग सोधौँला, जानकारी लिउँला। अहिलेलाई तपाईँलाई धन्यवाद दिनुहोस्।
3: थ्याङ्क यू सर।
1: म पुस्तकालयमा रहनुभएकी मिससँग कुराकानी गरेर फेरि प्रिन्सिपल सरसँग अर्को कार्यक्रम अर्को कक्षातिर हामी लाग्दैछौँ र यसमा सम्भवतः हामी अब कम्प्युटर कक्ष तर्फ लाग्नेछौँ र कम्प्युटर कक्षमा रहनुभएका विद्यार्थी भाइ बहिनीसँग हामी संवाद गर्नेछौँ। शिक्षक मिस म्याडमहरू कोही हुनुहुन्छ भने उहाँसँग पनि यी कुराको जानकारी लिनेछौँ। त्योभन्दा अगाडि मैले प्रिन्सिपल सरलाई सानो एउटा जिज्ञासा राख्न चाहे प्रिन्सिपल सर हाम्रो कम्प्युटर कक्षा करिब करिब छ कक्षादेखि चल्ने गर्छ र यो छ कक्षादेखि माथि जति पनि हुन सक्ने भयो नेपाल सरकारले कक्षा छदेखि कम्प्युटर कक्षाको सुरुवात गरेका छ यहाँ यो सरकारले भने अनुसारकै लेभलबाट चलाउनु भएको छ अथवा त्योभन्दा तल्लो कक्षाले पनि सिक्ने गर्छन्
0: हामीले कक्षा चारबाट कम्प्युटर क्लास चलाउँछौँ सर चारबाट बाह्रसम्मै कम्प्युटर क्लास छ माथि एघार बाह्र माथि हो ऐच्छिक विषयको रूपमा कम्प्युटर छ
1: हजुर
0: तल पनि ऐच्छिक विषयको रूपमा राखेका छौँ तर आठसम्म चाहिँ त्यो कम्पलसरी विषय भएर गएको छ त्यसरी राखेका छौँ त्यसले पहिले चाहिँ हामीले पाँचबाटै चलाएको थियौँ छ चारबाटै चलाउँदाखेरि बच्चाहरू एकदमै जति सानो बच्चा त्यति बढी रुचि देखेर हामीले त्यो क्लास चाहिँ चारबाट सुरु गरे हौ तिन चार साल भयो चार क्लासदेखि कम्प्युटर क्लास निरन्तर चलिरहेको
1: एकपल्ट कम्प्युटर कक्ष अवलोकन गरौँ मैले सरलाई अगाडि जानका निम्ति अनुरोध गरेँ श्रोता हाम्रो सिद्धार्थ एकाडेमीको कम्प्युटर कक्ष असाध्यै आकर्षक रहेको छ यहाँ विद्यार्थीहरू बस्नका निम्ति अलग अलग व्यवस्था छ र अलग अलग कम्प्युटरहरू राखिएको छ सबै यहाँ रहेका कम्प्युटरहरू डेस्कटप आकारमा रहेका छन् ल्यापटप आकारमा रहेका छन् र यहाँ प्रिन्सिपल सर यो प्रत्येक कक्षाका विद्यार्थीहरू आएर यहाँ कम्प्युटर चलाउन पाउने अथवा सरहरूले चाहिँ त्यो सेवा दिने गरिराख्नु भएको छ अहिलेसम्म कसरी चल्या छ
0: यो हामीसँग दुईवटा ल्याब छ अहिले सरले हेरिरहेको यो एउटा ल्याब हो यसमा चाहिँ आठ क्लाससम्मको विद्यार्थी यो ल्याबमा आउँछ वन स्टुडेन्ट वन कम्प्युटर भन्ने सिस्टमबाट हामीले चाहिँ 48 कम्प्युटरको यहाँ व्यवस्थापन गरेका हौ हामीसँग 44 बच्चा हुन्छ चारवटा चाहिँ बिग्रिता मर्मत गर्नुपर्छ भनेर 48 कम्प्युटरहरू राखेको छ प्रत्येक क्लासमा विद्यार्थीले कति पिरियड चाहिँ ल्याब पाउने कति पिरियड थ्योरी पढ्ने त्यो सरहरूले आफै डिटर्माइन गर्नुहुन्छ अनि त्यही अनुसार उहाँले ल्याब दिने बेला ल्याब दिनुहुन्छ ल्याब दिन परेन भने थ्योरी क्लास चल्छ यो सरहरूको हातमै छ यति ठ्याक्कै यति भन्ने त छैन त्यो क्लासले त्यो पाठले कति मार्क्स
1: त्यही
0: अनुसार उहाँहरूले व्यवस्थापन गर्नुहुन्छ यसको बारेमा
1: हामी कम्प्युटर कक्षामा छौँ यहाँदेखि ल्याब कति पर पर्छ
0: अर्को ल्याब
1: हजुर
0: अर्को ल्याब चाहिँ नयाँ बिल्डिङमा छ सर
1: नयाँ बिल्डिङ भनेपछि त्यसलाई पछि मात्रै हेरौँला अहिले अब केही कुराहरू यहीँबाट लिऊ जस्तो यो यसको संरक्षण गर्ने जस्तो यहाँको धुलो समेत सफा गर्न पर्ने हुन्छ यो कसैलाई स्पेसल्ली त्यसको जिम्मा दिनुभएको छ अथवा विद्यार्थीहरू आफैले गर्ने
0: यो हाम्रो लेभल प्रत्येक फ्लोरमा हामी कर्मचारीहरू व्यवस्थापन गरेछौँ यो फ्लोरमा काम गर्ने कर्मचारीहरूको ल्याबको पनि व्यवस्थापन हामीले गर्नुपर्छ सरसफाइको व्यवस्थापन हुन्छ विद्यार्थीहरूले त्यो काम गर्दैन विद्यार्थीहरू चाहिँ ल्याबमा काम गर्ने मात्रै हुन्छ
1: पढाइको
0: काम गर्ने मात्रै हुन्छन् अरू चाहिँ उनीहरूले गर्दैन गर्ने चाहिँ हाम्रो सफाई कर्मचारीले नै हो यो गर्ने स्कुल पछि गर्ने स्कुल स्टार्टिङ बेला भन्दा अगाडि गर्ने मात्रै छ
1: अनि सर अब यो हाम्रो लेभल अनुसारको तपाईँहरूको यो स्टाफ रुम मलाई साह्रै मन पर्यो एकपटक एकजना शिक्षक साथीसँग संवाद गर्न मन लाग्यो साथीलाई भेटाइदिन मैले अनुरोध गरेँ अहिले हामी फेरि एकजना साथीसँग सरसँग संवादका निम्ति अगाडि बढ्दैछौँ
0: ठ्याक्कै हिँड्ने मलाई सर हुनुहुन्छ युवराज भण्डारी सर
1: युवराज भण्डारी सरलाई मैले कार्यक्रम शैक्षिक दवनमा हार्दिक स्वागत गरेँ सर
0: थ्याङ्क यू सो मच सर
1: तपाईँहरूले यहाँ जसरी यो लेभल अनुसारको स्टाफ रुम र त्यो एकदम लेभल इन्चार्ज बनाउनु भएको छ नि यसले कति सहजता थप्या छ तपाईँहरूलाई यहाँ काम गर्नलाई
2: एकदमै हामीले विगत 2 वर्षदेखि नयाँ कन्सेप्ट ल्याएर इसिए हाम्रो जो लेभलमै मिक्स गरेर क्लासहरू चलाउने गरेका थियौँ त्यो क्लासले हामीलाई अलिकति बच्चाहरूलाई क्लास म्यानेज गर्न अस्त व्यस्तता भिडभाडहरू भएको कारणले हामीले माथि एउटा लेभल छुट्टै इसिएको लागि अफिस र प्रत्येक हामीसँग डान्स म्युजिक लिटरेचर एङ्करिङ क्विज ह्यान्ड राइटिङ एन्ड ड्रइङ यो 6-7 क्लासहरू बनाएर हामीले बच्चाहरूलाई सहजताका साथ र जुत्ताहरू राख्नलाई बाहिर ऱ्याकको व्यवस्था गरेका छौँ सफाईमा अत्यन्त ध्यान दिएका छौँ यसले गर्दा हामीलाई केही विगतका केही वर्षहरूमा र अहिलेसम्म आउँदाखेरि उल्लेखनीय सफलता हासिल गर्नु पनि हामी सफल भएको छौँ
1: धन्यवाद सर मिठो जानकारीका लागि कस्तो राम्रो व्यवस्थापन गर्नुभएको छ प्रिन्सिपल सर एकैछिन यो क्लास खो बी एकैछिन यहाँ भित्र प्रवेश गरौँ जस्तो लाग्यो। कोबीमा पढ्ने विद्यार्थी सबैलाई धन्यवाद। रोल नम्बर 17 कसको होला? रोल नम्बर 17 तपाईँको हो? तपाईँको नाम के हो?
4: नबिना
1: के?
4: ओली।
1: के विषय पढ्दै हुनुहुन्छ?
4: कम्प्युटर।
1: हो, कम्प्युटर विषय क्लासमा हो। ल ठिक छ, धेरै राम्रो। अनि सरको शुभ नाम?
5: नमस्कार सर, मेरो नाम विपिन खनाल।
1: विपिन खनाल, अनि थ्योरी पढाइराख्नु भएको छ अहिले?
5: हजुर सर, थ्योरी।
1: अनि कति बेला लैजानुहुन्छ कम्प्युटर कक्षा?
5: हाम्रो कम्प्युटर ल्याब चाहिँ हप्ताको दुईचोटि लगाउने प्लान हुन्छ।
1: हजुर।
5: अनि अहिले चाहिँ इक्जामको सेसन चलिरहेको भएर चाहिँ त्यो भएर चाहिँ क्लास चाहिँ उनीहरू बिहिबार अथवा शुक्रबार दिन जान्छ कम्प्युटर ल्याब चाहिँ।
1: हस् सर, धन्यवाद। ल क्लास चलाउनुहोस्, हामी कार्यक्रमको अन्ततिर पुग्दैछौँ। म्याम, यहाँसँग छोटो जानकारी, जस्तो यो हामी आज घुम्दै फिर्दै यहाँहरूको विद्यालयसम्म आइपुग्यौँ, यहाँ म्याडमहरूको पनि केही समस्या हुन्छ होला, के छ त्यसलाई कसरी समाधान गर्नुहुन्छ?
6: म्याडमहरूको समस्या भन्नाले त कस्तो?
1: जस्तो शैक्षिक सामग्रीको समस्या हुन्छ होइन, अथवा आउने जानेको समस्या हुन्छ, यसलाई कसरी समाधान गरिराख्नु भएको छ?
6: मिलिरहेको छ सर, अब त्यस्तो समस्या त हरेक व्यक्तिसँग हुन्छ होइन, सरसँग नहुने म्यामसँग हुने भन्ने त खासै हुँदैन, समस्या सबैसँग हुन्छ, त्यसलाई आफ्नो पारिवारिक समस्यालाई मिलाएर प्रोफेसनल लाइफ अगाडि बढिरहेको
1: छ।
6: एकदमै
1: हस् म्याडम, ल यहाँलाई धेरै धेरै धन्यवाद। प्रिन्सिपल सर, हामी कार्यक्रमको एकदम अन्तमा पुग्यौँ, धेरै कुरा हेर्न पाइयो, खुसी पनि लाग्यो। सर मेम्बरहरूसँग, विद्यार्थी भाइ बहिनीहरूसँग क्लासमै आएर हेर्दा असाध्यै खुसी लाग्यो। के छ अन्तमा केही भन्न चाहनुहुन्छ? के छ त्यस्तो भनाइ?
0: सबभन्दा पहिले त सरलाई धेरै धेरै धन्यवाद, सिद्धार्थ एकाडेमीको नाम सुनेर सरले यसरी चाहिँ आएर स्कुलै भिजिट गरिदिनु भयो। सबै कुरा नदेखेको नथा पाएको श्रोताहरूले पनि थाहा पाउने अवसर दुराइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद छ। हामीले निजी तर्फबाट शिक्षामा कसरी राम्रो गर्न सकिन्छ भन्ने नयाँ नयाँ अभ्यासहरू गरिरहेछौँ, हेरौँ यसले चाहिँ रिजल्ट राम्रै छ, अभिभावकहरू सन्तुष्ट हुनुहुन्छ। अभिभावकहरूको सन्तुष्टि भनेको एकाडेमीको सन्तुष्टि हो, हामी त्यही चाहन्छौँ हाम्रा अभिभावकहरू हाम्रो कामबाट सन्तुष्ट रहनुहोस्, हामीले दिएको ज्ञानबाट हाम्रा विद्यार्थीहरू सन्तुष्ट रहन्, हाम्रो व्यवहारबाट हाम्रो स्टाफ शिक्षक कर्मचारीहरू सबै सन्तुष्ट रहन्, हाम्रो पल त्यही हुन्छ, विशेष गरेर प्रिन्सिपलको प्रशासनिक जोड पनि यसैमा हुन्छ। म सरबाट एकदमै सरको कामबाट आभारी छु, सरको उपस्थितिले थप हौसला दिनेछ भन्ने म यो कुरा व्यक्त गर्न चाहन्छु।
1: म यो समय र संवादका निम्ति 12 रेडियोको तर्फबाट विद्यालय परिवारप्रति र यहाँहरू सबैलाई धन्यवाद गर्न चाहन्छु, आभार व्यक्त गर्दछु।
0: धन्यवाद सर।
1: म्याम, मैले यहाँलाई पनि धन्यवाद गरे, आभार व्यक्त गरे, आज यहाँहरूले आफ्नो विचारहरू राखिदिनु हो, धन्यवाद सर, आभार व्यक्त गर्न चाहन्छु 12 रेडियोको तर्फबाट।
6: धन्यवाद सर, हामीलाई पनि अचानक थाहै नदिकन आफ्नो विद्यालयको बारेमा सँगसँगै आफ्नो प्रोफेसनल लाइफको बारेमा कि अवसर भन्ने अवसर जुगाइदिनु भयो होइन, सम्पूर्ण श्रोताहरूले हाम्रो इच्छा चाहना विद्यालयको भौतिक अवस्थादेखि ल्याएर यहाँको अतिरिक्त क्रियाकलापदेखि ल्याएर यहाँको संरचनाको सबै जानकारी दिने मौका दिनुभएकोमा हजुरलाई पनि एकदमै हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु सर। धन्यवाद सर।
1: हस् धन्यवाद। आदरणीय श्रोता, हामी आजको टुर मुकाम भन्न मन लाग्छ मलाई, लुम्बिनी प्रदेश घोराई उपमहानगरपालिका वडा नम्बर 15 रतनपुर भन्ने ठाउँमा रहेको सिद्धार्थ एकाडेमी, मैले सुरुमै एउटा नाम चलेको विद्यालय भनेर एउटा शब्द प्रयोग गरेको थिएँ, साथै भन्दा यहाँको सबै संरचना हेर्दाखेरि विद्यार्थी भाइ बहिनी शिक्षक सर म्याडमहरूसँग कुराकानी गर्दाखेरि हामी ठिक ठाउँमा छौँ र ठिक काम यहाँ भइराखेको छ भन्ने लागेको छ। यो टुर मुकामबाट आज बिदा लिने समय भइसकेको छ, यो सञ्चालक पद्म प्रसाद शर्मा, यो विद्यालय परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै आजलाई यो सिद्धार्थ एकाडेमीबाट बिदा चाहन्छ। हस्त अभिवादन, जय शिक्षा।
7: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
8: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ।
9: सीता के भो तिमलाई घुम्सेर बसेछौ?
10: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाएको।

0: सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए घुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
6: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: सीआईएनको साझा खबरबाट सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिलेबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज, गोर्खामा दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न, बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध।

0: दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते।
1: जीप दुर्घटना भएर तीन जनाको चाहिँ मृत्यु भएको छ, अनि दस जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध
2: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको छ।
0: र हर्बो जल मार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: बझाङको केदार सिउ गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले CIN बताउनुभयो।
1: जीप दुर्घटना भएर तीनजनाको चाहिँ मृत्यु भएको छ, अनि दसजना घाइते हुनुहुन्छ। दसजना मध्ये पनि पाँचजना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौं। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो। अहिले चैनपुरबाट फेरि एकचोटि हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
4: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिउ 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिउ 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागुई, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जागुई, वीरू जागुई र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। यो सँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वन अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
5: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन? प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्क रोकिनु पर्यो। अनि त्यसरी भुइँमा लडेर अनि लडीबुडी गर्नुभयो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ, अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
4: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराति करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
2: बर्खाको कारणले गर्दाखेरि कीर्तिपुरको राजा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ सिनलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेछ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा के लाग्ने भएछ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
4: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अधीन कार्यदलले कार्यदलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिन हालनले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलियम पनि लयमा छन्। त्यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
0: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
6: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
0: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहार हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी
2: खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
3: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा, महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिलेबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको, विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफै भित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
4: जस्तो हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा, वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
3: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहिँ हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मरिदिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर,
5: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेको छु।
2: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082563479
10: मोबाइल नम्बर 98494767487।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाङ। फोन नम्बर 082563479 98478617 98478645।
16: भर्ना सम्बन्धी सूचना
17: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082563173 मोबाइल नम्बर 98478092883 र 97625226।
5: लगभग 12 वर्ष भइसक्यो सर, त्यसको लगभग अलिक अगाडि नै आयो, 2 वर्ष जस्तो त अगाडि नै आयो।
18: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्षहरू गर्नु पर्यो, अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
5: थिएटर त म कसैलाई पनि नभनिकन आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास।
18: किन त्यसो चाहिँ किन गर्नु पर्यो?
5: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइसकेको थियो नि, मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भनौँला रे, म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्य कुरा भएन नि त, जहाँ टिक्न सक्दैन भने
18: काम गर्नुभयो पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा
5: अगाडि। ट्युसन पढाउनेदेखि लिएर स्कुल पढाउनेदेखि लिएर एनजिओमा जब गर्ने युएनमा काम गर्ने सबै गरेँ मैले। म सानै थिएँ काम भन्दा
18: रुचि लागेन त्यो काममा।
5: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्ड।
18: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
5: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म सङ्घर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या, त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे। हजुर, अब हाम्रै कुरा गर्दै गर्दा ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु। मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन
18: सरकारी जागिर
5: भइसक्छ नि त, भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गर्नुपर्छ अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या। जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या। अनि सुरुमा त रहर ल्याउनुहुन्छ सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ
18: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भन्ने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त यति नै आउँछ
5: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भने तर त्यो ठाउँमा पुग्नु त्यत्तिकै त्यो एकदमै गाह्रो छ क्या खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ
18: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न कस्तो हुँदो रहेछ कस्तो लाग्यो त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ
5: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के जोडिँदाखेरि
18: रेखा थापा हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो
5: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या जस्तै
18: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त
5: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरह हुन्छ होइन भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन त्यो कोर्स हाम्रो क्लास सक्यो क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या रेगुलर हामी 7:30 to 5:00 बस्छौँ हामी थिएटरमै बस्ने हो क्या त्यही गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ अनि रिहर्सल गर्ने अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गराउनु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो 1 महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
18: असलको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
5: लाइभ नै हो
11: बझाङको केदारचुङ गाउँपालिका 7 को सुंगुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ तीन दिनमा आत्मदाहबाट 2 जनाको मृत्यु 1 को उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन् नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ गोर्खामा भने 2 पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ तत्काल खबर गर्न सरकारले अनुरोध
2: अनुरोध गरेको छ। बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ। र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको ईरानलाई अन्तिम चेतावनी छ। फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेर भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्स चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: छैन आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, दसजना घाइते। खराब मौसमका कारण उद्धारमा समस्या, हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
0: होल्डिङ सेन्टरमै बाढ़ी पसेपछि सुकुम्बासीको विचल्ली। दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका अढ़ाई महिनादेखि धरनामा।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान। राष्ट्रपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
0: भियतनाममा ढुंगा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु। इरानमाथि प्रहार गर्न हजार क्षेपास्त्र तयार रहेको ट्रम्पको भनाई।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इंग्ल्याण्ड भेट्दै 19 वर्ष मुनिको महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बझाङको केदारसिंहमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दसजना घाइते भएका छन्। केदारसिंह गाउँपालिका सातको सुंगरे क्षेत्रमा जीप दुर्घटनाबाट जीप सड़कबाट करिब 300 मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा केदारसिंह सातकी विमला धामी, दुर्गाथली छकी 60 वर्षीय केलादेवी महत र सोही ठाउँका 60 वर्षीय चक्र महत रहेका छन्। घाइते 10 जना मध्ये 5 जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। भौगोलिक विकटता र खराब मौसमका कारण घाइतेहरूको उपचारमा समस्या थपिएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार नेपाली सेनाको हेलिकप्टर खराब मौसमले गर्दा दुईपटक प्रयास गर्दा पनि अवतरण हुन सकेन। हाल घटनास्थलमा एम्बुलेन्स र डाक्टरको टोली समेत परिचालन गरिएको छ। अहिले स्थानीय बासिन्दा र सुरक्षा निकायको संयुक्त टोली उद्धार कार्यमा निरन्तर खटिरहेको छ।
1: गणेश नेपालीपछि आत्महत्या प्रयास गरेका आश्विन राउतको पनि मृत्यु भएको छ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको पनि उपचारका क्रममा वीर अस्पतालमै मृत्यु भएको हो। प्रहरीका अनुसार राउतको पारिवारिक विवाद भएको थियो। विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको थियो। अस्ति त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेशको हिजो उपचारका क्रममा निधन भएको थियो। नेपालीको शव वीर अस्पतालबाट टिचिङ अस्पतालमा महाराज गंजमा स्थानान्तरण गरिएको छ। परिवारले अझै शव बुझ्न मानेका छैनन्। काठमाडौँमा राइड सेयरिङ मार्फत परिवारको गुजारा चलाउँदै आएका मुगु जिल्लाको सोरु गाउँपालिका एकका युवा नेपालीले महानगर प्रहरीको व्हील लग गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए। त्यसको भोलिपल्ट हिजो सर्लाहीको गोडैता नगरपालिका 10 का 42 वर्षीय विवेक मण्डलले पनि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुरस्थित वर्ण अस्पतालमा उपचार थालिएको थियो। विवेकको अवस्था पनि जटिल रहेको बताइएको छ।
0: राज्यले नागरिकलाई आत्मदाह गर्ने परिस्थितिमा पुर्याएको भन्दै काठमाडौँमा विभिन्न समूहले विरोध प्रदर्शन जारी राखेका छन्। जनपक्षीय ट्रेड युनियन महासंघको अगुवाईमा आज माइतीघरमा सरकार विरूद्ध प्रदर्शन गरिएको छ। युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने ब्यानरसहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शन गरेका हुन्। यस्तै आत्मदाहको प्रयासपछि ज्यान गुमाएका नेपालीको न्यायको माग गर्दै उनका आफन्तले पनि वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागी सड़कमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको थियो। नेपालीको घटनापछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी सड़कमा कम देखिन थालेका छन्, जसले गर्दा राजधानीका मुख्य व्यापारिक क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढ़ेको छ। यसअघि नगर प्रहरीले नियमित रूपमा सड़क किनारमा हुने जथाभावी पार्किङ नियन्त्रण गर्दै आएको थियो तर घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढ़ाइरहेकाले नगर प्रहरीको फिल्ड उपस्थितिमा कम आएको बताइएको छ।
1: यसै गरी कमन जेन्सी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सड़क आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको सय दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको छ। जनताको पक्षमा ठोस काम गर्न नसकेको सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दबाव दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कार्यवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई पनि गैर जिम्मेवारपूर्ण भएको आरोप लगाएको छ।
0: पछिल्ला तीन दिनमा भएका तीनवटा आत्मदाहका घटना र प्रयासले नेपाली समाजमा बढ़दो निराशा, मानसिक स्वास्थ्यको चुनौती र राज्यप्रतिको घट्दो विश्वासलाई फेरि एकपटक सतहमा ल्याएको छ। यी घटनापछि आत्महत्या रोकथाम र गम्भीर जलन उपचारको अवस्थामाथि चासो बढ़ेको छ। एक सामग्री सहकर्मी माधव तिमल सिंहबाट।
3: जलनबाट निको हुनुभएका नेपाली कंग्रेसका नेता चन्द्र भण्डारीले राज्यले जलन उपचारलाई प्राथमिकता नदिएको बताउनु भएको छ। घरमै खाना पकाउने ग्यास लीक भएर लागेको आगोबाट भण्डारीले आमा गुमाउनु भएको थियो। भारतमा तीन महिनाको उपचारपछि सामान्य अवस्थामा फर्काउनुभएका भण्डारीले स्वदेश आएदेखि जलन उपचारलाई प्राथमिकता दिनुपर्ने आवाज उठाउँदै आउनु भएको छ। त्यसपछि आफ्नै पार्टी सरकारमा जाँदा समेत भने अनुसारका काम नभएको उहाँको गुनासो छ। अहिले पनि भण्डारी राज्यले जलनमा परेकालाई उपचार गर्ने व्यवस्था गरे पनि अस्पताल बनाउन प्रयत्न नगरेको बताउनुहुन्छ।
4: तर नेपालमा न सरकारप्रति त्यस्तो इन्ट्रेस्ट देखिन्छ, न निजतापट्टि हुनुहुन्छ, न मान र प्रतिष्ठा सम्मानको कुनै कुरा देखिन्छ, त्यस्तो देखिँदैन। त्यसकारण यसलाई हामीले केही न केही गरी पेला छोरीहरूलाई अभावले परेका व्यक्तिहरू जलमन परेकालाई औषधि गर्ने त व्यवस्था गर्यौं, तर हस्पिटल बनाउनका निम्ति ठूलो प्रयत्न भएको छैन।
3: पछिल्ला घटनालाई लिएर विपक्षी दलले संसदमा सरकारमा विरोध गर्ने मसला बनाएका छन्। आम नागरिकले पनि सामाजिक सञ्जाल मार्फत विरोध जनाइरहेका छन्। मृतकका आफन्त र केही अभियन्ताहरूले सड़क आन्दोलन गरिरहेका छन्। काठमाडौँ महानगरका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र हिजो सरकारमा नहुँदा अहिलेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले यही प्रकृतिका घटनाबारे दिएका अभिव्यक्ति अहिले भाइरल बनाइएको छ। गृहमन्त्री सुदन गुरूङले संसदमा हिजो दिएको गैर जिम्मेवार अभिव्यक्तिको पनि आलोचना भइरहेको राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल भने आत्मदाहका घटनालाई केवल सरकारको असफलतासँग मात्रै जोडेर हेर्न नहुने बताउनुहुन्छ।
5: यसको जिम्मेवारी नैतिक जिम्मेवारी चाहिँ पोलिटिसियनको हुन्छ, सिस्टमको हुन्छ होइन। तर यो अहिले समाज बिगार्न त राजनीतिमा छोरालाई विदेश पठाउन, यो देशमा सुविधा हुनाहुँदै उसको स्वतन्त्रताका लागि घर पठाउन, घरभित्र राख्ने, अनि दुईजना परिवारलाई पाँच तल्ला घर बनाउने, एउटा घरमा तिनजना मान्छे सातवटा मोटरसाइकल किन्ने मात्र त कसको राज्यको भूमिका मात्र छ र छैन नि। समग्र कम्पोनेन्टहरूको एकीकृत रूप हो र यसलाई चाहिँ यो हामीले समाज करप्ट भएको परिणाम हो।
3: आत्मदाह अर्थात आत्महत्या गर्ने संख्या हरेक वर्ष जसो बढ़दो क्रममा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष 7 लाख मानिसले आत्महत्या गर्छन्। तीमध्ये 77% आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2023-24 7,223 जनाले आत्महत्या गरेका थिए, अर्थात औसतमा दैनिक करिब 20 जनाले ज्यान गुमाएका थिए।
0: यसै सन्दर्भमा हामीले किर्तिपुर स्थित वर्ण अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्रकारलाई नेपालमै गम्भीर जलन भएका बिरामीको उपचार सम्भव छ कि छैन भनेर सोधेका छौं।
6: बन भन्नु बित्तिकै नि 80% भनिन्छ कि बन चाहिँ कस्तो छ भने भएको दिन भन्दा नि सेकेन्ड डे थर्ड डे पछि बल्ल समस्या हो कि बनमा चाहिँ मेन चाहिँ होइन। अब समटाइम्स चाहिँ कस्तो हुन्छ भने अब इनहेलेसन छ तर बनको 20% मात्र भए पनि जटिलता आउँछ कि इनहेलेसन इन्जुरी छ भने इलेक्ट्रिक बन छ भने त्यसमा अब 80% एकदमै सेफली एकदमै ठिक छ बन भन्ने नि चाहिँ सिरियसमै जान्छ कि बन केस भनेको चाहे त्यो 10-15 भनेपछि बिलो 20 एभव हुनु बित्तिकै नि त्यो बढ्दै जान्छ कि अब त्यो बन हुनु बित्तिकै प्राथमिक उपचार कतिको भएको छ त्यसमा पनि डिपेन्ड हुन्छ होइन त्यसमा त्यसले गर्दाखेरि जज गर्न सक्थ्यो कि प्राथमिक उपचार एकदमै फास्ट पाएको छ भने चाहिँ अब मोरलेस हाम्रो अब अहिले चाहिँ पेसेन्ट हेरेर उसको एज फ्याक्टर मनिरहेको हुन्छ उसको एज सँगसँगै अरू कोमोर्बिडिटिजको कन्डिसन पनि हुन्छ होइन अब अहिले 60 पनि भएकोहरू चाहिँ छ हाम्रोमा कीर्तिपुर अस्पतालमा चाहिँ
7: धेरै जसो गम्भीर जलन भएका बिरामीहरूलाई थप उपचारका लागि भारत लैजानुपर्ने बाध्यता देखिन्छ होइन जस्तो नेपालमै उपचार सम्भव नहुनुमा
6: नेपालमै होइन होइन मेरो त उपचार सम्भव नभएको चाहिँ म हामीले चाहिँ भन्दिनँ होइन हाम्रोमा चाहिँ हाम्रोमा चाहिँ अब आई थिङ्क यो होल नेपालमा प्लास्टिक सर्जनको मेन टिम भन्यो भने कि कीर्तिपुर अस्पताल लाग्छ मलाई अब हाम्रो टिमले चाहिँ प्लास्टिक सर्जनको टिमहरूले चाहिँ प्रपोज सक्छ अब मेन चाहिँ कस्तो हुन्छ भने प्रब्लम चाहिँ स्किन ग्राफको कुरा हुन्छ कि बर्नमा चाहिँ अरू मेडिकल अरू जस्तै अरू डिजिज र बर्नमा यही छ कि बर्नमा चाहिँ जस्तै ट्रिटमेन्ट मेन भनेकै त्यो एक्सन गर्यो ग्राफ गरिहाल्नुपर्छ कि जति फास्ट स्किन ग्राफ गर्यो पेसेन्टको चाहिँ उसको बाँच्ने पर्सेन्टेज बढ्दै जाने हो कि जलनमा चाहिँ कति हामी कहाँ आउने चाहिँ प्रब्लम कस्तो छ भने धेरै जलनमा आउँछ कि अब स्किन ग्राफकोमा प्रब्लम आयो कि अब स्किन ब्याङ्कमा पनि स्किन डोनेसनहरू कमी छ स्टिल अब एवेरनेस त एकदमै गरी नै राखेको छ हाम्रो टिमले होइन तर स्टिल स्किन डोनेसन चाहिँ कमी छ कि नेपालमा चाहिँ स्किनको प्रब्लम भयो कि अब जस्तै इन्डियाबाट त्यो माग्ने भनेको एकदम एक्सपेन्सिभ कि एकदम एक्सपेन्सिभ त्यो होइन प्रब्लम त्यो भयो कि अब भनौँ न अब एभर 40 भन्नु बित्तिकै नै त्यो जुन जलन भएको व्यक्तिको छाला राख्ने अब लिन थाल्ने कमी हुँदै जान्छ कि स्किन पाएको भयो स्किन एकदम एक्सन गयो स्किन ग्राफ गर्नु पायो भने चाहिँ व्यक्तिको जलनमा चाहिँ बार मामला चाहिँ बढी देख्ने भयो कि त्यसमा चाहिँ
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
8: गुणस्तरीय प्लम्बिङको प्रवर्धनम
9: मार्बलका सीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 35% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको
11: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा चेक जारी गर्दा गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा मौज्दात प्रमाणित गर्दा ब्यालेन्स सर्टिफिकेट खाता सञ्चालन गर्दा खाता बन्द गर्दा स्टेटमेन्ट दिँदा विप्रेषण रकम खातामा जम्मा गर्दा एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ अहिले भनिएका बाहेकका अवस्था ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन सचेत ग्राहक सुरक्षित बैंकिङ नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605
12: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
1: काठमाडौँका सुकुम्बासीहरूलाई स्थानान्तरण गरी राखिएको किर्तिपुरको सुन्दरीघाट होल्डिङ सेन्टरमा मध्यरातमा बाढ़ी पसेपछि त्यहाँ आश्रित परिवारहरूको विचल्य भएको छ 15 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने गरी सरकारी प्रतिबद्धता अनुसार सारिएका परिवारहरू 3 महिना बितिसक्दा पनि अझै असुरक्षित स्थानमै रहेका छन् सोही विषयमा कीर्तिपुर सेन्टरकी कमला तामाङले सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले सुकुम्बासी परिवारबारे सरकार पूर्ण रूपमा बेखबर रहेको गुनासो गर्दै उचित बसोबासका लागि सरकारसँग माग गर्नुभएको छ। माग सम्बोधन नभएसम्म बसिरहेको ठाउँ नछोड्ने बताउनुभयो।
13: हामी गोवामा जान लागेको छ, वातावरण नै छैन, सबै डुबेको छ, के चिजको पानी छ, हामी चामल निकाल्दैछौ, त्यहाँकै मान्छे भातपातिर लगाएर चाहिँ मान्छेले अब त्यही ठाउँ खान लागेको छ, आज बाँचेको भयो, समाधान भएन त्यो ठाउँ छोड्दैन हामीलाई। अब
1: त्यस्तै भक्तपुरको खरीपाटी सेन्टरका पवन गुरूङले पनि सरकारको व्यवस्थाबारे प्रश्न गर्नुभएको छ। उहाँले सरकारले संचार माध्यममा व्यवस्था भइरहेको छ भन्ने समाचार सुनिएको भन्दै अर्थात यथार्थ अर्कै भएको गुनासो गर्नुभयो।
14: सरकारको त सबैले सुनिरहेकै हो त नि, व्यवस्था गर्नु भनेको हो, हामी त्यही भन्ने हो, सबैले गर्ने कहाँ हो, अच्छपत्तै छैन, अच्छपत्तै छैन, व्यवस्था गर्ने हो अच्छपत्तै छैन। गाडीबाट आउँदैछ, गाडी सबनाथन ट्रकको ट्रक आउँदैछ, कितिपुरबाट आउँदैछ भनौँ न, कुरा खाइसक्यो।
1: सुकुम्बासी व्यवस्थापनको जिम्मा लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले भने बाहिर आए जस्तो हल्ला सही नभएको दावी गर्नुभएको छ। उहाँले बाढ़ीका कारण असहज परिस्थिति उत्पन्न भएपछि 56 जनालाई खरीपाटी र बोडे स्थित सेन्टरमा सुरक्षित रूपमा सारेको, राहत रकम लिएका 35 र निवेदन नदिएका 27 जना गरी कोही आफन्त कहाँ र कोही सेन्टरमा व्यवस्थित गरी बसिरहेको बताउनुभयो। अध्यक्ष भाटले सरकारी टोली अहिले पनि ग्राउण्डमै खटिएर प्रभावितहरूको घाँस बाँसको थप बन्दोबस्त मिलाउन लागि परेको बताउनुभयो।
15: अनि 27 जना चाहिँ निवेदन नदिएको थियो, यहीँ बसिराख्नु भएको होइन, त्यो परिवारहरू मध्ये 56 जनालाई हामीले खरीपाटी र बोडे गरेर दुईटा ठाउँमा चाहिँ रिलोकेट गर्यौं। सरकारले गरिरहेको, सरकारको सबै निकाय खटेर गरिरहेको, ग्राउण्डमै छौँ हामी, अहिलेसम्म पनि यही छौँ।
1: उहाँले पूर्जा वितरणको थप प्रक्रिया बारे भने भूमि व्यवस्था मन्त्रालयमा बुझ्नुपर्ने तर्क गर्नुभएको छ।
0: दुर्घटनापछि उपचार खर्च नपाएर छटपटिनु भएकी सुनसरीको इनरुवा नगरपालिकाकी 29 वर्षीय देविका खनाल 2.5 महिनादेखि माइतीगर मण्डलामा अनसनमा हुनुहुन्छ। खनाल डेढ़ वर्ष अघि 2081 फागुन 22 गते कामबाट घर फर्किँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो। इनरुवा नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष सुमन थापा र नगरपालिकाका प्रमुख सवार गाड़ीको ठक्करबाट खनाल घाइते हुनु भएको हो। दुर्घटनापछि वडाध्यक्ष सहितका यात्रु फरार हुँदा अचेत अवस्थामा रहनुभएकी खनाललाई स्थानीयले अस्पताल पुर्याएका थिए। उपचाररत पीड़ितलाई भेट्न वडाध्यक्ष थापा 500 दिनमा अस्पताल पुगेका थिए, तर उपचारको शुरूआती चरणदेखि नै वडाध्यक्षले अस्पतालको खर्च दिन आनाकानी गरेको पीड़ित महिलाको आरोप छ। दुर्घटनापछि उपचारमा लापरवाही र शास्ति भोग्नु परेको उहाँले सुनाउनुभयो।
16: 11 दिनमा मलाई जबरजस्ती डिस्चार्ज गर्ने कुरा गर्नुभयो। मैले भने अलिकति मलाई सहज होस्, मेरो घरमा गएर पनि केयर गर्ने मान्छे कोही छैन, मेरो यो धेरै गाह्रो छ, आइसियूमा बस्ने अवस्था छ, त्यही पनि मलाई आइसियूमा राख्नु भएको छैन। त्यो अवस्था हुँदा पनि तर मलाई जिन्द लास बनाएर छोडेर उपचारमा पनि 11 दिनमै जबरजस्ती डिस्चार्ज गर्ने खोजेपछि त्यो त अन्याय नै भयो नि त। त्यहाँबाट म हस्पिटलबाट 11 दिनमा म डिस्चार्ज भएन, नभइसकेपछि डक्टरसँग मिलोमत गरेर 3 दिन दबाई रोका गरिदिनु भयो। 3 दिन दबाई रोका भइसकेपछि मलाई धेरै गाह्रो भयो, बाहिरको फार्मेसीबाट दबाई ल्याइराखेको थियो, उहाँले फेरि अर्को फार्मेसीबाट दबाई युज गर्न थालिदिनु भयो। त्यो 4 दिनको 3 दिन दबाई रोका भएर 4 दिनको दिन दबाई युज गर्दाखेरि मलाई अल्टर दबाई युज भयो, 21 दिन बसे, 22 दिनको दिन डिस्चार्ज हुने भयो। अब नानीको एक्जाम आएको थियो त्यति बेला, 21 दिन बसे, 22 दिनको दिन डिस्चार्जको कुरा हुने आयो। डिस्चार्जको कुरा आउँदाखेरि उहाँले
0: प्रहरी प्रशासनले शुरूमा राजनीतिक दबावका कारण जाहेरी लिन समेत अस्वीकार गरेको उहाँको आरोप छ। प्रहरीले उजुरी दर्ता नगरेपछि पीड़ित पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतको आदेशपछि मात्र प्रहरीले जाहेरी दर्ता गर्दै आरोपी विरूद्ध पक्राउपूर्जित जारी गरेको थियो। अदालतको आदेशपछि आरोपी पक्राउ परे पनि राजनीतिक पहुँचका कारण उनलाई हिरासतमा समेत सहुलियत दिएको पीड़ित खनालले बताउनुभयो।
16: उच्च अदालतमा गएर मुद्दा हालिसकेपछि 20 गते 82 साल 20 गते पक्राउ बुझिआएको, पक्राउनु भएन, एकैचोटि 26 गते पक्राउनु भयो। त्यसो गर्न पाउँछ? एउटा पीड़ित माथि अन्याय गर्न पाउँछ? त्यहाँबाट पक्राएर 11 दिन बस्नु भयो होइन, 11 दिन बस्दा पनि दिउँसो पुलिस प्रशासनमा बस्ने, हिरासतमा बसेको बनाएर तर बेलुका घर जाने, किन त उहाँसँग एउटा कांग्रेस पार्टीको हुनुहुन्थ्यो। म पार्टीको सरकार भएन तर एउटा कांग्रेस पार्टीको व्यक्ति त भयो नि त अपराधी।
0: उक्त दुर्घटनाका कारण पीड़ित खनालको दाहिनेपट्टिको कम्मर मुनिको भाग नचल्ने भएको छ। हालसम्म उहाँको 5 पटक शल्यक्रिया भइसकेको छ। दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउने पीड़ित देविकामाथि अहिले उपचार खर्च बेहोर्नका लागि विभिन्न ठाउँबाट चर्को ब्याजमा ऋण लिनु परेको कारण गम्भीर आर्थिक समस्या संकटमा आइपरेको छ। दुर्घटनाका कारण अपाङ्गता भएको उल्लेख गर्दै उहाँले उपचार खर्च क्षतिपूर्ति र दोषीमाथि कानूनी कार्यवाहीको माग गर्नुभएको छ। स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गर्दा सुनवाई नभएपछि संघीय सरकारको ढोका घसघच्याउन माइती घर आउन बाध्य भएको उहाँले सुनाउनुभयो।
17: स्थानीय निकायसम्म ढोका ढकढकाउँदा पनि मलाई दबाउन खोज्छ भने ठिक त्यति बेला नयाँ सरकारहरू आउनुभयो नि त बहुमतले जितेर। अब चाहिँ मलाई पक्कै हिजो त पुरानो सरकार थियो, पैसामा बिको, पैसामा दुनियाँ भ्रष्टाचार गरेर कमाएको पैसामा सबैलाई किनो, तर अहिलेको सरकारले त न्याय दिनुहुन्छ भनेर म सड़कसम्म आइपुगेको।
1: संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवारा कायम हुनुहुन्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ। रासपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो। यसअघि चितवनमा सम्पन्न रासपाको महाधिवेशनपछि प्रकाशित मत परिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो। तर पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोलालाई हटाएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
19: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
19: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
19: एकपटक दङ्गालीबाट किनेर हेर न।
18: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
20: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
19: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
21: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
22: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
19: प्रोप्राइटर सम्राज रैदास।
23: सम्पर्क फोन नम्बर 0825367775।
19: सम्पर्क नम्बर 98478-26873।
24: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
25: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
26: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-5363-509 त मोबाइल 98453-0653-23
1: गरेका थिए। प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परि बेपत्ता पाँच जना मध्ये गाड़ीका चालक तुलसी राम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता चालक र आज मृत फेला परेका सहचालक सहोदर दाजुभाइ हुन्।
0: ताङको घुराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज घुराही 15 का वडा सदस्य लेखनाथ बुढाथुकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मदया पब्लिक स्कूलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथुकीले बोहराको शरीरमा मोबिल

0: दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा डुंगा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु भएको छ। आज भियतनामको फो क्योव टापु नजिकै 32 जना यात्रु सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको हो, जसमध्ये धेरैजसो भारतको तेलंगाना र आन्ध्र प्रदेशका पर्यटक थिए। डुंगामा 4 जना चालक दलका सदस्य सहित जम्मा 36 जना सवार थिए। 21 जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले उच्च छाल हरूले दुर्घटना निम्त्याएको हुन सक्ने बताएका छन्। डुंगा पल्टिँदा पर्यटकहरू डुंगा मुनि फसेका थिए।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1000 क्षेपास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेपास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै हजारौं थप क्षेपास्त्रहरू प्रहार गरिने उहाँले बताउनुभयो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज अमेरिकाको मियामीमा नर्वे र इंल्याण्ड भिड्दैछन्। खेल नेपाली समयअनुसार आज राति 2:45 शुरू हुनेछ। विजेता टोलीले सेमी फाइनलमा स्थान पक्का गर्नेछ। दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम 8 पुगेका हुन्। विश्वकप फुटबलका दुई उत्कृष्ट फरवार्ड एर्लिङ हालाण्ड र ह्यारी केनको भिडन्तको रूपमा समेत हेरिएको यो बहुप्रतीक्षित खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। हालाण्डले प्रतियोगितामा 7 तथा केनले 6 गोल गरिसकेका छन्। एकातिर हालाण्डको नेतृत्व रहेको नर्वेको आक्रमण र थ्री लाइन्सको डिफेन्स बीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ। हालाण्डले पनि यस खेलमा इंल्याण्डलाई दबाव हुने बताइसकेका छन्। हालाण्डका लागि आज विश्वकप क्वार्टर फाइनल केवल अर्को खेल होइन, यो उनको जन्मभूमि इंल्याण्ड विरूद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हुनेछ। इंल्याण्डका कप्तान केनले नर्वेका हालाण्ड एक मेसिन भएको बताएका छन्। म्याच अघिको पत्रकार सम्मेलनमा केनले हालाण्ड अविश्वसनीय रहेको बताएका हुन्। हालाण्डको फिनिशिङ उच्चतम स्तरको छ भन्ने उनको गोल गर्ने रेकर्डले आफै बोल्ने उनको भनाइ छ। एर्लिङ र आफू पूर्ण रूपमा फरक खेलाड़ी भएको पनि केनले उल्लेख गरेका छन्। नर्वेका युवा विंगर एन्टोनियो नुसाले पनि इंल्याण्डका लागि चुनौती पेश गर्न सक्नेछन्। ब्राजिल विरूद्ध पहिलो हाफपछि बाहिरिए पनि नकआउट चरणमा हालाण्ड बाहेक गोल गर्ने उनी एकमात्र नर्वेली खेलाड़ी हुन्। इंल्याण्डका डिफेण्डर जारेल कोन्साह नर्वे विरूद्धको म्याचमा उपलब्ध हुने छैनन्। मेक्सिको विरूद्ध प्री क्वार्टर फाइनलमा रातो कार्ड सामना गरेपछि उनलाई 2 खेलमा निलम्बन गरिएको छ। यस्तै रिस जेम्स हेमिस्ट्रिङकै कारण खेल्नेमा शंका छ। इंल्याण्डको टोली केनकै भरमा मैदानमा उत्रनेछ। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल पुग्दै इतिहास रचिसकेको छ। त्यसमा पनि 5 पटकको च्याम्पियन ब्राजिललाई हराएपछि नर्वेको चर्चा अहिले चुलिएको छ। अर्कोतर्फ सन् 2018मा सेमी फाइनल पुगेको इंल्याण्ड हालाण्डलाई रोक्दै 8 वर्षपछि फेरि सेमी फाइनल पुग्ने दाउमा हुनेछ। दुई टोली बीच विश्वकपमा पहिलो पटक खेल हुन लागेको हो। इंल्याण्ड विरूद्ध नर्वेले पछिल्ला 4 खेलमा गोल गर्न सकेको छैन। हेड टू हेडमा इंल्याण्डले 7 खेल आफ्नो पक्षमा पारेको छ भने नर्वेले 2 खेल जितेको छ।
0: र एसएससी अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 10 जना घाइते। खराब मौसमका कारण उद्धारमा समस्या। हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
1: होल्डिङ सेन्टरमै बाढ़ी पसेपछि सुकुम्बासीको बिचल्ली। दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका 2.5 महिनादेखि धरनामा।
0: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान। रासोपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
1: भियतनाममा डुंगा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु। इरानमाथि प्रहार गर्न 1000 क्षेपास्त्र तयार रहेको ट्रम्पको भनाई।
0: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इंल्याण्ड भेट्दै अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ?
5: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3570।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
0: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
2: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-585-734 र 082-585-138।
21: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
22: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
23: डाक्टरद्वारा दिइने सेवाहरू,
24: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
25: बिना टाका प्रभावकारी उपचार,
22: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
23: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
22: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै दिशा।
23: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
22: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
23: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट,
6: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
28: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825 68 78 1817 र 98 78 35 643।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
14: नमस्ते, म रामकृष्ण काल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले सरू राष्ट्रपति रनिङ सिल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा आज आयोजित कार्यक्रममा स्वर्ण रजक र कास्य पदक विजेता खेलाड़ी प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरिएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतमको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजक पद विजेतालाई 9,000 र कास्य पदक विजेतालाई 6,000 रूपियाँका दरले पुरस्कार प्रदान गरिएको थियो। सम्मानित सबैलाई खादा अबिर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले सुनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले खेलाड़ीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवर्धन गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतमले राष्ट्रपति रनिङ सिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने लुम्बिनी प्रदेशको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापक प्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रदेशले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताउनुभयो। गत जेठ 20 देखि 23 गतेसम्म काठमाडौँमा सम्पन्न 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाड़ीले 12 स्वर्ण, 15 रजक र 18 कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोगितामा एथलेटिक्स, कबड्डी, फैलेबल, कराते, तेकान्दो, उसुल लगायत विभिन्न विधामा लुम्बिनीका खेलाड़ीले उत्कृष्ट प्रदर्शन गरेका थिए। दाङ जिल्ला अदालतले गढेवा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको प्रभावकारी कार्य सम्पादन तथा सेवा प्रवाहको अनुगमन तथा प्रशिक्षण गरिएको छ। जिल्ला न्यायाधीश तारा प्रसाद राईकीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा अदालतका शाखा अधिकृत गोकर्ण ओली सहभागी हुनुहुन्थ्यो। टोलीले न्यायिक समितिको उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, अभिलेख व्यवस्थापन, निर्णय कार्यान्वयन तथा समग्र न्यायिक सेवा प्रवाहको अवस्था बारे स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्लो वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरी कुल 117 वटा विवाद न्यायिक समितिमा दर्ता भएका छन्। उजुरी प्रशासक सुरेश पौडेलका अनुसार विवाह सम्बन्धी 7, जग्गा सम्बन्धी 29, लेनदेन सम्बन्धी 14 तथा विविध प्रक्रियाका 14 वटा विवाद पूर्ण रूपमा फर्चुर भएका छन् भने अंश सम्बन्धी 16 मध्ये 13 वटा विवाद समाधान गरिएको छ। प्रगति प्रतिवेदन अनुसार गत र चालू आर्थिक वर्षको संयुक्त तथ्याङ्कमा कुल 77.94% विवाद मेलमिलाप मार्फत समाधान भएका छन्। यस अवधिमा 29 वटा विवाद अन्य निकायमा सिफारिश गरिएको, 42 वटा मिलापत्रबाट टुङ्गिएको तथा 12 वटा मुद्दामा आदेश तथा निर्णय भएको उल्लेख गरिएको छ। र सरकारले पर्सि असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो।
छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन खुलाक विभागसँग सम्झौता भइरहेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ। हौस्त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्द साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843530।

0: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ।
1: 2 लाख
2: ओटी छोडेर अझ
1: त्यति छोडेर
3: स्वर्गद्वारी चलचित्र मन्दिर भराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौडको
4: पैसा आइसक्यो हैन मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने
3: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर
1: सिंह के खजाने काट रहे जरा जोर से बोले बे

0: नमस्ते, म गायक जगदीश कमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
6: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सरितो र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 14 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार सम्हने र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। डिभिजन वन कार्यालय दाङ देखुरीले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्यक्रम उपलब्धि चुनौती र आगामी प्राथमिकतामाथि वार्षिक समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन वन डडेलो नियन्त्रण मुहान संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनलाई आगामी कार्यदिशाका रूपमा अघि बढ़ाइने निष्कर्ष निकालेको छ। वार्षिक समीक्षा कार्यक्रममा कार्यालयले आर्थिक वर्षभरि सम्वर्धन प्रणालीमा आधारित 29 वन कार्ययोजना नवीकरण गरेको 8 सुधार कटान योजना तयार गरी कार्यान्वयनमा ल्याएको तथा सरकारद्वारा व्यवस्थित वनको 1 व्यवस्थापन कार्ययोजना तयार गरेको जानकारी दिएको छ। यसै गरी वन डडेलो नियन्त्रण पूर्व तयारी तथा प्रतिकार योजना

थप वृक्षारोपण योजना पनि तयार गरी कार्यान्वयन गरिएको सुनाइएको छ। डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख गणेश खड्गाको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव भट्टराईले सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, वन डडेलो नियन्त्रण र मुहान संरक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरकारवाला बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। दाङ जिल्ला अदालतले गढेवा गाउँपालिकाको न्यायिक समितिबाट प्रवाह हुँदै आएको न्यायिक सेवाको प्रभावकारी कार्य सम्पादन तथा सेवा प्रवाहको अनुगमन तथा प्रशिक्षण गरिएको छ। जिल्ला न्यायाधीश तारा प्रसाद राईको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा अदालतका शाखा अधिकृत गोकर्ण ओली सहभागी हुनुहुन्थ्यो। टोलीले न्यायिक समितिको उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, अभिलेख व्यवस्थापन, निर्णय कार्यान्वयन तथा समग्र न्यायिक सेवा प्रभावको अवस्था बारे स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीका अनुसार आर्थिक वर्ष 2082-83 अघिल्लो वर्षबाट सरेका 39 र चालू आर्थिक वर्षमा दर्ता भएका 78 गरेको 117 विवाद न्यायिक समिति दर्ता भएका छन्। उजुरी प्रशासक सुरेश पौडेलका अनुसार विवाह सम्बन्धी 7, जग्गा सम्बन्धी 29, लेनदेन सम्बन्धी 14 तथा विविध प्रक्रियाका 14 विवाद पूर्ण रूपमा फर्च्योर भएका छन् भने अंश सम्बन्धी 16 मध्ये 13 विवाद समाधान गरिएको छ। प्रगति प्रतिवेदन अनुसार गत र चालु आर्थिक वर्षको संयुक्त तथ्याङ्कमा कुल 77.94% विवाद मेलमिलाप मार्फत समाधान भएका छन्। यस अवधिमा 29 विवाद अन्य निकायमा सिफारिश गरिएको, 42 मिलापत्रबाट टुङ्गिएको तथा 12 मुद्दामा आदेश तथा निर्णय भएको उल्लेख गरिएको छ। र कालीकोटको खाडा चक्र नगरपालिका 2 हुलुमभिर नजिकै माथिबाट खसेको ढुङ्गाले 33 केभी विद्युतको तार काटिँदा गै रातीदेखि 3 जिल्लाको विद्युत सेवा अवरूद्ध भएको छ। तार काटिँदा कालीकोट सहित जुम्ला र मुगुको राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका वरिष्ठ प्राविधिक जय प्रसाद पाण्डेले अवरूद्ध प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली खटिसकेको जानकारी दिनुभयो। असामको कमल बजार हुँदै आएको राष्ट्रिय प्रसारण लाइन कर्णाली राजमार्ग हुँदै मुगुसम्म पुगेको छ। विद्युत अवरूद्ध हुँदा 3 जिल्लाका नागरिक अधारोमा बस्न बाध्य छन्। विद्युत सुचारू नभएका कारण जिल्लामा सञ्चालित एफएम रेडियो पूर्ण रूपमा बन्द भएका छन् भने बैंकिङ तथा दैनिक कार्यालयका काम कार्यवाही समेत ठप्प भएका छन्। विद्युत नहुँदा अनलाइनबाट हुने सरकारी कामकाजमा पूर्ण रूपमा अवरोध पुगेको स्थानीयवासीले बताएका छन्। दोस्तो अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यहीँ पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्याय लाग्य दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: ग्रीष्मे तु वात उष्णोत्र धारये दातपत्रकम् स्वादूषितं द्रवं स्निग्धम् अन्नपानं भवेत् हितम्। ग्रीष्म ऋतुचर्या। नमस्कार। सनातनी चाल, प्रकृतिको परिवर्तन, ऋतुले दिने रस रंगका सार सन्देश प्रसार गरिने प्रस्तुति त्रिवेणीमा यहाँलाई स्वागत छ। आजको प्रस्तुतिमा हामी प्राकृतिक प्रसारले ल्याउने असारको अवस्था बारे बयान गर्नेछौ, साथमा धान संस्कृतिका शब्द पनि सुनाउनेछौ। आरम्भमा यो गीति नदीमा नौका विहार गरौं अनि रोपाईका लागि पारी फाँटमा प्रवेश गरौं।

0: असारको सार र धान संस्कृति। महिनाको नाम असार, तर यसमा छ सार अपार। असार महिना अनेक आकर्षणले घनीभूत छ। यसमा थुप्रै सारभूत सन्दर्भहरू छन्। ग्रीष्मको प्रचण्ड ताप छेक्तै असारमा आकाशै ढाकेर बादल उठ्छ। बादलमै बसेर मनसुन समुद्रको सौगात लिएर आउँछ। तापले धपक्क बल्ला जस्तो भूमिमा वर्षा गराउँछ। जलवर्षा जगतवासीको हर्षवृष्टि बन्छ। पानी पर्दै र वर्षा बढ्दै गएपछि खेत कुनामा जलमूल फुट्छ। कुला चल्छन्, खोला सुसाउँछन्, बर्खा लाग्छ। घर वरिपरि झ्यापझ्याप्ती झार र घाँस पलाउँछ। भ्यागुता झ्याउकिरी कराउन थाल्छन्। खेतबारीमा मेला गर्न गएका मानिसहरू साँझ ओढ्ने ओढेर घर फर्कन्छन्। झरीको साथमा घरद्वार पुग्छन्। ब्याडको बिउ बढेपछि खेतमा धान रोपाई शुरू हुन्छ। नेपाली भूमिमा रोपाई त रोमाञ्चक पर्व बन्छ। सिने भूमिको पूजा गर्ने, भकारी राखेर असारे गीत गाउँदै माटाको टीका लगाउने, खेत धनीलाई शिरमा बिउ सिउरी दिने, हिलाले हानेर हर्ष बढाई गर्ने, हिलाकै टीकोमा रमाउने, बालीमा शुभ शक्ति प्राप्त होस् भनेर पञ्चै बाजा बजाउने चलन। धान रोपाई हाम्रो कृषि उत्सव बन्छ, किसानको पर्व बन्छ, कठिन कामलाई सहज बनाउने कस्तो विज्ञान। कामको बोझ होला, तर मेला पसेका नर नारीमा रमाइलो गर्ने बानीले थकान बिर्साएको छ। गीत गाएको छ कसैले, भित्रभित्रै माया लागेको छ। हिलो छ्याप्दा माया बढ्ने मौका आएको छ। आपसे आकर्षणले ऊर्जा दिन्छ, जाँगर दिन्छ। भारी काम पनि सहज हुन्छ। कोही असारे गीतमा नाच्दैछन्, कोही काम गर्दा गर्दै छड्के नजरले हेर्दैछन्। यसले बाली बिरूवामा शुभ शब्द प्राण संचारण गर्दछ। घाम घर्केपछि रोपाईको मेलो अलि छिमलेर आलीमा टक्र्याक टुक्रुक बसी खाने अर्नी नास्ता खाजाको स्वाद क्या हृदय स्पर्शी छ। थाकेर भोकाएर भोजन गर्दाको अनुभव र ओजन बेग्लै हुन्छ। घर घरको खानकीमा फरक फरक आस्वाद। आज कसको पालो, कसको खाना कति मिठो। खाजा पुवा सेलरोटी चना चिउरा आलु अम्चुरको अचार चटनी र आहारमा क्या प्राण छ। गाउँ छाडेर शहर परदेश पुगेका पनि यसकै मिठासले वर्षौंसम्म ज्यान रसिन्छ। उनीहरू सम्झिरहन्छन् र त्यही सम्झेर आफ्नो शरीरमा प्राण भर्छन्। त्यसकै झल्को आइरहन्छ, त्यो दिनको गीत गाइरहन्छन्। क्या दीर्घ पोषण, क्या उच्च खजाना, यो खुराकको कस्तो खुबी। देहलाई मात्र होइन, दिललाई पनि केही दिइरहेको छ। शहर पसेका मानिसले आज पनि रोपाईमा खाने खाजाको त्यो रस सम्झेर आनन्दित भइरहेका छन्। रोपाईको खास पर्व असार 15। नेपाली समाजमा यस दिनलाई वर्षको सबैभन्दा लामो दिन मानिन्छ। असार 15मा धान रोपाई गरी दही र चिउरा खाने चलन छ। रोपाईको दबदबे हिलो आपसमा छ्यापेर हिलो खेली रमाउनु रोपाईको अर्को आकर्षण। यसो गर्नाले माटोप्रति माया जाग्छ। माटो भनेपछि फोहोर भन्ने कहाँ, खेती किसानी उत्तम कर्म हो भन्ने देखिन्छ। यसले आपसमा माया र सद्भाव पनि जगाउँछ। आज भोलि त झन रोपाईलाई पर्व बनाई पर्यटन प्रवर्धनको उत्पादन बनाइएको छ। शहरमा चिटिक्क परेर हिँड्ने पनि 15 असारमा हिलो खेल्न खेतमा पुग्छन्। सरकारले अहिले असार 15लाई धान दिवसको रूपमा पनि मनाउँदै आएको छ। सयौं थरीका स्थानीय प्रजातिका धान पाइने हाम्रो देशमा वासनादार औषधीय गुण भएका अनेक हावापानीमा सदियौंदेखि फल्दै आएका रैथाने जातका धानहरू हराउँदै गएकोमा ती धानलाई राष्ट्रिय बाली र सम्पत्ति मानेर संरक्षण गर्नु आवश्यक छ। यसमा कृषि मन्त्रालय सचेत हुनु छ। धान दिवसको नाममा पर्यटक बनी खेतमा गई रमाइलो मात्र गरेर यो दायित्व पूरा हुँदैन। मुलुकको शस्य सम्पत्ति जोगाउनु आजको कर्तव्य हो। यी रैथाने जातमाथिको आफ्नो अधिकार कायम गर्नु देशको दायित्व पनि हो। यो कृषि सभ्यताको महत्व र सभ्यता बुझ्ने बुझाउने दिन पनि हो। असारलाई त मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ। यति बेला किसानहरू धान रोपाईमा व्यस्त रहन्छन्। असारमा बाली लगाएर मंगसिरमा अन्न दाना सिहारी सह समृद्धि भित्र्याउने सुन्दर सपना साँचेर किसानहरू झरी बादल वर्षा भोक प्यास हिलो केही नभनी खेतबारीमै कृषि कार्यमा धुरिरहन्छन्।
1: हा, हा,

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
9: खुशीको खबर।
10: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
9: सम्पर्क फोन नम्बर 082-560-204।
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
12: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेर हेर हेर यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अडगुरी
2: सांस्कृतिक हिसाबले पनि असार निकै समृद्ध छ। असारमै भूमि पूजा गर्ने परम्परा छ। मगर समुदायमा यो पर्व बडो उल्लासपूर्वक मनाइन्छ। असारे ठूली एकादशी भनिने हरिशयनी एकादशीमा भगवान विष्णुको विशेष पूजा आजा गरी चतुर्मास थालिन्छ। यसै एकादशीदेखि चार महिना भगवान नारायण हिमालय पर्वतको हिमवती गुफामा शयन गर्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको शास्त्रीय कथन छ। हरिशयनी एकादशीका दिन नदी दोभान त्रिवेणी संगमहरूमा स्नान गरी उपवास बस्ने चलन छ। यसै दिन घर घरमा तुलसी रोपिन्छ। हर आँगनको छेउमा मठ बनाई बहुउपयोगी तुलसी रोपेमा घर परिसरमा प्रशस्त अक्सिजन प्राप्त हुनुका साथै रोग व्याधिका कीटाणु नाश हुने आयुर्वेदमा उल्लेख छ। तुलसी घरको एक महत्वपूर्ण मन्दिर पनि हो। यसले वातावरण शुद्ध राख्नुका साथै जीवनको अन्तिम काल होस् वा अन्य घड़ीमा पनि एक पवित्र स्थलको रूप लिएको हुन्छ। पुष्पसारा नन्दिनी च तुलसी कृष्ण जीवनी प्रसीद मम देवेशी कृपया पराया सदा अभिष्ट फल सिद्ध्यर्थम कुरु मे माधव प्रिय। तुलसी प्रार्थना मन्त्र। वृन्दा भनिने वनस्पति तुलसी धार्मिक सांस्कृतिक तथा आयुर्वेदिक दृष्टिले महत्वपूर्ण मानिन्छ। आषाढ़ पूर्णिमामा आफूलाई विद्यादान गरी अज्ञानताको अन्धकारबाट मुक्ति दिने गुरूको पूजा गरिन्छ। यसैले यस पूर्णिमालाई गुरू पूर्णिमा भनेर सम्बोधन गरिन्छ। यस दिन गुरूका रूपमा वेदव्यासको पूजा गर्ने परम्परा छ। उहाँले विश्वको सबैभन्दा जेठो र मूल ग्रन्थ वेदका विषयवस्तु अनुसार चार वेदमा विभक्त गर्नुभएकाले उहाँलाई वेदव्यास भनिएको हो। वेदव्यासले वेदको विन्यास गर्नुका साथै विश्वकै विशाल महाकाव्य महाभारत 18 पुराण वेदान्त दर्शन लगायतका ग्रन्थहरूको रचना गर्नुभएको छ। कृष्ण द्वैपायन समेत भनिने उहाँको जन्म सेती र मादीको संगम तनहुको दमौलीमा भएको विद्वानहरूको भनाई छ। गुरू पूर्णिमाका दिन आफूलाई शिक्षा दिने दीक्षा दिने तथा प्रशिक्षण गर्ने गुरूको श्रद्धापूर्वक पूजा गरी फूलमाला लगाइदिएर कोसेली दिनुका साथै मिष्ठान्न भोजन गराएर सम्मान गर्ने चलन छ। आषाढ़ पूर्णिमामा बादल भित्र लुकेका चन्द्रमा देखिए झैं गुरू पनि अज्ञानताको अध्यारो हटाई जगतमा छाउने चित्रण गरिएको छ। यस दिन देशका विभिन्न विद्यालय विश्वविद्यालय प्रशिक्षण केन्द्र प्रतिष्ठानहरूमा शिष्यहरूले बडो भक्तिपूर्वक गुरूको पूजा गर्दछन्। यसो गरेमा गुरूको कृपा प्राप्त भई मुक्तिसम्मको यात्रा सम्भव हुने पूर्वीय शास्त्रहरूमा उल्लेख छ। मोक्षमूलम गुरूर कृपा। संस्कृतका महाकवि कालिदासको काव्य यात्रा मेघदूतको थालनी आषाढ़को पहिलो दिनदेखि शुरू भएको छ। आषाढस्य प्रथम दिवसे महाकविले आफ्नो महाकाव्य मेघदूतमा समुद्रबाट उठेको घनघटालाई दूत बनाई हिमालयतर्फ पठाउँछन्। उहाँले यसको शुरूआत असारको प्रथम दिनदेखि गर्नुभएको छ। आषाढ़मा मेघदूतको यो उत्तरी यात्रा अर्थपूर्ण चित्रण मानिन्छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती असारकै अन्तिममा पर्दछ। हरेक वर्ष असार 29 गते राष्ट्रिय सम्मानका साथ आदिकवि आचार्यको जन्म जयन्ती मनाई उहाँको भाषिक योगदानबारे चर्चा गरिन्छ। नेपाली भाषामा ठूला र गकिला ग्रन्थ नभएको बेलामा भानुभक्तको रामायण पाएर नेपाली भाषा समृद्ध बन्यो, देशभर फैलियो, जगतभर फैलियो। यही रामायणका माध्यमबाट नेपाली भाषा नेपालीको घर घरमा पुगेको हो। यो ग्रन्थ त राष्ट्रिय एकताको आधार हो। नेपाली जातिको भाषामा महान काव्य सम्पदा प्राप्त भयो। नेपाली भाषामा पनि काव्य महाकाव्य रचना गर्न सकिन्छ भन्ने सिद्ध भयो। नेपाली भाषा विश्वका अन्य भाषा झैं विकसित र समृद्ध देखियो। उनले भानुभक्तको रामायणका साथै बधु शिक्षा भक्तमाला राम गीता लगायतका पुस्तक लेखेर नेपाली साहित्यलाई धनी बनाए। असारमै पर्ने जून 21 तारीखलाई वर्षभरिकै सबैभन्दा लामो दिन मानिन्छ। तापनि नेपाली लोक जीवनमा असार 15लाई लामो दिन मान्ने गरिएको छ। असार 15 गतेदेखि दिन छोटा र रात लामा हुँदै जाने लोक कथन छ। त्यसै अनुसार यस दिनदेखि लोकमा जाडो बढ्न थाल्ने र गर्मी घट्दै जान थाल्ने विश्वास छ। असार लागेपछि झमझम वर्षा हुन्छ, नद नदीमा भेल आउँछ, बाटामा हिलो हुन्छ, असारे फूल फुल्न थाल्छ, कतै रूखमा सुनगावा फुल्छन् झुल्छन्, सिमसारमा शारदा फूलले सिन्दुरी सौन्दर्य भर्छ, चरा रमाउँछन्, चौरको चारू घाँसमा चौपायाहरू चरिरहन्छन्, पुच्छार हल्लाई हल्लाई उनीहरू चारू घाँसमा चरेको हेर्दा क्या आनन्द आउँछ। असारसँगै संसारमा सारै सारको सौरभ फैलिन्छ। असारकै हरित प्रकृतिमा मंगसिरको हेमन्ती मुहारको झल्को भेटिन्छ। प्राकृतिक परिवर्तनले नै समयको सृष्टि गराउँछ। नेपाली सभ्यता पात पातमा लेखिएको समय सन्देशलाई संस्कृति बनाउने र पर्व मनाउने सनातनको समाज हो। बेला बोध अनुसार मेला भर्ने सचेत समाज हो। प्राकृतिक परिवर्तनको सूक्ष्म दृष्टिलाई पनि आत्मसात गरेर कर्म गर्ने समाज हो। बाली नाली लगाउनु पनि पूजा कर्म हो, कृषि पनि धर्म हो, खेत धर्म क्षेत्र हो, कृषि बाली लगाउनु धार्मिक तथा सांस्कृतिक मेला हो। धानको बिउ राख्दा होस् कि रोपाई गर्दा होस्, प्रकृति देवीको पूजा गरिन्छ। न्वागी खाँदा होम गरी स्वाहा गरिन्छ। धान काटेर दाई गर्दा त झन माता अन्नपूर्णाको पूजा नै गरी बाली भित्र्याइन्छ। धान नाच गरिन्छ, भकारी बाँधेर राखिन्छ, शुभ साहित्यमा खोलिन्छ। यति सांस्कृतिक महिमा पाएको बाली सायद अर्को नहोला। यसर्थ पनि रोपाई सांस्कृतिक कर्म हो। धान रोपाईको पर्वमा सहभागी हुनु तीर्थ गर्नु हो। बढी मालिकामा खेतीबेती गरी बाली लगाउने चलन भएकाले कृषि कर्ममा सरिक हुनु तीर्थ गर्नु हो। वेदले पनि भनेकै छ, कृषि मूलश्चः जीवनम्। यसर्थ महाभारतको युद्ध प्रसंग पनि सम्झने हो भने त्यो खेतमै गएर गरिने, क्षेत्रमै गएर गरिने एउटा महान कर्तव्य हो। जुन 18 दिनसम्म महाभारतको युद्ध भएको थियो, रोपाईका दिन पनि यति नै लामोसम्म चल्छ। यसलाई रोपाईसँग तुलना गरेर हेर्न सकिन्छ। कर्तव्यको युद्ध नै रोपाई।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवा।

0: दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच का उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन।
0: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराहिदाङ।
0: संपर्क फोन 082-5900-079, मोबाइल नंबर 98478-10-030 र 98229-54555।
3: सूर्य को विकिरण बढ्दै छ, आँखा कमजोर हुँदै छ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेम का साथ में मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
5: शान्त तथा पारिवारिक वातावरण भएको,
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
5: तिहार सुसारको राम्रो व्यवस्था भएको,
4: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
5: घरको जस्तै माया पाउने,
6: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
6: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
8: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट ISO प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा BBA, BCA, BE कम्प्युटर, BE सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
8: सम्पर्क फोन नम्बर 082-5-62-601, सम्पर्क मोबाइल नम्बर 98-5-78-35-990, 98-5-78-31-684 र 98-5-78-30-270।
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
8: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: करुवाको बजार, ढाका टोपीको शहर, टुँडी खेलमा तानसेनवासीको चहल पहल, हरियो मैदानमा नगरवासीको जमघट, आनन्द मञ्च, पाल्पाको निधार। अन्वेषक योगी नरहरिनाथले पाल्पामा पाली भाषाको उत्पत्ति भएको हुँदा पालीबाटै पाल्पा नामकरण भएको उल्लेख गर्नुभएको छ। पाल्पामा पाल वा सेन ठकुरी वंशका राजाहरूले राज्य गरेकाले पालबाटै पाल्पा बनेको पनि उल्लेख छ। कतै प्राध्यापक जोसेफ टुचीका अनुसार कला सिप बुझाउने

मलियाली शब्द वाल्वाबाट पाल्पा हुन गएको पनि उल्लेख गरिएको छ। प्राचीन कालमा पाल्पाको माडीमा माण्डव्य ऋषिको आश्रम रहेको बताइन्छ। पाल्पामा और्व ऋषिको आश्रम रहेको अर्गली श्रीरामसँग सम्बन्धित रामपुर रामदी ऋषिकेश भैरव थान सिद्ध बाबा रम्भादेवी थान लगायतका धार्मिक सम्पदाहरू कति कति। काली गण्डकी र रिणी खोलाको संगममा पवित्र तीर्थस्थल रूरूक्षेत्र वा ऋषिकेश धाम रहेको छ। कृष्ण गण्डकीको पूर्वगामी प्रवाहमाथि भगवान ऋषिकेशको मन्दिर रहेको छ। घोप्ट्याएको पद्म पुष्प जस्तो मन्दिरमा भगवान ऋषिकेशको भव्य शिला विग्रह रूप देख्न पाइन्छ। भगवान विष्णुको यति आकर्षक विग्रह अन्त कतै नपाइएको पनि बताइन्छ। पाल्पाका प्रतापी राजा मणि मुकुन्द सेनले गण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशको मूर्ति प्राप्त भएको थियो। यसरी प्राप्त भएको भगवानको मूर्ति प्रतिष्ठापन गर्नका लागि उहाँले यो मन्दिर बनाउनु भएको हो। नेपालका चार धाम मध्ये एक मानिने रूरूक क्षेत्रका सम्बन्धमा विभिन्न पौराणिक प्रसंगहरू छन् र ती प्रसंग अनुसार यहाँ अनेक मठ मन्दिर र तीर्थ घाटहरू छन्। पाल्पा गुल्मी र स्याङ्जाको त्रिसाँधमा पर्ने यो तीर्थलाई नेपालको बनारस पनि भन्ने गरिन्छ। यस तीर्थमा अस्थि धातु सेलाउने चलन छ। यस तीर्थको महिमा बुझेर काजी भीमसेन थापाले आमाको नाममा यहाँ पाटी बनाएका थिए। यस पाटीमा भक्तहरू कल्पवास बस्ने गर्दथे। रूरूक क्षेत्रको महत्व आत्मसात गरी राणा प्रधानमन्त्री जुद्ध शमशेरले जीवनका अन्तिम दिन बिताउन अर्गलीमा दरबार बनाएका थिए। यो भग्नावशेषको रूपमा रहेको छ। तानसेनको श्रीनगर वन बगैंचादेखि केही पर पश्चिममा प्रसिद्ध धार्मिक स्थल भैरव थान पर्दछ। उच्च थुम्कामा रहेको यस मन्दिरमा भैरवको पूजा गरी रोट चढ़ाउने चलन छ। मानव पाथीका रोटहरू पकाएर चढ़ाउने चलन देखिन्छ। साथै मन्दिरमा माईको पनि पूजा गरिन्छ। मन्दिरमा प्राप्त भेटी प्रसादीको लगत राखी दैनिक हिसाब किताब सार्वजनिक गरी मन्दिरको श्रीवृद्धिमा ध्यान दिने गरिएको छ। यो प्रसंग अन्यत्रका लागि पनि उदाहरणीय छ। विश्वकै सबैभन्दा ठूलो त्रिशूल रहेको यस मन्दिरको व्यवस्थापनका साथै यहाँ पुग्ने तीर्थयात्रीहरूका लागि दर्शन र भोजनको राम्रो व्यवस्था पनि गरिएको छ। पाल्पाको रिद्दीकोट पुराणकोटमा सम्बत 1363 मुगल आक्रमण भएपछि ती राज्य छिन्न भिन्न भए। तत्पश्चात राजा रूद्रसेनले विक्रम सम्बत 1563 पाल्पा राज्य स्थापना गरे। पाल्पा राज्यका तत्कालीन राजा मणि मुकुन्द सेनले पाल्पाबाट नेपाल एकीकरणको योजना बनाई यस राज्यलाई फैलाएर पूर्वमा मोरङ र पश्चिममा हरिद्वारसम्म पुर्याएका थिए। हिन्दूपतिको उपाधि पाएका राजा मुकुन्द सेनले उत्तरका केही पर्वतीय राज्य बाहेक नेपालको धेरै जसो भूभाग पाल्पामा गाभेका थिए। विशाल राज्य बनाएका थिए। उनको समयमा विशाल राज्य बनेको पाल्पा विक्रम सम्बत 1861 नेपाल राष्ट्रमा समाविष्ट भएको हो। पाल्पा मनोरम पहाड़ी बस्ती हुनुका साथै महत्वपूर्ण नाका पनि हो र सामरिक गौड़ो पनि। पहाड़बाट तराई पस्ने र मधेशबाट पहाड़ी खण्डमा आवत जावत गर्ने नाका हो पाल्पा। साथै पश्चिम नेपालका मानिस पूर्व आउने र जाने गौड़ो पनि यही हो। यो त गण्डकी क्षेत्रको महत्वपूर्ण प्रशासनिक मुकाम। यही नाका गौड़ामा बसेर नेपाली सेनाले अंग्रेज विरूद्धको लड़ाई नेपाली सेनाको पश्चिम कमाण्डमा रहेर अमरसिंह थापाले नेपाल अंग्रेज युद्धको रणनीति बनाएर सैनिक परिचालन गरेका थिए। उनै अमरसिंह थापाले स्थापना गरेको अमरनारायण मन्दिर आज पनि उस्तै छ। त्यसै गरी पाल्पाबाट नेपाली सेनाको नेतृत्व गरी बुटवल जितगढ़ीमा अंग्रेजसँग लड्न जानु पूर्व कर्णेल उजिर सिंह थापाले स्थापना गरेको रण उजेरेश्वरी श्री भगवती मन्दिरमा उसरी नै पूजा भइरहेको छ। कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नुवाकोट बुटवल किल्लामा रहेको नेपाली सेनाले ठूलो संख्यामा रहेको अंग्रेज सेनालाई भगाएर नेपाली भूमि जोगाएको थियो। अंग्रेज क्याप्टेन उडलाई फिर्ता पठाएको थियो। नेपाली सेनाले यसै किल्लादेखि पूर्वको भूमि जोगाउन सफल भएको हो र नेपालको यो वर्तमान भूमि रहेको हो, जोगिएको हो। त्यसको शुरूआत पाल्पाबाटै भएको पाइन्छ।

यो विजयमा देवी देनकै प्रभाव भएको मानेर भगवती रण उजिरेश्वरीको पूजा आजका साथै जात्रा गर्न थालियो। यो जात्रामा राष्ट्र प्रमुखलाई आमन्त्रण गर्ने तयारी पनि गरिएको छ। पाल्पा दरबारको केही पछाडिपट्टि पश्चिममा रण उजिरेश्वरी देवीको भव्य मन्दिर बनाइएको छ। राणाकालमा खड्ग शमशेर राणालाई विक्रम सम्वत 1945 बड़ा हाकिम बनाएर पाल्पा पठाइएको थियो। तत्पश्चात जुद्ध शमशेर, केशर शमशेर, प्रताप शमशेर पाल्पा पुगेका थिए। यस गौड़ाका बड़ा हाकिम भई बसेका खड्ग शमशेरले विक्रम सम्वत 1968 पाल्पामा तानसेन वा पाल्पा दरबार बनाएका थिए। दरबारको उत्तरमा बग्गी ढोका बनाएर यससँगै उनले खड्ग स्तम्भ उभ्याएका थिए। यो ढोका एसियामै सबैभन्दा ठूलो ढोका मानिन्छ। ढोका अगाडि शीतलताको सेवन गर्न उनले शीतल पाटी पनि बनाएका थिए। यो ढोका भएर अहिले पनि मानिसहरू आवत जावत गर्छन्, रण उजिरेश्वरी देवीको दर्शन गर्छन्। खड्ग शमशेरले उनकी पत्नी तेज कुमारीको निधनपछि परब्रह्म शरणका लागि पत्नीको नाममा 1993 रानीघाट दरबार वा रानी महल बनाएका थिए। काली गण्डकीको उत्तर वाहिनी किनारमा स्थापित यो दरबार प्रेम र समर्पणको प्रतीक मानिन्छ। तानसेन नगरपालिकाको उत्तरमा श्रीनगर डाँडो छ। यहाँबाट उत्तरी हिम श्रृंखलाको अवलोकन गर्न सकिन्छ। डाँडा तल काली गण्डकीको नागवेली प्रवाह छ। काली किनारका पाखाहरूमा सुन्दर गाउँ बस्तीहरू छन्। गाउँमा धर्म संस्कृतिका संरचनाहरू छन्। कतै शिवासनको सिर्जना, कतै सिद्धेश्वरको पिपली वन, ग्रामीण जनको मिलेमतोबाट प्राप्त उपलब्धि विकासको बिहानी। यहाँका गाउँघरमा पर्यटन विकासका लागि घरवास होमस्टे सञ्चालन गरिएको छ। पाल्पाका होमस्टे सञ्चालित गाउँहरूमा बौघा गुम्हा सबैभन्दा सफल गाउँ हो। मगर बस्ती रहेको यस गाउँमा पर्यटक स्वागतको शैली र संस्कृति बिर्सनै नसकिने खालको छ। पर्यटक पाहुनालाई दिइने मस्यौरा, चुकौनी, बतु, गुन्द्रुक, ढिँडोको परिकार, मेवाको अचार कति रसदार, कति कोसिलो। गाउँदेखि माथि निस्केर भैरव स्थानबाट पारिपट्टि जाँदा गजबको बनेलो चौरमा पुगिन्छ। गुफा चौरको यो प्रकृति कति प्यारो। काफल पाकेको छ, चुत्रो फलेर नुघेको छ। वनको चरी ऋतु अनुसारको फलमा रमेको छ। गाउँलेहरू चुत्रो टिप्न वन पसेका छन्। कोही वनको चरणमा गीत गाएर रमेका छन्। यो शान्त एकान्त पर्यटकीय गन्तव्य ध्यान बसे पनि भो, खेल क्रीडा रचे पनि भो, निकुञ्ज बनाई रमण गरे पनि भो, प्रकृतिको कस्तो उपहार। तर यसलाई यस्तै रूपमा राख्नु बचाउनु आजको आवश्यकता हो। मानिसले जहाँ पनि राम्रो ठाउँ देख्यो भने त्यहाँ भौतिक निर्माण गरेर त्यसलाई निमास पार्न खोज्छ। यसरी प्रकृतिमाथि आक्रमण गर्नु हुँदैन। आफै बनेका यति सुन्दर प्राकृतिक स्थलहरूलाई जोगाउनु नै आजको सबभन्दा ठूलो उपलब्धि र विकास हो। उता तानसेनको शहरी सुविधा, बजारिया झिलिमिलीको रमिता, यता वृक्ष वनस्पतिको शीतल सविता, भौतिक सुविधा र प्राकृतिक सौरभका बीचमा मुस्कुराइरहेको तानसेनलाई दुवैको सन्तुलनमा राख्नु छ। यति राम्रो नगरीलाई भौतिकताको भारीले जबरजस्ती तानेर काठमाडौँ झैं थकित नबनाऊ। तानसेन जाँदा पाल्पा पुग्दा तेजको आभास पाइयोस्, चम्किलोपन पाइयोस्, प्रकृतिको माया पाइयोस्, पहाड़ी पाखाबाट धार्मिक पर्यटनको दैलो खुलोस्, दुनियाँ आफ्नै देशको दृश्यमा रमोस्, जन्मभूमिकै भावनामा भूलि रहोस्, मेरो देश महान भन्ने भावना राखिरहोस्।